0: दिएका छन्। जनतालाई राहत दिने उपायका रूपमा उनले राज्य वा सेवा प्रवाह गर्ने निकायको आमदानीमा कटौतीलाई रोजेका हुन्। जनताले सस्तो र सुलभ सेवा चाहन्छन्। त्यसैको आधारमा उनीहरूले राजनीतिक दलहरूलाई रुचाउने भएकाले शासकहरू संसारभर नै यी र यस्तै काममा अभिरुचि राख्छन्। विकसित बेलायत होस् वा अतिकम विकसित नेपाल, जनताका चाहना उही र उस्तै देखिए तर राहतको लागत हुन्छ। त्यस लागतको परिपूर्ति कसले गर्छ? विकसित मुलुकमा स्रोतको उपलब्धता अधिक हुने हुँदा राहत सहज हुन्छ भने नेपाल जस्ता मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। सीमित स्रोतबाट असीमित चाहना पूरा गर्नुपर्ने हुँदा शासकहरू असफल हुँदै आएका छन्। सीमित स्रोतमाथि पनि सीमित वर्गको मात्रै पहुँच हुँदा आम निराशा बढ्छ। पछिल्लो जेएनजी आन्दोलन त्यसैको एउटा उदाहरण हो। त्यही आन्दोलनका जगमा बनेको सरकारले पनि सुधार कसरी गर्ने भन्ने भेउ पाउन सकेको छैन। आखिर कहिले नेपालको अर्थतन्त्रले मागेको के चिज हो र खोजेको के चिज हो भन्ने कुरा सरकारले बुझ्छ भन्ने कुरा अहिलेसम्म पनि अन्यलमा रहेको छ। सरकार परिवर्तनसँगै जनताले आशा गर्नु स्वाभाविक हो, तर त्यसको सम्बोधन गर्न सक्ने क्षमता, विकास गर्नु र कार्यान्वयन गर्दै जानु भने सफल नेतृत्वको पहिचान हो। त्यसमा वर्तमान सरकार पनि चुक्दै गएको छ। चार महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण त हुँदैन। पूर्व अर्थमन्त्री युवराज खतिवडा भन्छन्, तर हालसम्मको अवस्थाले सही दिशा दिन सकेको जस्तो देखिँदैन। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भाव त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका हुन्। हाम्रो जस्तो मुलुकमा जनताका आवश्यकता मध्ये केही दशकौंदेखि पूरा हुन नसकेका छन् भने केही समयक्रमसँगै बदलिँदै आएका छन्। यी दुवैलाई सम्बोधन गर्न सक्ने सामर्थ्य शासकमा हुनुपर्छ। उदाहरणका लागि सामाजिक सञ्जाल निर्वाध चलाउन पाउनुपर्ने अधिकार पछिल्लो समय विकसित आवश्यकता हो। जसलाई बुझ्न नसक्दा केपी शर्मा ओलीको सरकार ढल्ने आधार तय भयो। 2046 राजनीतिक परिवर्तनपछि 36 वर्षमा यो 32 सरकार बने पनि विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकारले पनि गर्न सकेको छैन भने अर्थतन्त्रले के खोजिरहेको छ त्यसको भेउ पाउन नसक्दा सरकार असफल हुँदै गएका छन्। चार महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण नभए तापनि सही दिशा दिन सके जस्तो देखिँदैन। लगायतका उपशीर्षकमा अर्थतन्त्रले के खोजिरहेको छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: निजी सम्पत्तिमाथि आक्रमणमा जिरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति शीर्षकमा खबर छ। उद्योगिक व्यवसायको निजी सम्पत्ति, आवास तथा व्यावसायिक प्रतिष्ठानमाथि हुने आक्रमण, तोडफोड र आगजनीलाई सरकारले गम्भीर सुरक्षाको विषयका रूपमा लिँदै अब त्यस्ता गतिविधिमा शून्य सहनशीलता अर्थात् जिरो टोलरेन्सको नीति अवलम्बन गर्ने भएको छ। निजी क्षेत्रको लगानी संरक्षण र प्रवर्धनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि सारेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीतिमा निजी सम्पत्ति र औद्योगिक व्यावसायिक संरचनाको सुरक्षालाई उच्च प्राथमिकता दिएको हो। राजनैतिक आन्दोलन, बन्द हडताल तथा अन्य अवाञ्छित गतिविधिका क्रममा उद्योग व्यवसाय र व्यवसायका निजी निवास समेत निशानामा पर्न थालेपछि सरकारले निजी क्षेत्रको सुरक्षाका लागि नयाँ संस्थागत तथा नीतिगत व्यवस्था गर्न लागेको जनाइएको छ। नीतिमा उद्योग व्यवसायमा आक्रमण भए कडा सुरक्षा कारवाही हुने, लुटिएका सामान फिर्ता गर्न विशेष खोज अभियान चलाइने, निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको विषयको रूपमा यसलाई लिइएको छ भने आन्दोलनबाट भएको क्षतिपछि सरकारको नयाँ रणनीति बन्न लागेको हो। जेएनजीलाई लक्षित स्टार्टअप र व्यवसाय एक्युबेसन गर्ने पनि नीतिमा उल्लेख गरिएको छ। कार्यान्वयनको अनुगमन गर्न उच्च स्तरीय समिति बनाइने भएको छ भने कागजको रणनीति कार्यान्वयनमा आए मात्रै परिणाम दिन सक्छ भनेर टिप्पणी गरिएको छ। निजी सम्पत्तिमाथि आक्रमणमा जिरो टोलरेन्स, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको रणनीति आजको हिमालय टाइम्समा खबर छ।
0: निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी बाटो खुलाउन सरकारले केही नेपाल ऐन संशोधनको तयारी गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानून संशोधनको विषयमा कानून मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिएकी छन्। शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको नेपाल भारत विद्युत व्यापारमा निजी क्षेत्रको सम्भावना र आगामी बाटो विषयको कार्यक्रममा बोल्दै सचिव दवाडीले नयाँ विद्युत ऐन ल्याएर प्रक्रिया अघि बढाउँदा लामो समय लाग्ने भएकाले तत्कालका लागि साबिकको ऐन संशोधनलाई छोटो बाटोका रूपमा अघि बढाउन लागि जानकारी दिएकी छन्। हालकै कानून संशोधन गरेर अनुमति दिने

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अत्यावश्यक उपभोक्ताका लागि ग्यास बिक्री वितरण थाले पनि सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास लिन बिहानैदेखि बिक्री केन्द्रमा पुगेका उपभोक्ताहरू लामो समयसम्म लाइनमा बस्नु परेको र पालो आएपछि समेत ग्यास नपाएको गुनासो गरेका छन्।
2: लुम्बिनी प्रदेश सभा सञ्चालनका लागि एक वर्षको अवधिमा करोडौं खर्च भए पनि तीनवटा मात्र मूल कानून निर्माण भएका छन्। कानून निर्माणका लागि प्रदेश सभामा सातवटा विधेयक दर्ता भएका थिए। तीमध्ये तीनवटा कानून पारित भएका छन् भने दुईवटा अझै विचाराधीन अवस्थामा रहेका छन्।
1: सर्वोच्च अदालतको फैसला लेखनमा विलम्ब देखिएको छ। मुद्दा सुनवाईमा ढिला सुस्ती भएको भनेर गुनासो उठिरहेका बेला पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीशबाट अन्तिम भएर पनि पूर्ण फैसला लेख्ने कार्यमा विलम्ब देखिएको हो।
2: नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्री परिषदको पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो।
1: राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गको 2 किलोमिटर सड़क 2 वर्षदेखि अल्पत्र परेको छ। निर्माण व्यवसायको लापरवाहीका कारण बागलुङ नगरपालिका वडा नम्बर 1 रामरेखादेखि उपल्ला चौरसम्मको 2 किलोमिटर सड़क 2 वर्षमा पनि सम्पन्न हुन नसकेको हो।
2: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दारमा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकाले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्।
1: विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमान कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिणाम निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षहरूमा थप बढेको छ। यसले एकातिर किसानको जीवनयापन सहज भएको छ भने निर्यातमा पनि यसले आफ्नो हिस्सा बढाउँदै लगेको छ।
2: सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल र लाटीकोइली स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था गरेको छ। नगरपालिकाभित्र डेंगूका बिरामीको चाप बढ्दै गएपछि नगरपालिकाले यी दुई स्वास्थ्य संस्थामा डेंगूको निशुल्क परीक्षणको व्यवस्था मिलाएको हो।
1: सरकार र गैर आवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा प्राथमिक शेयर निष्कासन अथवा आइपिओ जारी गर्न पाउने भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 संशोधन गरेर नेपाल धितोपत्र बोर्डले सरकार र एनआरएनए को संयुक्त लगानीमा स्थापना भएको कम्पनीले चुक्ता पुँजीको 85% आइपिओ जारी गर्न पाउने व्यवस्था गरिएको हो।
2: ऊर्जा क्षेत्रका सरकारवालाहरूले देशमा उत्पादित बिजुलीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि थप विद्युत व्यापार अपरिहार्य रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानद्वारा आयोजित फ्राइडे फोरममा बोल्दै वर्तमान अवस्थामा विद्युत खेर जाने अवस्था अन्त्य र भविष्यमा विद्युत उत्पादनका लागि गरिसकेको अरबौं लगानी संरक्षणका लागि विद्युत व्यापारमा निजी क्षेत्रको अपरिहार्यता रहेको बताएका हुन्।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब विदेशका खबर इन्डोनेसियाको फ्लोरेन्स टापुमा शनिबार बिहान 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भूकम्पका कारण भवन तथा घर भत्किँदा 38 जनाको मृत्यु भएको छ भने सयौं बेपत्ता भएका छन् भौतिक संरचनामा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन् अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार बिहान 5:58 जाँदा फ्लोरेन्स क्षेत्रकामा 10 किलोमिटर गहिरासम्म भूकम्प गएको थियो
5: अब खेल खबर नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीग एनभीएलको पहिलो संस्करणको मिति औपचारिक रूपमा सार्वजनिक भएको छ आयोजक केडिया गुपले शुक्रबार विज्ञप्ति जारी गर्दै एनभीएल आगामी भदौ 19-27 गतेसम्म आयोजना हुने जनाएको हो प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको बहुद्देश्यीय कवर्ड हलमा सञ्चालन हुनेछ यससँगै लामो समयदेखि चर्चामा रहेको नेपालको पहिलो पुरुष भलिबल फ्रेन्चाइज लीग आयोजना हुने मिति निश्चित भएको छ
4: अब विचार विश्लेषणको पालो आजको कान्तिपुर दैनिकमा पूर्व अर्थमन्त्री युवराज खतिवडाको अन्तर्वार्ता छापिएको छ अर्थतन्त्र सुधार्न सरकारको समग्र कार्यशैली बदलिनुपर्छ भन्ने शीर्षकमा उहाँले भन्नुभएको छ सरकारको नीति तथा कार्यक्रम बजेट बाचापत्र सय बुधे कार्ययोजना हेर्दा संगतिको अभाव छ निश्चित राजनीतिक दर्शनको अभावमा यस्तो भएको हो अहिले स्टेट एक्टर भन्दा नन स्टेट एक्टरको प्रभुत्व बढ्न थालेको देखिन्छ प्रधानमन्त्री र अर्थमन्त्रीको काम गराई हेर्दा एक अर्कालाई विश्वासमा वा अविश्वास वा बाइपास गरेको जस्तो लागेको छ सरकारले व्यक्तिगत आयकरका दर घटाई उपभोग बढाएर आर्थिक वृद्धिको बाटो रुज्यो यो अर्थतन्त्रमा मन्दी रहेका बेला छोटो अवधिका लागि अवलम्बन गरिने विकल्प मात्रै हो कानुन अनुसार अनुसन्धान गर्ने नाममा उद्योगी व्यवसायलाई निरुत्साहित गर्ने काम नगरौं औसत आयु बढिरहेको र जनसङ्ख्या वृद्धि दर घटिरहेका बेला काम गर्ने उमेर घटाउनु युक्तिसङ्गत हुँदैन बन्द रहेका उद्योग चलाउन हामीले हार खाएको हो अहिले सेनाले चलाएको छ राम्रो भए ठिकै छ तर धान्न सकिएला जस्तो मलाई लाग्दैन युवराज खतिवडाले भन्नुभएको छ
5: वित्तीय संहितामा असन्तुलन शीर्षकमा श्याम न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ वित्तीय संहिता भनेको केवल बजेट र राजस्वको अङ्क गणितीय बाँडफाँड मात्र होइन यो त जनताको घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक शासकीय औजार हो वित्तीय समानीकरण सशर्त समपूरक अनुदान तथा राजस्व बाँडफाँडको वैधानिक संयन्त्र केन्द्रीयतावादी सोच र राजनीतिक हस्तक्षेप त्यागेर पूरकताको सिद्धान्त अनुसार तल्लो तहलाई सक्षम बनाऊ घर दैलोमा लोकतन्त्रको लाभांश पुर्याउने र समावेशी समृद्धि हासिल गर्ने प्राथमिक शासकीय औचार त्यस्तै कार्य सम्पादनमा आधारित बजेटिङ प्रणालीलाई नै तीनै तहमा लगानी गर्नु अपरिहार्य रहेको छ
4: त्यसैगरी आजको कान्तिपुर दैनिकमा किशोर नेपालले लेख्नु भएको छ देउबाका दायित्व र कर्तव्य शीर्षकमा यति बेला नेपाली काङ्ग्रेस संकटापन्न अवस्थामा छ देशलाई गणतान्त्रिक बनाउने यो पार्टीका विरुद्ध चौतर्फी आक्रमण भइरहेको छ देउबामा नयाँ र पुराना बीच मेलमिलाप गराउने खुबी छ पार्टीको सुदृढीकरणका लागि उनका विगतका अनुभव र वर्तमानका अनुभूतिको सकारात्मक प्रयोग हुनुपर्छ इतर र भित्रको भेदभाव हटाएर पार्टीमा एकता र नवीन जागरण ल्याउनु देउवाको अहिलेको सबैभन्दा प्रमुख दायित्व र कर्तव्य दुवै हो
5: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: मदन पौड्यालको स्वागत छ। काया कहिरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 31 गते आइतबार, सन् 2026 अगस्त 16 तारिक साउन शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
0: काङ्ग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापन इतर पक्षको राष्ट्रिय भेला, सम्मेलनमा रूपान्तरण।
1: पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, खुल्याउने प्रयास चल्दै गैराती, दाङ, स्याङ्जा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा।
0: इन्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
1: र श्रीलङ्कासँगको टेस्ट क्रिकेटमा भारतको बलियो सुरुवात।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
7: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
8: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
7: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
10: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
9: सम्पर्क 98119 32811 र 98630,000
0: सिलिन्डर ग्यास आपूर्ति हुँदा पनि वितरण व्यवस्थित गर्न सरकार चुकेको छ। स्थानीय डिलर मार्फत नै वितरण पर्याप्त र प्रभावकारी बनाउनु पर्नेमा काठमाडौँको एउटा कुनाको नागरिक एक सिलिन्डर ग्यासका लागि अर्को कुनासम्म धाउनुपर्ने अव्यवहारिक तरिका अपनाइएको छ। त्यो पनि दिनभर घाम र झरी खेपेर पालोमा बसेकाहरू रित्तै फर्किनु परेको अवस्था समेत छ। ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। भरि सिलिन्डर वितरण थालेको एक महिनामा पनि उपभोक्तालाई ग्यास पाउन उत्तिकै कष्ट छ। अन मुस्किल बन्दै ग्यास वितरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली बुलाडिन कण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर किर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार, नयाँ बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डको ग्यास बिक्री वितरण गरिने भएको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यससँगै हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्रान्डको 6,802 सिलिन्डर बिक्री गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर बसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।
1: काङ्ग्रेसको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेलामा हिजो प्रस्तुत प्रतिवेदनहरूमा

0: विधान महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि आरोपै आरोप लगाइएको छ। थापाले कांग्रेस कमजोर र निरीह बनाएको भन्दै विधान अनुसार नचले पार्टी दुर्घटनामा जाने चेतावनी समेत दिएको छ। भेलामा विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रण महतले आर्थिक, रमेश लेखकले विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीले सांगठनिक र एनपी साउदले समसामयिक प्रस्ताव पेश गर्नु भएको थियो। इतर पक्षले भेलालाई नीति सम्मेलनमा रूपान्तरण गरेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता फैसलामा निशा दिएपछि उत्साहित बनेको इतर पक्षले भेलालाई सम्मेलनमा रूपान्तरण गरेको हो। सर्वोच्चले निशा दिनु अघि विधान बाहिरको भेला बोलाइएको तर निशा पछि विधान बमोजिमकै कार्यक्रम गरिएको राष्ट्रिय भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माले बताउनुभयो। भेलामा शेरबहादुर देउवाकै अध्यक्षतामा 15 महाधिवेशन सम्पन्न गर्ने र निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले 15 महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरिएको छ, तर महाधिवेशनको मिति बारे भन्ने प्रस्ताव मौन छ। 15 महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गरिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच गएको फागुन 21 भएको चुनावमा झापा 5 प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने बताउनु भएको छ। ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गइरहेका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने बताउनु भएको हो। एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ। विगतमा उहाँ निकट महासचिव शंकर पोखरेल सहितका नेता पनि अहिले विपक्षीमा रहेका छन्।
0: चितवनको इच्छाकामा गाउँपालिका 5 सिमलधारमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गैरातीदेखि काठमाडौँबाट धादिङ चितौन पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाडीहरू चल्न सकेका छैनन्। बन्द सडक खुलाउने प्रयास भइरहेको र खुल्न केही समय लाग्ने मोगलिन प्रहरीले जनाएको छ। यसैबीच अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। दाङ स्याङ्जा र बर्दियामा ठूलो वर्षा भएको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी कम परेको छ। आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना समेत छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ, मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। राति भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: झाँझरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डिडिए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुनर्निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकोले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्। 2080 साल कार्तिक 17 गते झाँझरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा क्षति पुगेका निजी आवासको विवरण संकलन गरी डिडिए प्रतिवेदन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिनुभयो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुनर्निर्माणको प्रक्रिया अघि बढ्न नसक्दा दार्माका धेरै परिवार अझै अस्थायी टहरामा बस्दै आएका छन्। बर्खायाममा टहरामा बस्नुपर्दा प्रभावित परिवारलाई थप समस्या भएको छ। टहरामै छन् भूकम्प पीडित शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा सरकारको परराष्ट्र नीति र प्राथमिकता बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एल अटो
3: ओ जे ड्राई किन टोला हौ गेबिट बाल्यो
4: मुंगुर बाल्ने घाटै लाय त्यहाँ फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
3: ल यदा बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
6: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9852512200 छ
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
8: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
7: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
8: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 0656569653 9855077061 र 9855077
1: आपूर्ति निरन्तर भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री काङ्ग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध खुलाउने प्रयास चल्दै गैराती दाङ स्याङ्जा बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा जाजरकोट भूकम्पबाट प्रभावित सल्यान दार्माका बासिन्दा अझै टहरामै लगायतका खबर प्रस्तुत गर्यौं
0: अब बाँकी खबर कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन् 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ सामरिक राजनीतिक र सहयोगका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका चीन भारत जस्ता देशमै नेपाली राजदूत छैनन् अमेरिका चीन सहित जर्मनी इजरायल मलेसिया कतार रुस साउदी अरब स्पेन बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन् सुशीला कार्की नेतृत्वको सरकारले असोज 30 ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो त्यति बेला राजदूत सिफारिस हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन केपी शर्मा ओली नेतृत्वको काङ्ग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोडाबाट 14 साउन 2081 गरेको सिफारिस बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलायो त्यसबेला बाँकी रहेका भारत अस्ट्रेलिया श्रीलङ्का दक्षिण कोरिया डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि फिर्ता बोलायो सरकार बनेको 2 साता नपुग्दै 22 जय 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो राजदूतको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो समयसम्म राजदूत पद रिक्त राख्दा समस्या हुने राख्न नहुने बताउँछन् राजदूत नियुक्तिमा ढिलाइले कूटनैतिक क्षेत्रमा अन्यल बढ्दै कान्तिपुरमा खबर छ
1: फेरि पनि बाह्य सम्बन्ध सञ्चालनको प्रसङ्ग पछिल्लो समय घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता बिस्तारै फेरिन थालेको देखिन्छ प्रधानमन्त्री बालेन्द्र शाहले सुरुवाती चरणमा विदेशी राजदूतसँगको भेटमा परम्परागत शैलीभन्दा फरक अभ्यास अपनाउँदै सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो तर सरकारको कूटनैतिक शैली सामूहिक संवादबाट फेरि परम्परागत द्विपक्षीय भेटवार्तातर्फ फर्किएको देखिएको छ थप जानकारी अबको पालोमा
10: गएको हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो सामूहिक संवादबाट सुरु भएको कूटनीतिक अभ्यास फेरि द्विपक्षीय भेटवार्तातर्फ फर्कनुको अर्थ के हो त कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट
11: हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरुरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस प्रोटोकलको नर्म्स एन्ड भ्याल्युज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो। तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौँ। उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो।
10: नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले सरकारले भारत र चीनसँगै अरू देशका राजदूत र प्रतिनिधिसँगको संवादलाई पनि निरन्तरता दिनुपर्छ।
11: ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्त्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेसनल कम्युनिटी पनि त्यतिकै महत्त्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ।
10: नेपालको विदेश नीतिमा अब प्रत्यक्ष जनजीवनसँग जोडिएका विषयलाई केन्द्रमा राख्नुपर्छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँग ठोस संवाद आवश्यक छ। फेरि एकपटक कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट।
11: अमेरिका नयाँ हाम्रो वास्तविकता हो हाम्रो लागि, पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठुलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्। विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो पर्नु हुनुपर्ने हुन्छ। नयाँ किसिमको सङ्गठनहरूको निर्माण भइरहेछ त्यहीभित्र पनि होइन, त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। न्युजिल्यान्ड, क्यानाडा, अस्ट्रेलिया यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट बढेको देखिन्छ। यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपल टु पिपल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड, अमेरिका भनौँ न या बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो त्यो होइन, त्यही भएर त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला।
1: सरकारको परराष्ट्र नीतिको विषयमा कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,00,000 अर्थात 65.5% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसङ्ख्या वा श्रम शक्तिको रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरुष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसङ्ख्याको सबैभन्दा ठूलो उमेर समूह 25 देखि 29 वर्षको 19,00,000 रहेका छन्। यस्तै 20 देखि 24 वर्षको 18,00,000, 35 देखि 39 वर्षका 17,80,000 छन्। यही 20 देखि 39 वर्षको श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौडिरहेका छन्। नेपाली श्रम बजार नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय महासंघका अनुसार निर्माण क्षेत्रमा मात्रै 11,00,000 श्रमिक चाहिन्छ। अहिले बजारमा 8-9,00,000 मात्रै छन्। तर यहाँ काम नपाएर विदेश जानेको लरको घटेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम भन्नुहुन्छ, मसँग साउदी सरकारले दिएको सिप सम्बन्धी प्रमाण छ, तर यहाँ शैक्षिक प्रमाणपत्र खोज्छन् जुन मसँग छैन। काम खोज्दै श्रमिक विदेश, श्रमिक खोज्दै रोजगारदाता भारत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 7 वर्षपछि हुम्लामा चिनिया मार्ग हुँदै खाद्यान्न पुर्याएको छ। कोरोना महामारीका कारण चीनले आफ्नो सडकबाट 2076 सालदेखि खाद्यान्न ढुवानी बन्द गराएको थियो। खाद्यको चामल काठमाडौँबाट रसुवा हुँदै केरुङ, जुम्बा, फोरुन, ताक्लाकोट हुँदै 17 दिनमा हिल्सा भएर सिमीकोट पुगेको हो। चिनिया मार्गबाट चामल हुम्ला पुर्याउँदा झन्डै चीनमा मात्रै 600 किलोमिटर पार गर्नुपरेको कम्पनीले जनाएको छ। काठमाडौँबाट 28 ट्रकमा केरुङ पुर्याएको खाद्यान्न 400 क्विन्टलका दरले 8 चिनिया कन्टेनरमा हिल्सा पुर्याएको हो। केरुङदेखि 39 रुपियाँ प्रति किलोका दरले खाद्यको चामल ढुवानी गरिएको छ। कर्णाली करिडोर हुँदै काठमाडौँबाट ढुवानी गर्दा प्रति किलो 50 रुपियाँसम्म ढुवानी भाडा पर्न जाने कम्पनीका हुम्ला शाखा प्रमुख कृष्ण थापा मगर बताउनुहुन्छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल। आजको कान्तिपुरमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढीवासीहरूका लागि खुसीको खबर।
12: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
13: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
14: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
15: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
16: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
15: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
17: छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्य क्रिया सेवा,
18: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
19: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्तफाताल बिताइएको छ। नमुना मच्छिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले सम्मत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानुनी लडाईँपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। पोखरीमा पानी आपूर्तिका लागि टिका भैरवबाट राजकोलो पनि ल्याउँदैछ। सप्तपाताल पोखरी संरक्षणका लागि लामो समयदेखि विवाद र कानुनी लडाईँ हुँदै आएको थियो। 2034 सालमा पोखरीको जग्गाको स्वामित्व नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो। त्यसको झण्डै 2 दशकपछि 2060 विद्यालयले पोखरी क्षेत्रको झण्डै 14 रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो। प्रस्तावपछि स्थानीय बासिन्दा पुनस्थापित लगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दबाब दिएका थिए। 2061 पोखरीको जग्गा संरक्षणका लागि सर्वोच्चमा रिट दायर भयो। लामो कानुनी प्रक्रियापछि 2076 सर्वोच्च अदालतले यो जग्गा सप्तपाताल पोखरीकै भएको फैसला गर्यो। यस्तै पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो। मेयर चिरीबाबु महर्जनको पटक पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो। स्कुलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई 2077 पुनर्निर्माण थालिएको थियो। बिउताइयो 1500 वर्ष पुरानो सप्तपाताल आजको नयाँ पत्रिकामा खबर छ।
1: अब विदेशको खबर। इन्डोनेसियाको फ्लोरेन्स द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण 100 भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारको कार्य गरिरहेका बीबीसीले जनाएको छ। इन्डोनेसियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समय अनुसार हिजो बिहान 5 बज्नु केही अघि भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढी प्रभावित मंगराई क्षेत्रमा 24 जनाले ज्यान गुमाएका छन्। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा एन्डे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा ठूलो क्षति छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ। पहाडी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने त्यहाँका विपद अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै 2000 मानिस सुरक्षित ठाउँतर्फ सरेका छन्। यसैबीच इन्डोनेसियाको अर्को क्षेत्रमा 6.9 म्याग्निच्युडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहतका प्रयास थप चुनौतीपूर्ण बनेको छ। तीन प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इन्डोनेसिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ।
0: अब खेल खबर। श्रीलङ्कासँगको टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै बलियो सुरुवात गरेको छ। वर्षाका कारण दुई पटक खेल रोकिए पनि भारतले दिनको खेल सकिँदा 287 रन बनाएको छ। पहिलो दिनको प्रदर्शनसँगै भारतले खेलमा आफ्नो पकड बलियो बनायो। भारतका लागि लामो समयपछि टोलीमा फर्किएका देवदत्त पडिक्कलले शानदार शतक प्रहार गरेका छन्। उनले 147 बलको सामना गर्दै अभिजित 107 रन बनाएका छन्। पहिलो दिन भारतका 5 ब्याटर क्रिजमा आएका थिए। भारतले घरेलु मैदानमा श्रीलङ्कासँग खेलेका पछिल्ला 5 टेस्ट पनि जितेको छ।
1: अब केही खबर संक्षेपमा। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैची निर्यातले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिमाण निर्यात हुने अलैचीको उत्पादन र बजार पछिल्ला वर्षमा बढेको हो। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि आफ्नो हिस्सा बढाउँदै लगेको छ। गएको वर्ष 12.64 अर्ब रुपियाँ बराबरको अलैची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष अलैची निर्यात रकमको आधारमा 64.60 र परिणामको आधारमा 48.70% बढेको छ। पछिल्ला वर्ष यता अलैचीको निर्यात र उत्पादन बढ्दो छ। स्वदेशमै उत्पादित अलैची परिशोधन, प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिरहेको सरकारी निकायदेखि व्यवसायीहरू स्वीकार छन्। नेपालमा उत्पादित अलैची भारत, इटाली, जापान र रुससम्म पुग्ने गरेको छ। कान्तिपुरमा खबर छ।
0: काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मङ्गलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 26 को आज समापन हुँदैछ। मेलाको 5 दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताहरूले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताहरूको संख्या 150,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाका अनुसार एक्सपोको उद्घाटनका लागि साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेका तथ्याङ्क छ। मेलामा 55 भन्दा बढी ब्रान्डका गाडी प्रदर्शनीमा राखिएका अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सेल सर्भिस, ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्यालु लगायतका विषयमा चासो राख्ने गरेका छन्।
1: कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम सुरु गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरियामा रहेको दूतावासलाई सिपयुक्त श्रमिक पठाउने E7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। कोरियामा E7 भिसाका लागि दूतावासले सुरु गरे मागपत्र प्रमाणीकरण शीर्षक खबर कारोबार दैनिकले छापेको छ।
0: झण्डै एक वर्ष को अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुङ्ग्याउने योजना मन्त्रालयको रहेको छ।
1: अब पालो उखानको
0: तोलाको वचन खोलामा
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
1: काङ्ग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
0: पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास चल्दै गैराती, दाङ, स्याङ्जा, बर्दिया लगायत जिल्लामा ठूलो वर्षा।
1: इन्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै
0: र श्रीलङ्कासँगको टेस्ट क्रिकेटमा भारतको बलियो सुरुवात।
1: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको खाना पकाउने ग्यास अभावसँगै एउटा सिलिन्डर प्राप्त गर्दा उपभोक्ताले मैदानमा मेडलै जिते जस्तो खुसी हुनुपर्ने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास पाएका एकजना उपभोक्ताले हर्षित हुँदै सिलिन्डर उचाल्दैछन् अनि त्यो देखिरहेका प्रधानमन्त्री बालेन्द्र शाह जस्तै देखिने व्यक्तिले माथि बरन्डाबाट भन्दैछन्, राम राज्यमा खुसी हुन एक सिलिन्डर ग्यासै काफी रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
20: स्वदेश एफएम 93.2 मेगाहर्ज। श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम बम उपस्थित भइसकेको छु। नेपाली बहस चलाइरहेका छौ आदरणीय श्रोता। यतिखेर जेएनजी आन्दोलनका आडमा पार्टी कब्जा गरेको नेपाली कंग्रेसको संस्थापन इतर पक्षले गगनलाई आरोप लगाएको छ। संस्थापन इतर पक्षले पार्टीका तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले जेएनजी आन्दोलनको सहारा लिएर अस्वाभाविक र षड्यन्त्रमूलक ढंगले पार्टी नेतृत्व हत्याउने प्रयत्न गरेको आरोप लगाइएको छ। किनभने पार्टीलाई मिलाउने कुरा गर्दै गर्दाखेरि शुक्रबारदेखि जारी नेपाली कंग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश पनि भएका छन्। काठमाडौँको सुकेधारामा जारी राष्ट्रिय भेला अन्तर्गत बन्द सत्रमा नेता विमलेन्द्र नेधेले राजनीतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन र रमेश लेखकले विधान संशोधन प्रतिवेदन पेश गरेका छन्। र नेपाली कंग्रेसको इतर पक्षको यो राष्ट्रिय भेलाले कंग्रेसलाई मिलाउन खोजिरहेको छ वा चाहिँ आरोप प्रति आरोपमा नेता कार्यकर्ताहरूलाई उठाएर फेरि यो नेपाली कंग्रेस विभाजनको ढिलमै पुगेको हो। आजको नेपाली बहसमा हामी विविध रूपमा चर्चा परिचर्चा गर्दैछौँ। र विशेष गरी नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेल जस्तै पार्टी पनि विधि अनुसार चल्नुपर्ने बताउनु भएको छ। उहाँले आफ्नै ढङ्गले मनगणन्ते ढङ्गले पार्टी चलाउने र हिजोको ढङ्गढङ्गीले पार्टी चलाउने दिनहरू समाप्त भएको भन्दै खेलको नियम अनुसार पार्टीका पनि आफ्ना नियम हुन्छन् भन्ने दावी गर्नुभएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ राष्ट्रिय स्वतन्त्र पार्टीले के गरिरहेको छ। अहिले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई सुशासन दिने काम गरिरहेको छ वा चाहिँ दुःख दिने काम गरिरहेको छ। ग्यास लाइनहरू व्यापक रूपमा देखिएका छन्। महँगी बढेको छ, इन्धनको मूल्य बढेको छ, कालो बजारी बढेको छ। खै त यतिखेर चाहिँ निश्चित रूपमा अनुगमन किन गर्न सकिरहेको छैन सरकारले? जनताहरू खुसी छन् त सरकारसँग? आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौँ र विशेष गरी अर्थतन्त्रको स्थिति पनि शिथिल अवस्थामा छ, तरल अवस्थामा छ। 2046 राजनीतिक परिवर्तन पछि 36 वर्षमा यो 32 सरकार हो। विगतका सरकार किन असफल भए त्यसको खोजी यो सरकार पनि गर्न सकेको छैन। समाजले के खोजेको छ त्यसको भ्यू पाउन नसक्दा सरकार असफल हुँदै गएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गरिरहेका छौँ। 4 महिनामै सरकारको आलोचना गर्नु त्यति विवेकपूर्ण त हुँदैन, तर सही दिशा दिन सकेको जस्तो देखिएको छैन। पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्, तर पूर्व उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भनेकी छिन्, निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्छ। निजी क्षेत्रले काम गर्न सकेन भने अर्थतन्त्रमा सुधार गर्न गाह्रो छ। निजी क्षेत्रलाई मनाएर अगाडि बढ्नुपर्छ। निजी क्षेत्रले यतिखेर आह्वान गरिरहेको छ लगानीको वातावरण यो देशमा बन्नु पर्दछ। जेएनजी विद्रोह पछाडि यो देशको जुन अवस्था छ, राप्रो तापबाट आएको एउटा पार्टी छ, दल छ, यसले जनताको पक्षमा काम गर्न सक्छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौँ राजदूत नियुक्तिको ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यलता बढ्दै गएको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकियो। 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था यतिखेर आएको छ। राजदूत नहुँदाखेरि कूटनीतिक क्षेत्रमा निकै ठुलो गाह्रो परेको छ। बर्खास्त गर्न सजिलो, फिर्ता बोलाउन सजिलो, नियुक्ति गर्न गाह्रो। खै त मेरिटोक्रेसी? आज विभिन्न बहसहरू चलिरहेका छन्। सरकारप्रति विभिन्न आलोचना अगाडि बढिरहेका छन्। उपचार प्रणालीमा सुधारका लागि पहल गर्न सकेको छैन। सरकारले स्वास्थ्य बिमा खोसेको छ, जनताले स्वास्थ्य बिमा नपाउँदाखेरि गरिबहरूले निकै ठुलो शास्ति बेहोर्नु परेको छ, विपन्नहरूलाई निकै गाह्रो भएको छ। स्वास्थ्य बिमा 3500 तिरेर 1,00,000 सुविधा लिने जनताका लागि गर्न सकिँदैन, 3500 1,00,000 धान्न सकिँदैन भन्ने अर्थमन्त्रीको डिजाइनले गर्दाखेरि आज गरिब रोइरहेको छ, विपन्न रोइरहेका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ आदरणीय श्रोता। प्रत्येक बिरामीले 3500 सय रुपियाँ प्रत्येक नागरिकले 3500 रुपियाँ तिरेर जुन 1,00,000 बराबरको स्वास्थ्य बिमा गर्थे आज त्यो अलपत्र परेको छ। त्यस कारणले गर्दाखेरि नागरिकहरूलाई अप्ठ्यारो स्थिति भइरहेको स्थिति छ। यसमा सरकारले हेर्न सकिरहेको छ कि छैन, सरकारले यसमा ध्यान दिन सक्यो कि सकेन, आजको नेपाली बसमा हामी स्वास्थ्यको विषयलाई पनि जोड्नेछौँ, स्वास्थ्यका कुरा पनि गर्नेछौँ। आदरणीय श्रोता, निजी सम्पत्तिमाथि आक्रमणमा जिरो टोलरेन्स हुनेछ, औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र बनाउने सरकारको नीति छ। हिजो निजी क्षेत्रै तोडफोड भए, हिजो सरकार अहिले बन्दै गर्दाखेरि जेएनजी विद्रोहमै प्रत्यक्ष रूपमा सहभागी भएका व्यक्तिहरू आज संसदमा छन्, सदनमा छन्। मानव अधिकारको प्रतिवेदन ल्याउनेहरूलाई आरोपी तुल्याएको छ, तर त्यो प्रतिवेदन पनि कानुनमा आउन सकिरहेको छैन। त्यसैले गर्दाखेरि आजको नेपाली बसमा हामी भन्न चाहन्छौँ, देशको सुशासन कसरी हुन्छ, कसरी बढ्छ, देशको सुशासन अगाडि कसरी जान्छ। शिक्षा विधेयक यतिखेर अगाडि बढेको छ। शिक्षा विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल सुरु गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपकट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालाहरूसँग छलफल गरेको छ। त अब शिक्षकहरू आन्दोलित हुने भनिसके पछाडि, शिक्षकहरू अब भाद्रमा फेरि काठमाडौँ आउने तयारी गरिसके पछाडि सरकारले शिक्षा विधेयकलाई अगाडि बढाएको छ, तर शिक्षकले माग गरे अनुसार शिक्षा विधेयक अगाडि आउन सक्छ त? आजको नेपाली बसमा चर्चा गर्छौँ। नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
21: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
21: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
21: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
21: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
21: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
21: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
21: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
21: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 0656-8553-5189353।
22: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
23: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
22: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
24: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
25: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
22: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
26: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खटिएको।
20: यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। हिजो सर्वोच्च बार इकाइको निर्वाचन थियो, त्यहाँ चाहिँ हाना नै भएछ नि त, होइन?
27: सर्वोच्च बार होइन, हाम्रो
20: सरी उच्च अदालत बार इकाइको, उच्च अदालत बार इकाइको,
27: उच्च अदालत पाटन बारको निर्वाचन थियो। त्यो निर्वाचनमा निर्वाचन धाँधली भएको प्रश्न उठ्दा त्यहाँ हाम्रा साथीहरूलाई चाहिँ प्रहरी लगाएर कुटपिट गर्ने काम भएछ।
20: तर कतिजना घाइते हुनुभयो, घाइते हो वा चाहिँ सामान्य चोटपटक मात्र लाग्यो?
27: होइन, चोटपटक त सामान्य नै हो, सामान्य भए पनि घाइते घाइते नै हो, चोटपटक सामान्य हो। हाम्रा 7-8 जना साथीहरू घाइते हुनु,
20: तर पराजित हुने भइसके पछाडि खालि आरोप मात्र लागेको भन्ने आएको थियो हिजो मलाई फोन आएर उताबाट।
27: होइन, पराजित भन्ने कुरै थिएन क्या, त्यहाँ उहाँहरू सबै एकातिर मिल्नु भयो, मिलेर उठ्नु भएको थियो, हामी सिङ्गल थियौँ। अब हामी सिङ्गल उठेको साथीहरूको बिचमा यहाँ पराजित र जितको कुरै थिएन, स्वच्छ निर्वाचन भएन भन्ने विषय थियो, जित त हाम्रो निश्चित थियो त्यहाँ।
20: अब कसरी जित निश्चित हुन्छ? उतातिर लगिसके नि सबै होइन?
27: होइन, लान त लगे नि, अब एकलौटी रूपमा धाँधली गरेर निर्वाचन गरेपछि निर्वाचन स्थलमा उपस्थित नभएको उना व्यक्तिको नाममा मत हालेपछि, सुनसरी भएका मान्छेहरूको मत हालेपछि, अनि गैर कानुन व्यवसायहरूलाई उपस्थित गराएर मत हालेपछि त्यो जित त हुने नि भने, त्यो जित धाँधलीको जित हो त्यो।
20: तर प्रहरी लगाएर नै हातपात गरियो भन्ने खालको कुरा गर्नुभएको थियो, अब तपाईँ नै मान्ने हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद हुनुहुन्छ, यस्तो पनि हुन सक्थ्यो र त्यहाँ?
27: होइन, प्रहरी लगाएर हातपात गरेको कुरामा विवादै छैन, हेर्नुहोस् त्यहाँ भिडियोहरूमा पनि देखिन्छ, सरकार हुँदैमा प्रहरीले हातपात गर्दैन भन्ने कुरा त हुन सक्दैन होइन, तर जुन ढङ्गबाट त्यो अमानवीय व्यवहार गरियो त्यो ठिक भएन भन्ने हो।
20: के हुन्छ अब चाहिँ, अब निर्वाचनको परिणामलाई त स्वीकार्नै पर्छ होइन सबैले?
27: होइन, निर्वाचनको परिणामले यस्तो छ, तपाईँको यो धाँधलीपूर्ण निर्वाचन हो, धाँधलीपूर्ण निर्वाचन भए हुनाले हामी चरणबद्ध आन्दोलन गर्छौँ बारको विरुद्धमा।
20: स्वीकार्नुहुन्न यो परिणामलाई?
27: होइन, यो धाँधलीपूर्ण निर्वाचनलाई कसरी स्वीकार्न सकिन्छ? गैर कानुन व्यवसायले हालेको मतलाई कसरी स्वीकार गर्न सकिन्छ?
20: गैर कानुन व्यवसायहरूले कति जति मत त्यहाँ खसेको आरोप हो तपाईँहरूको चाहिँ?
27: होइन, त्यहाँ धेरै नै मत खस्या छ, यति नै भनेर यकिन हुन सकेको अवस्था छैन, हामी पनि त्यसको खोज अनुसन्धान गरिरहेछौँ अब, र कति मान्छेले त्यहाँ गैर कानुन व्यवसाय उपस्थित भएर मत हाले भन्ने कुरा हामी बुझ्नुपर्ने छ। जो जो मान्छे त्यहाँ उपस्थित भएर गैर कानुन व्यवसायले म कानुन व्यवसाय भनेर मत हाले, तिनका उपर पनि कारवाही चल्छ।
20: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा गरौँ न, नयाँ सरकार छ, तपाईँ मान्ने पनि बन्नु भएको छ, कानुनको पनि एकदमै नजिकको जानकार पनि हो, अहिलेको यो समग्र अवस्था हेर्दाखेरि देशमा त उकुसमुकुस सुरु भयो नि त मधु चौलागाईजी, किन?
27: होइन, यो यस्तो छ, अब सबैलाई म एउटा विनम्रतापूर्वक के अनुरोध गर्छु भने, 36 वर्षदेखिको उकुसमुकुस छ, अहिले 5 महिनामा नै उकुसमुकुस सर्लक्क घट्छ, अनि त्यस पछाडि नागरिकहरूको बिचमा चाहिँ रामराज्य हुन्छ परिकल्पना गर्नु पनि मिथ्या हुन्छ, हेर्नुहोस् होइन, त्यो एकातिर गऱ्यो अर्कोतिर भत्किन्छ, अर्कोतिर गऱ्यो अर्कोतिर भत्किन्छ, त्यस्तो अवस्था छ। यो 36 वर्षसम्म बिग्रेको चिजलाई केही समय धैर्य गरिदिनुपर्ने अवस्था देखिन्छ, नागरिकलाई म त्यही आह्वान गर्न चाहन्छु।
20: मोर्निङ सो अब्स द डे भन्छ नि त होइन, 4 महिना भइसक्यो नि त होइन, अहिले त अलिअलि त यसो सिम्टमहरू त दिनुपर्ने हो नि त, त्यो त उद्योगतिको तर्फमा गइरहेको छ त पर्फर्मेन्सहरू त।
27: होइन, यस्तो छ, अब थोर थोरै हाम्रा साथीहरूको बिचमा जो सरकारमा बस्नु भएको छ, सरकारमा बसेका साथीहरूको बिचमा कार्यशैली नमिलेको कारणले गर्दाखेरि केही कुराहरूको कमी कमजोरी भएको देखिन्छ, कार्यशैली सुधारेर जाँदाखेरि फेरि त्यसलाई हामीले ट्र्याकमा ल्याउन सक्छौँ।
20: अब अहिले ग्यासको लाइन यहाँले देखिसक्नुभयो, इन्धनको मूल्य 200 पुगिसकेछ, पेट्रोलको मूल्य यसो हाल्न जाँदाखेरि होइन, त्यसपछि अब बजारमा अलिक कालो बजारी बढेकै छ, पहिला त उपभोक्ता सङ्घ भन्ने हुन्थे, उनीहरूले अनुगमन पनि गर्थे, अलिअलि रिपोर्ट बुझाउँथे, अहिले त्यो पनि छैन, मन पनि छ नि त जताततै।
27: होइन, यस्तो भएको छ, तपाईँको यो ग्यासको पेट्रोलियम पदार्थको भाउ बढ्नुको पछाडिको समस्या भनेको चाहिँ यो अन्तर्राष्ट्रिय समस्या हो, किनभने अहिले इरान र अमेरिकाको बिचमा जुन द्वन्द छ त्यो द्वन्दले हर्मुज नाका बन्द छ, हर्मुज नाका सहज ढङ्गबाट चल्न सकेको अवस्था छैन, त्यो नाका सहज ढङ्गले नचल्दाखेरि अन्तर्राष्ट्रिय स्तरमा नै यो पेट्रोलियम पदार्थको अभाव हुने र पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको कारणले गर्दाखेरि अहिले बजारमा मूल्य वृद्धि भएको हो, त्यो नेपालमा मात्रै मूल्य वृद्धि भएको होइन, यो संसारभर नै मूल्य वृद्धि भएको अवस्था छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि सँगसँगै पेट्रोलियम पदार्थ नै ढुवानीमा प्रयोग हुने भएको कारणले गर्दाखेरि अब त्यो पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा हुँदै एकाएक सबै चिजको मूल्य वृद्धि हुँदो रहेछ, त्यसले गर्दा केही समय हामीले मूल्य वृद्धिको यो अवस्थालाई चाहिँ बिहोर्नै पर्ने अवस्था देखिन्छ।
20: तर सरकारले त्यसका लागि नियमनका लागि अलिकति जनतालाई चाहिँ थोरै भए पनि राहत दिनका लागि काम गर्नुपर्नेमा झन् थप नुनचुक छर्ने काम भयो भनेर आलोचना?
27: होइन, मैले अघि नै भने हाम्रो जो सरकारमा बस्नु भएको छ, मन्त्रीको रूपमा बस्नु भएको छ साथीहरू, उहाँहरूको त्यो दूरदर्शिताको अभाव मैले यहाँ प्रष्ट रूपमा देखेको छु। जस्तो तपाईँले अघि नै फेसबुकमा उठाइसक्नु भएको थियो ग्यासको विषय, ग्यासको विषय, अब ग्यास हामीले आधी सिलिन्डर ग्यास दिइराखेका थियौँ, आधी सिलिन्डर ग्यासबाट एकाएक फेरि हामी भरि सिलिन्डर भर्ने भनेर जानुभन्दा पहिला हामीले बजारमा हामीले आयात गरेको कति छ त, ग्यासको स्टक कति छ हामीसँग, त्यसलाई पनि आकलन गर्नु पर्थ्यो, र यदि आयातले पुग्दैन भने आयातको कोटा वृद्धि गर्नलाई हामीले भारतसँग भन्नु पर्थ्यो र कोटा वृद्धि गरेर अनि मात्रै फुल सिलिन्डरमा जानु पर्थ्यो, त्यो नगरेर सरकारले एकाएक फुल सिलिन्डरमा जाने उ गर्दाखेरि फुल सिलिन्डरहरू भर्न नपाएर नागरिकहरू एकातिर चाहिँ कसै घरमा 3-4 भर्न राख्यो, कसै घरमा 1-2 मात्रै सिलिन्डर थियो, त्यो सिलिन्डर खाली हुने बित्तिकै समस्या देखियो र सडकमा त्यसको लाइन देखियो। कम्ती यो कुरोलाई सरकारले पहिल्यै लेखाजोखा गर्नु पर्थ्यो, त्यो सम्बन्धित मन्त्रीले पहिल्यै लेखाजोखा गरेर मात्रै जानु पर्थ्यो। यो समस्याले एउटा नयाँ चिजको आवश्यकताको महसुस गराइरहेछ, त्यो के हो भने हामीले अहिले जस्तो 14.5 को ग्यासको सिलिन्डर प्रयोग गर्छौँ भने त्यो हाफ सिलिन्डर दिने भन्दा हाफ सिलिन्डर भयो कि भएन भनेर नि नागरिकहरूले चाहिँ त्यो शङ्कामा बस्नुपर्ने अवस्था छ। त्यसको लागि अब हामीले सिलिन्डरको साइज नै हाफ बनाएर पनि त्यो एउटा अभ्यास चाहिँ गर्नुपर्ने हो कि भन्ने त्यो इन्डियामा पनि देखिन्छ त्यस्तो होइन। फाइबरका सिलिन्डरहरू साना पुन्ती सिलिन्डर भन्छ त्यसलाई, साना सिलिन्डर त्यो 7 केजीका सिलिन्डरहरू बनाएका हुन्छन्, त्यस्तो सिलिन्डर पनि बनाएर राख्नुपर्ने र नागरिकलाई यस्तो अवस्थामा ती सिलिन्डरहरू वितरण गरेर घर घरमा कम्तीमा नागरिकले सुविधा पाउनु पर्ने त्यस्तो खालको अवस्था सिर्जना गर्नुपर्ने पनि देखिन्छ। अब यो चाहिँ काम सरकारको काम हो, हेर्नुहोस् जो सरकारमा बस्नु भएको छ सरकारमा बस्नु भएको मन्त्रीज्यूले गर्ने काम हो,
3: सरकार र पार्टी बीचको पनि अलिकति दूरी बढ्दै गएको होइन अहिले पछिल्ला घटनाक्रम हेर्दा।
27: सरकार र पार्टी होइन, सरकार एकातिर छ पार्टी अर्को कुरा हो, सरकार र पार्टी बीचको दूरी बढ्ने भन्ने कुरा होइन किन पार्टीकै उसमा गठन भएको सरकार हो त्यसले गर्दा पार्टी र सरकारको बीचमा दूरी बढ्ने भन्ने कुरा चाहिँ होइन। चाहिँ विषय के हो भने सरकारमा बसेका मान्छेहरूको कामप्रति चाहिँ असन्तुष्टि बढाएको छ, त्यो असन्तुष्टि अब नागरिकमा मात्रै होइन हामीलाई पनि यो काम गर्ने तरिका भएन, यो काम भएन है, यसरी काम हुँदैन, यो कच्चा भयो, तपाईँहरूको केटाकेटी बन्द भयो, हामी आफै पनि भनिरहेका छौँ। त्यसले गर्दाखेरि हामीले त्यो भन्नुको पछाडिको कारण के हो भने तपाईँहरू सुध्रिनुहोस् है, तपाईँहरू कार्यशैली फेर्नुहोस् है भने हो हामीले, हामीले त्यसलाई असहमति गरे दूरी बढाएको भनेर भन्न मिल्दैन।
3: तर एउटा कुरा मन्त्रीहरू पनि भाका के भने क्या बस्तीमा चाहिँ पहिरो जान्छ जोखिम छ भन्दा बस्ती नै सारिदिउँ होइन, अब म यता काठमाडौँबाट होइन बुटो लडे 1 महिना सरकार चलाइदिन्छु होइन, त्यसपछि किन चाहिँ गाडी हुँकाएर हिँडेको ठुलो हो र भन्दाखेरि सडकको चेक जाँच गर्दैछु, यो यस्तो खालको स्टन्टबाजी किन चल्दैछ?
27: होइन मैले अघि नै भने अब यो यो केटाकेटीपन जस्तो पनि भएको छ, यसरी हुँदैन। सरकार भने चाहिँ एउटा राष्ट्रको अभिभावकको रूपमा काम गर्नुपर्ने व्यक्तित्वहरूको त्यो जमात हो, त्यो राष्ट्रको रूपमा अभिभावकको रूपमा काम गर्नुपर्ने व्यक्तिहरूले यस्ता गरिमेर कुराहरू गर्ने अनि केटाकेटी कुराहरू गरेर हिँड्ने यो सुहाउने कुरा होइन होइन। तर जस्तो बस्ती सार्ने कुरा चाहिँ के हो भने हामी एउटा कुरा कहाँ चुकिरहेछौँ भने कहीँ असुरक्षित बस्तीहरू छ भने त्यो बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्तीको रूपमा लानुपर्ने नेपाल लामो समयदेखि यसमा चुकेको छ र अव्यवस्थित बसोबासी त्यस पछाडि गएर जोखिमपूर्ण बसोबास यसको कारणले गर्दाखेरि हामीले धेरै ठुलो नोक्सानी बिहोर्नु परेको छ। हिजो अस्ति मात्रै रोल्पामा जुन घटना भयो त्यो जोखिमपूर्ण बस्ती धेरै लामो समयदेखि त्यहाँ बसेका थियो, त्यो बस्तीलाई सरकारले स्थानान्तरण गर्ने र सुरक्षित ठाउँमा एकीकृत बस्तीको रूपमा विकास गर्ने काम यसभन्दा धेरै अगाडि गरिदिएको थियो भने आज ती नागरिकहरूलाई हामीले गुमाउनु पर्दैन थियो। त्यसले गर्दा हामीसँग भएको यो अव्यवस्थित बसोबासी त्यस पछाडि यो तपाईँको चाहिँ जोखिमपूर्ण बस्तीहरू त हामीले एकीकृत गर्नै पर्छ। अब कहाँ गर्ने कहिले गर्ने भन्ने विषय त हेर्नुहोस् जोखिमको हामीले आकलन नगरिकन कुन कुन ठाउँमा जोखिमयुक्त बस्तीहरू छन् त्यसलाई नहेरिकन हामीले यसै भन्न सकिँदैन, फेरि भिजिटमा जाने भिजिटमा गएर यो बस्ती चाहिँ म सारिदिन्छु भनेर भन्दा त्यो लडी हुन्छ।
3: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मधु कुमार चौलागाईजी
27: समय दिनुभयो त्यसका लागि धन्यवाद।
3: उहाँ हुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानुनका जानकार मधु कुमार चौलागाई। आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
5: सुरक्षित
6: एसएनबी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
8: हेलो आयन, के छ
9: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा?
8: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
9: भिडियो अन गर न यार।
8: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
9: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
3: यतिखेर हाम्रो बेसमा नेपाली कङ्ग्रेसका नेता पूर्व मन्त्री बद्री पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर धन्यवाद।
3: यतिखेर एकातिर सर्वोच्च अदालतको पुनरावलोकनमा छ नेपाली कंग्रेसको आधिकारिकता विवाद, त्यसमा पूर्ण इजलासमा गएको छ मुद्दा, अर्कोतिर राष्ट्रिय भेला चल्दैछ, पूर्व सभापति शेरबहादुर देउवा सभापतिकै हैसियतमा त्यो भेलालाई उहाँले उद्घाटन गर्नुभयो, यो कंग्रेसलाई मिलाउने भेला हो कि यो कंग्रेसलाई चाहिँ त चाँडै विभाजन गर्ने भेला हो?
2: मिलाउनतिर केन्द्रित गर्नुपर्छ, त्यतैतिर केन्द्रित छ भनेर हामीले उद्घाटन समारोहको मन्तव्य सुन्दा धेरैजना वक्ताहरूले एकताका निम्ति गरिएको भेला हो भनेर भन्नुभएको छ। बन्द सत्र पनि सम्भवतः एकता लक्षित नै होला भन्ने ठान्छु म। त्यसैले एकापट्टि केन्द्रीय कार्य समितिको बैठक चलिरहेको छ र अर्कोपट्टि भेला चलिरहेको छ। दुवैतिर आफ्नो आफ्नो जिकिर त हुने नै भयो, किनकि आफ्नो पक्षधरताकै कारण चाहिँ दुई ठाउँमा अलग अलग गतिविधि र अलग अलग बैठक भेला भइरहेको हो। तर पनि बिचको बाटो, जुन बाटोले पार्टीलाई एकताबद्ध गर्छ, एक ठाउँमा उभ्याउँछ, दुवैतिरबाट त्यो सद्भाव, त्यो सत्प्रयास हुनुपर्छ भन्ने ठान्छौँ हामी।
3: पार्टीका पूर्व सभापति देउबा नेपाल फर्किँदै गर्दाखेरि उहाँलाई चाहिँ एउटा गुटको नेता बनाउन हुन्थेन यसरी उहाँ जतिको व्यक्तित्वलाई भन्ने आरोप वा चाहिँ बहस एकातिर चल्या छ भने अर्कोतिर वर्तमान सभापति नै गएर एयरपोर्टबाट स्वागत गरेर ल्याइदिए भए के बिग्रन्थ्यो र भन्ने खालको अर्को बहस पनि चल्या छ। तपाईँलाई के लाग्यो?
2: अब उहाँ आउनुभएको आज 28 पछि आज 31 गते भयो, यो बिचमा पनि मलाई लाग्छ उहाँहरूको बिचमा सम्बद्ध सम्पर्क संवाद र भेटघाट भएको छैन। त्यो एयरपोर्टमा भन्नुहोस् अथवा कतै भन्नुहोस्, श्रद्धे नेता शेरबहादुर देउवा नेपाल आउनुभएपछि गगन थापाजीले जो वर्तमान पार्टी सभापतिको रूपमा हुनुहुन्छ उहाँले संवादमा जाने कुरा ढिलाइ गर्नुहुन, जसले गरे पनि हुन्छ संवाद, यो पनि म भन्दिनँ कि गगनजीले नै गर्नु पर्थ्यो भन्दिनँ, जसले गरे पनि हुन्थ्यो कि यो संवादमा अब ढिला नगरिकन। तर म के ठान्छु भने, म अपेक्षा के गर्छु भने, म सधैँ आशावादी हुने मान्छे, अब भेलाको व्यस्तता एकातिर छ, केन्द्रीय कार्य समितिको व्यस्तता अर्कोतिर छ, यो दुवै टुङ्गिएपछि आफ्नो आफ्नो कामहरू सम्पन्न भएपछि यथाशीघ्र उहाँहरूका बिचमा भेटघाट होला, संवाद होला, विशेष अधिवेशनमा किन जानु परेको थियो उहाँले भन्नुहोला, किन गइएन भन्ने कुरो अर्को पक्षले भन्ला, त्यसो भए अब समाधान के हो भन्ने कुराको गहन ढङ्गले छलफल होला भन्ने ठान्छु। त्यसको लागि सुरुवात चाहिँ निवर्तमान सभापति र वर्तमान सभापतिका बिचमा बसाई हुनुपर्छ, छलफल हुनुपर्छ, कुरा हुनुपर्छ भन्ने ठान्छु म। यद्यपि अब अदालतमा पुनरावलोकनको हुने भनेर निश्चय दिइसकेको अवस्था छ, यतिखेर वर्तमान र निवर्तमानकै पनि विवाद छ, यसमा पनि हामी धेरै अल्झिनु परेन। विशेष अधिवेशनबाट निर्वाचित सभापति र 14 अधिवेशनबाट निर्वाचित सभापति दुईजनाका बिचमा छलफल हुने स्वाभाविक छ कि वर्तमान विशेष अधिवेशनबाट निर्वाचित सभापतिले यसलाई पहल गर्नुहोस् अथवा 14 अधिवेशनबाट निर्वाचित सभापतिले एउटा पार्टीको अभिभावकको हिसाबले पहल गर्नुहोस् अथवा उहाँहरूबाट पहल भएन भने कसैले अरू कसैले पहल गरिदिँदा पनि हुन्छ। एक ठाउँमा आउने, छलफल गर्ने, खुला ढङ्गले कुरा गर्ने, विभिन्न विकल्पहरू यस बिचमा पनि सुझेका थिए, सुझाइएका थिए, ती विकल्पहरूमाथि कुराकानी गर्ने, अदालतको पुनरावलोकनको फैसला कुर्नुभन्दा पहिले नै हाम्रो पार्टीलाई हामी राजनीतिक रूपमा मिलाउँछौँ भन्ने त्यो सामर्थ्य देखाउनु पर्ने चाहिँ अहिलेको आवश्यकता हो भन्ने ठान्छु म।
3: तपाईँ एउटा कुरा के, पार्टीलाई अब भ्याकुम राख्न त नमिल्ला, किनभने अहिले संस्थापन तर पक्षको एउटा अडान वा दाबी के छ भने अब अदालतमा निश्चा दिइसकेका छ, अदालतले पुनः इजलासमा गइसकेका छ, 14 महाधिवेशनले 15 महाधिवेशन गर्छ, उसैको नेतृत्वलाई स्थापित गरेर अगाडि जाँदा यो बराबरको राम्रो र यो बराबरको मध्यमार्गी बाटो अरू हुन सक्दैन भन्ने उहाँहरूको अडान रहेछ। यतापट्टि अब त्यसलाई मान्ने कुरा पनि भएन, किनभने 14 महाधिवेशन वा विशेष महाधिवेशनले आधिकारिकता पाइसकेको पक्षले त्यो छोड्ने कुरा पनि भएन, यसले त झन् बल्झियो नि त, होइन खेल त?
2: अब यो बिचमा अलिक सजिलो थियो, यो निशा प्राप्त हुनुभन्दा पहिले मिलाउने कुरा अलिक सजिलो थियो र त्यसमा विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको सभापतिले त्यसलाई निर्णायक परिणाममा पुर्याउन सक्नुहुन्थ्यो। किनभने उहाँलाई मान्दैनौँ कसरी भनिरहेको अवस्था नै थिएन त्यो बेला. तपाईँलाई मान्छौँ तर तपाईँले मिलाएर लैजानुहोस् भनिएको अवस्था थियो. त्यो समय चुक्यो हाम्रो, त्यो गुज्र्यो. गुज्रेपछि अब अहिले तपाईँले भने जस्तै समस्या देखिएको छ. त्यसका बावजुद पनि हामीले चाहिँ अदालतमा पुग्ने हो भने यतिखेर 50-50% भनौँ न हामी 50-50% 14 अधिवेशनको पक्षमा आउँछ कि विशेष अधिवेशनको पक्षमा आउँछ. अदालतमा गएपछि त आधा आधी नै आशा अथवा विश्वास गर्न सकिने ठाउँ भयो. त्योभन्दा बढ्ता चाहिँ हामी 100% नै आफ्नो पक्षमा पार्दै हो भने हामी आफै मिल्दा हुन्छ. विन विनको सिचुएसन चाहिँ हामीले निर्माण गर्न सक्छौँ. आखिर यस यतिखेर चाहिँ पार्टीलाई लानुपर्ने कहाँ छ भने 15 महाधिवेशनमा लानुपर्ने छ. 15 महाधिवेशनमा लानुभन्दा धेरै काम गर्नु नै छैन यो बिचमा. कसैले मन्त्री बन्नु छैन, प्रधानमन्त्री बन्नु छैन, कुनै यो बिचमा टिकट दिनु छैन. राजनीतिक हिसाबले हेर्दा पनि कुनै पावर एक्सर्साइजको त्यो अवसर पनि छैन. मात्र महाधिवेशनमा 15 महाधिवेशनमा लानु छ भने हामीले विन विन सिचुएसन कसरी बन्छ भन्ने कुरामा ठन्डा दिमागले सोच्नु जरुरी छ. रियलाइज त सबैले गर्नु पर्यो. रियलाइज किन गर्नु पर्यो भने तत्कालीन कार्य समितिले 14 अधिवेशनबाट निर्वाचित कार्य समितिले पनि हामीले विशेष अधिवेशनमा आधा मान्छे जाने आधा मान्छे नजाने अवस्था कसरी सिर्जना भयो, त्यो स्थितिलाई कसरी सम्हाल्न सकिएन भन्ने कुराको रियलाइजेसन 14 महाधिवेशनबाट निर्वाचित सभापतिले पनि सोच्नु पर्यो. विशेष अधिवेशनबाट निर्वाचित सभापतिले पनि के रियलाइज गर्नु पर्यो भने सबैजना उपस्थित गराएको विशेष महाधिवेशन पो विशेष महाधिवेशन हुन्थ्यो. कोही उपस्थित हुनुभयो, कोही उपस्थित हुनु भएन. उपस्थित भएका मध्येबाटै म आफू सभापति भएँ, कार्य समिति बन्यो. त्यसैले मैले पनि कमी कमजोरी गरेँ कि मैले पनि सबैलाई लिएर गएर महाधिवेशन विशेष महाधिवेशन सम्पन्न गरेको भए यो अवस्था आउँदैन थियो भन्ने कुराको रियलाइज उहाँले पनि गरेर अब उपायहरूको खोजी गर्नु पर्यो, विकल्पको खोजी गर्नु पर्यो. योभन्दा पहिले डाक्टर शेखर कोइरालाले प्रस्तुत गर्नुभएका विभिन्न विकल्पहरू छन्. त्यसै गरी उपसभापति विशेष अधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको विकल्प छ. तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि बडो मिहिनेत गरेर यो पार्टी मिलाउँ भनेर उहाँले पनि विभिन्न विकल्पहरू त्यो बेला दिनुभएको छ. हामीसँगैको भेटघाटमा पनि उहाँले विभिन्न विकल्पहरू सुझाउनु भएको छ. यी सबै विकल्पहरूलाई एक ठाउँमा राखेर यो मोडालिटीमा यस्तो यसको नेतृत्वमा यसरी महाधिवेशनमा जाँदा ठिक हुन्छ भन्ने कुराको पत्ता लगाउनका लागि चाहिँ संवादै चाहिन्छ. त्यो गहिरो संवाद चाहिँ मैले 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति र त्यसको नेतृत्व, विशेष अधिवेशनबाट निर्वाचित कार्य समिति र यसको नेतृत्वको बिचमा त्यस्तो खालको गहिरो संवाद, परिणाममुखी संवाद भएको नै मैले पाएको छैन. औपचारिकताका लागि भेटे जस्तो, त्यो भेट अधुरो भए जस्तो, त्यसलाई टुङ्गोमा पुर्याउन नखोजेको जस्तो, परिणाममा पुर्याउन नखोजेको जस्तो, त्यसको फलोअप नभएको, त्यसलाई टुङ्गोमा पुर्याएरै छोड्छौँ भन्ने, आज बस्ने भोलि बस्ने बिहान बस्ने बेलुका बस्ने त्यस्तो तदारुकता नदेखेको यो कति महिना बित्यो. यो बिचमा मैले गरेको अनुभव विशेष गरी 2021 निर्वाचनपछि हामी फर्केपछि त्यतापट्टि हामी होमिहाल्नु पर्ने लागिहाल्नु पर्नेमा त्यो तदारुकता नदेखिएको देख्छु. तदारुकताका साथ हामी समाधान गरेरै छोड्छौँ, आज मिलाउँछौँ, भोलि मिलाउँछौँ, यो हप्तामा मिलाउँछौँ, मिलाएरै छोड्छौँ भनेर एक ठाउँमा बस्ने हो भने आखिर काङ्ग्रेस त एउटा परिवार हो. यो परिवारले अरू यतिखेर गर्नुपर्ने केही पनि छैन. मतभेद गर्नुपर्ने, विवाद गर्नुपर्ने केही पनि छैन. सबैजनालाई 15 महाधिवेशन कसरी लिएर जाने भन्ने कुरा मात्रै सोच्ने र गर्ने कुरा हो. त्यति गर्न सकिन्छ भन्ने लाग्छ मलाई.
10: अब एउटा कुरा नि, नेपाली कङ्ग्रेसको विवादको अब मुख्य जड भनेको चाहिँ क्रियाशील सदस्यता. अब तपाईँले अघि नै भनिसक्नुभयो यो पुनः इजलासमा गइसकेपछि एउटा अर्को विवाद पनि यसमा बल्झी हाल्यो. यसलाई चाहिँ अब कसरी मिलाउने भन्दा दुईटा राम्रा पाटा पनि छन्, किनभने अब अदालतमा गइसके पछाडि दुई पक्षलाई मिल्ने बाटो पनि स्पष्ट रूपमा चाहिँ सकारात्मक वेले सम्झिने हो भने मिल्ने लाइनमा पनि जान सक्छ नेपाली कङ्ग्रेस. होइन, अब चिल्ने लाइनमै जाने हो. अब पूर्व सभापति शेरबहादुर देउबा अहिले चुनदेवीमा बस्नु भएको छ सभापतिको हैसियतमा, जहाँ चाहिँ मिराकल पार्टी प्यालेसमा जुन राष्ट्रिय भेला चलिरहेको छ, त्यसले अब एकताको सन्देश दिनका निम्ति त यता सानेपाले मात्र पहल गरेर पनि नहोला, चुनदेवीले मात्रै पहल गरेर पनि नहोला. दुवै पक्ष त्यसका लागि तयार हुनु पर्ला र दुवै पक्षले चाहिँ विन विन सिचुएसन यहाँले भने जस्तो कम्प्रोमाइज गर्न त दुवै पक्ष तयार हुनु पर्यो नि त. होइन, एउटा पक्ष कम्प्रोमाइज गर्न तयार छैन भने त यो त विवाद त जस्तो छैन नि त. होइन,
2: निश्चय नै दुवै पक्ष तयार हुनु पर्यो. म यसमा सबैभन्दा बढी अपेक्षा कसको गर्छु भने हाम्रो पार्टीको अभिभावक जो बिस्तारै अब अभिभावकीय भूमिकामा जाँदै हुनुहुन्छ कार्यकारी भूमिकाबाट, 14 अधिवेशनबाट निर्वाचित सभापति हाम्रो पार्टीको सिनियर सदस्य नेता शेरबहादुर देउवा उहाँले म यो पार्टीलाई मिलाएर छोड्छु भन्ने अठोट गर्ने काम जिम्मेदारी उहाँको पनि हो. त्यसै गरी 14 अधिवेशन होइन कि त्यसपछि विशेष अधिवेशनबाट निर्वाचित सभापति गगनजी जसको भविष्य छ सुन्दर भविष्य छ र लामो भविष्य छ उहाँले यो पार्टीलाई मैले एकजुट गरिन मिलाउन सकिनँ भने मेरो पनि भविष्य के बाँकी रहला र भन्ने त्यो कोणबाट पार्टी मिलाउने कुराको तदारुक त उहाँले पनि लिनु पर्यो. त्यसै गरी बिचमा जस्तो डाक्टर शेखर कोइरालाले आफूलाई मध्यमार्गी भन्नुभयो र यो पुनरावलोकनको निशा आइसकेपछि मैले उहाँसँग व्यक्तिगतै पनि समूहगतै पनि के पनि भनेको थिएँ भने यो मध्यमार्ग झन् प्रबल भएर आएको छ. मिलाउने जुन मध्यमार्गको प्रतिनिधित्व गर्नुहुन्छ डाक्टर शेखर कोइराले यो प्रबल भएर आएको छ र दुवै पक्षलाई जस जो चाहिँ दुईतिर जान खोजिरहेको अवस्था छ दुवै पक्षलाई एक ठाउँमा बसाल्ने समाधानका विकल्पहरू सुझाउने यसको पनि भूमिका चाहिँ यो मध्यमार्गको भूमिका पनि प्रबल भएर आएको छ. त्यो भूमिका उहाँले पनि देखाउन सक्नुहुन्छ अथवा पार्टीको चाहिँ तलैदेखि सबैतिरबाट चाहिँ पार्टी मिलाउनु पर्छ भन्ने कुराको दबाब सिर्जना कार्यकर्ता पंक्तिबाट गर्ने हाम्रा मतदाता शुभेच्छुकहरूबाट गर्ने सिनियर नेताहरूले चाहिँ त्यो दबाब फिल गरेर चाहिँ मिलाउने र मिलाउनका लागि दुवै पक्ष एकै ठाउँमा स्वाभाविक रूपमा आउनका लागि जसले बोलाए नि हुन्छ जसले निम्त्याए नि हुन्छ जसले पहल गरे पनि हुन्छ त्यो हुन सकेन भने मध्यस्थताको भूमिका निर्वाह गर्नुभएको यो बिचमा मलाई भएको अनुभव चाहिँ डाक्टर शेखर कोइराला र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा माडीमा ट्रेक टू सोमेश्वर हिल कार्यक्रम सञ्चालन भएको छ। डिफरेन्ट कन्टेस्ट कमन एप्रिसिएसन भन्ने नारा सहित आयोजित सो ट्रेकिङ कार्यक्रममा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतो सहित सयौंको सहभागिता रहेको हो। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा सम्पन्न सो कार्यक्रममा चितवन सक्री महिला फाउन्डेशन र एक्सन एड नेपालले सहयोग गरेको थियो। कार्यक्रम अन्तर्गत ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीको सम्मान र सम्झनामा मौन धारण राष्ट्रगान ध्यान योग शिविर सञ्चालन सहित भजन कीर्तन र सामूहिक नाचगान गरिएको थियो। कार्यक्रमले युवाहरू एवं सहभागीहरू बीच सहकार्य सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै बाढीको पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्न समेत सहयोग पुगेको आयोजकले जनाएको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवस 2026 को अवसरमा आयोजित ट्रेक टू सोमेश्वर हिल कार्यक्रममा सहभागीहरूलाई माडी भिलेज रिसोर्टले स्वागत गर्दै पेय पदार्थ वितरण गरेको थियो। माडी तीन बगौडा स्थित सो रिसोर्टले पदयात्राका सहभागीहरूलाई स्वागत समेत गर्दै फ्रुट वितरण गरेको हो। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा भएको ट्रेकिङ कार्यक्रममा करिब 200 जनाको सहभागिता रहेको थियो। चितवनको माडी तीन बगौडामा रहेको माडी भिलेज रिसोर्टमा बस्नका लागि आरामदायी कोठा स्थानीय थारू परिकार सहितका खाना तथा खाजा सभा हाल्न शान्त तथा प्राकृतिक वातावरण उपलब्ध रहेको छ। उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभा माडीमा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा माडी क्षेत्रमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका विभिन्न व्यवसायी तथा उद्यमीलाई सम्मान गरिएको छ। कार्यक्रममा हिमालचुरी नेचर फार्मिस्टेका सञ्चालक रश्मि पण्डे, सरोज कृषि फर्मका सञ्चालक नगेन्द्र शाह र जीडी कंक्रिट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई सम्मान गरिएको हो। साधारण सभामा माडी नगर प्रमुख तारा कुमारी काजी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो। यो कार्यक्रममा उद्योगी व्यवसायीले माडीमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भुग्दै आएका समस्या सम्भावना र स्थानीय तहबीचको सहकार्यको विषयमा छलफल गरेका थिए। माडीमा स्थानीय उत्पादन, कृषि तथा पर्यटनमा आधारित उद्योगको विकास र उद्यमशीलता प्रवर्धन गर्न उद्योगी व्यवसायबीच सहकार्य आवश्यक रहेकोमा सहभागीले जोड दिएका थिए। चितवन उद्योग संघ माडी इकाईमा इकाईका अध्यक्ष जीताराम महतोको सभा अध्यक्षतामा सम्पन्न साधारण सभाले इकाईको आगामी कार्ययोजना तथा उद्योग व्यवसायको हितका विषयमा समेत छलफल गरेको जनाइएको छ। पालिका वडा नम्बर 8 का वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले वडा कार्यालयबाट 16,50,000 रुपियाँ बजेट दिँदा पनि जनजीवन माध्यमिक विद्यालयले शुल्क उठाउन नखोजेको आरोप लगाउनु भएको छ। शुल्क नउठाउन निर्देशन सहितको वडा कार्यालयको पत्र विवादित भएसँगै शुक्रबार साँझ स्वदेश एफएमसँग कुराकानी गर्दै वडा अध्यक्ष भण्डारीले वडा कार्यालयबाट जनजीवन माविलाई शैक्षिक तथा भौतिक सुधारका लागि अन्य विद्यालयको तुलनामा ठूलो बजेट उपलब्ध गराउँदै आए पनि विद्यालयले अभिभावकमाथि थप आर्थिक भार थोपारेको आरोप लगाउनु भएको हो। वडा अध्यक्ष भण्डारीका अनुसार विद्यालयलाई विद्यालय व्यवस्थापन, सवारी साधन, छात्रवृत्ति लगायतका विभिन्न शीर्षकमा गरी करिब 16,50,000 रुपियाँ बजेट उपलब्ध गराइएको छ। स्थानीय तहबाट पर्याप्त आर्थिक सहयोग हुँदाहुँदै पनि विद्यार्थी तथा अभिभावकबाट अतिरिक्त शुल्क उठाउनु आपत्तिजनक भएको उनीहरूको भनाइ छ।

पारी प्रधानाध्यापक अमृता बरालसँग कुरा गर्न खोज्दा धेरै पटक फोन नउठेको उहाँले बताउनुभयो। उहाँका अनुसार अभिभावकबाट आएको गुनासोपछि एउटा कार्यालयले विद्यालयलाई अतिरिक्त शुल्क असुली तत्काल रोक्न निर्देशन दिँदै पत्रचार गरेको हो। साथै अभिभावक तथा विद्यार्थीलाई समेत कानून विपरीत कुनै पनि शुल्क नबुझाउन एउटा कार्यालयले आग्रह गरेको छ। यस्तै गरी विश्वविद्यालयले विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै एउटा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न पनि निर्देशन दिएको छ। एउटा कार्यालयले विद्यालयका कार्यालय प्रमुखलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकबाट आवश्यक भन्दा बढी शुल्क लिएको भन्दै मौखिक गुनासो प्राप्त भएको सुनाएको हो। एउटा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा गुनासोको आधारमा बढी शुल्क उठाउने कार्य तत्काल बन्द गर्न र सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई शुल्क नबुझाउन पनि अनुरोध गरिएको छ। विद्यालयले भने दैनिक प्रशासनिक खर्च एवं कक्षा कोठामा बिजुली पंखा चलाउन बस र अन्य सेवा प्रदान गर्न र विद्यालयमा हुने अन्य अत्यावश्यक खर्च धान्न सकिने आन्तरिक स्रोतको व्यवस्था नरहेकाले यसतर्फ ध्यान दिन विगतदेखि नै अनुरोध गर्दै आएको जनाएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले माडीठोरी हुलाकी सड़क अन्तर्गत बगहीदेखि अमुवाखोलासम्म सड़कको दुवैतर्फ रहेका झाडी फाडानी शुरू गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको आफ्नै पहल तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको समन्वयमा सड़क छेउका झाडी फाडानी गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले जानकारी दिनुभयो। अग्ला तथा बाक्ला झाडीका कारण सड़क छेउमा वन्यजन्तुको आवजावत र सर्वसाधारणको आवागमनमा समेत समस्या हुने भएकाले मानव तथा वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर झाडी फाडानी अभियान सञ्चालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुनले बताउनुभयो। झाडी बाक्लो हुँदा सड़कमा आवजावत गर्न सर्वसाधारणले वन्यजन्तुको गतिविधि सहजै देख्न नसक्ने र मानिस तथा वन्यजन्तु बीचको जोखिम बढ्न सक्ने भएकाले सड़क छेउ सफा गरिएको उहाँले बताउनुभयो। यसअघि सड़क डिभिजन कार्यालयले कसरादेखि माडीसम्मको सड़कको दुवैतर्फ रहेका झाडी समेत फडानी गरेको थियो। लायन्स क्लब अफ चितवन राइजले भरतपुर महानगरपालिका 10 विशालचोकमा खानेपानी टंकी र धारा निर्माण गरेको छ। विशालचोकमा रहेको प्रतीक्षालाई बस्ने वृद्धा सहित सर्वसाधारण बटुवा र चोक हुँदै आवजावत गर्ने सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन टंकी र धारा निर्माण गरिएको हो। वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष 2082-83 काठ दाउरा तथा अन्य वन पैदावार बिक्री गरी रु 3,94,50,884 आमदानी गरेको छ। सोही अवधिमा समितिले रु 3,48,38,300 बढी भन्दा खर्च गरेको छ। चितवनको भरत महानगरपालिका 3 लाइन्स चोक स्थित फायर क्लबमा मध्यरातमा दुई समूहबीच झैझगडा तथा कुटपिट हुँदा 4 घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 1 नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शनिबार राति करिब 1:20 क्लबमा दुई समूहबीच झैझगडा तथा कुटपिट भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेलाई तत्कालै उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको जनाएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको केन्द्रीय कार्यालयमा वर्षौंदेखि काजका नाममा अड्डा जमाएर बसेका 38 शिक्षक तथा कर्मचारीको एकैपटक काज फिर्ता गरिएको छ। शक्ति र पहुँचको भरमा केन्द्रीय कार्यालयमै टिकिरहेका 4 शिक्षक र 34 कर्मचारीलाई दरबन्दी भएकै आंगिक कलेज तथा अनुसन्धान केन्द्रहरूमा हाजिर हुन पत्रचार गरिएको हो। विश्वविद्यालयको नियमावली तथा निर्देशिका अनुसार कुनै पनि कर्मचारी वा शिक्षकलाई बढीमा 1 लागि काम काजमा खटाउन पाइने स्पष्ट व्यवस्था रहेको छ। गत आर्थिक वर्षमा चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 15 औलोको समस्या देखिएको छ। 3,415 परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस सातको पोथी लामखुट्टेले टोक्दा औलो रोग लाग्ने गर्दछ। नेपाली काङ्ग्रेसका नेता नारायण प्रकाश साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित काङ्ग्रेसको संस्थापनितर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान एक जीवित राजनैतिक दस्तावेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताउनु भएको हो। नेपाली काङ्ग्रेसले बदलिदो भूराजनीतिक परिवेश र प्रविधिको विकास र जनआकांक्षालाई सम्बोधन गर्न आफ्नो परम्परागत आर्थिक तथा सामाजिक नीतिमा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ। काठमाडौँमा आयोजित इतर पक्षको राष्ट्रिय भेलामा नेता तथा नेता डाक्टर प्रकाश शरण महतले नेपाली काङ्ग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा नामक प्रस्ताव प्रस्तुत गर्दै प्रजातान्त्रिक समाजवादको मूल लक्ष्यलाई यथावत राखेर नीतिगत रूपमा समय सापेक्ष गतिशील हुनुपर्नेमा जोड़ दिनुभएको हो।
जनअदालत बार एसोसिएसन पाटनको निर्वाचन धादलीपुरा एकपक्षीय अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष नभएको भन्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले आपत्ति जनाएको छ। मञ्चका कार्यभाग अध्यक्ष हरिचन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै बारको निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाउनु भएको हो। मञ्चले जारी गरेको विज्ञप्तिमा कानूनी व्यवसायीहरूको पेसागत हक, स्वतन्त्रता, मर्यादा तथा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्ने जिम्मेवारी बोकेको बारे संस्थाकै निर्वाचन प्रक्रिया निष्पक्ष पारदर्शी र विश्वसनीय हुनुपर्नेमा निर्वाचन सम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको अनाधिकृत व्यक्तिहरूको संलग्नतामा निर्वाचन सञ्चालन गरिनुका साथै सम्बन्धित कानून व्यवसायहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य भएको ठहर गरिएको छ। विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन्। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रो पावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका दुईजना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। आसाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको मङ्गलसेन नगरपालिका 5 अटो दुर्घटना हुँदा त्यसमा सवार मङ्गलसेन नगरपालिका 3 लासीमाना बस्ने अन्दाजी 48 वर्षीय निर्प बोगटीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारकै क्रममा शनिबार 1 बजे मृत्यु भएको हो। मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका हुन्। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: हाम्रो बेसमा सार्वजनिक लेखा समितिका सभापति एवं नेपाली कंग्रेसका नेता सांसद भरत बहादुर खड्का हुनुहुन्छ। खड्काजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ बमजी।
0: अब सार्वजनिक लेखा समितिमा अस्ति जुन दृश्य देखियो, एउटा सांसदले जनताको प्रतिनिधिले एउटा विगत लामो समयदेखि चलेर आएको बलियो संगठन प्रहरी संगठनको आइजिबीलाई जुन किसिमले आलोचना गरे, जुन किसिमले मानहानी गरेको जस्तो, त्यहाँ अपमानित गरेको जस्तो दृश्य देखियो, त्यतिखेर तपाईँले रोक्न सक्नु पर्थ्यो नि त। आरोपका भरमा कसैको मानमर्दन गर्न मिल्छ र यसरी सार्वजनिक ठाउँमा?
1: तपाईँले भनेको कुरा त्यो सबै लाइभ छ, त्यहाँ मिडियाका सबै साथीहरू छन्, सबै लाइभ नै हुन्छ र कुनै पनि सभा सम्मेलनदेखि लिएर व्यक्तिगत रूपमा हरेक मान्छेले शिष्ट सभ्य र संयम भएर शालीन तरिकाले प्रस्तुत हुनुपर्ने कुरा मानवीय हिसाबले सबैको कर्तव्यभित्र पर्छ।
0: तर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आइजिपी दानबहादुर कार्कीमाथि जुन किसिमको विषभमन गरे आरोपकै भरमा, त्यो प्रमाणित होइन फेरि, तर त्यो दृश्य चाहिँ कता कता नमिठो लाग्थ्यो, नराम्रो देखियो क्या।
1: अनि जस्तो सार्वजनिक लेखा समितिमा जुन कुराहरू आएको छ त्यो सबैलाई थाहा छ र बिचमा पनि मैले के भने भन्दा यो समितिलाई मर्यादित बनाउनुको लागि सबै सांसद र सहभागी मित्रहरूको सहयोग चाहिन्छ। किन भन्दा कुनै पनि कुरा राख्दा आफ्नो मर्यादा, पदको मर्यादा, सभाको मर्यादा, अर्को पक्षको पनि मर्यादा राखेर नै बोल्ने हो। त्यो नै सबैभन्दा उत्तम चाहिने कुरा हुन्छ। हामीले त्यो संस्कारको विकास गर्नै पर्छ। निश्चित रूपमा तपाईँले भने जस्तो केही कुराहरू संसदीय समितिमा संसदीय शब्दहरू प्रयोग नै हुनुपर्छ, त्योभन्दा बाहिर हामीले जानु हुँदैन। किन भन्दाखेरि यदि त्योभन्दा बाहिर गयो भने त्यसले राम्रो रिजल्ट पनि दिँदैन। अब जहाँसम्म मलाई एउटा कुरो के लाग्छ भन्दाखेरि, हामीले त्यहाँ पारदर्शी ढङ्गले सबै मिडियाका चाहिने मिडिया कर्मीहरू हुन्छन्, त्यो लाइभ हुन्छ र कुन सांसद कसरी प्रस्तुत भए, कसरी कार्य सम्पादन या सभामा कसरी प्रस्तुत हुन्छन्, कुन शब्दको चयन हुन्छन्, कुन दृष्टिकोण राख्न सक्छन् भन्ने कुराहरू सबै पब्लिक समाजमा यो लाइभ हुन्छ। त्यसरी हाम्रो पनि मूल्याङ्कन हुन्छ। मलाई जहाँसम्म लाग्छ तपाईँले भने जस्तो त्यो दिन केही असहज जस्तो नभएको होइन, त्यसलाई पछि हामीले साम्य पनि पार्यौँ। एउटा तपाईँले भने जस्तो शान्ति सुरक्षाको जिम्मा लिएको सङ्गठनका आइजिपीदेखि लिएर गृह सचिव जस्तो व्यक्तिहरूलाई हामीले मनोबल कमजोर गरेर जानु हुँदैन। किन भन्दा यो सुरक्षा कर्मी भएन भने एक सेकेन्ड पनि राज्य चल्दैन, नागरिकहरू स्वतन्त्र र निर्भीक भएर आफ्नो पेसा गर्न पाउँदैनन्। यो चाहिने संवेदनशीलतालाई मैले पनि बुझेको छु, सबैले बुझिया छु। त्यसैले गर्दाखेरि उहाँहरूलाई डिस्करेज गर्ने होइन कि इन्करेज गर्ने, कतिपय विषयवस्तुहरूमा शिष्ट र सभ्य तरिकाले आफ्नो कुरा राख्नुपर्छ। मलाई लाग्छ यस्तै घटनाक्रमबाट आउने प्रतिक्रिया सुझावबाट पनि अब परिष्कृत हुँदै परिपक्व हुँदै आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन सक्छन्, मैले त्यो अपेक्षा राखेको छु।
0: तर कति सजिलो रहेछ कि सार्वजनिक लेखा समितिमा यति राम्रो सजिलो रहेछ, कसैलाई चाहिँ आफ्ना भएका मनका सबै बहर ओकल दिएर चाहिँ कुरुक्क झोलासम्म मात्र हिँड्न पनि मिल्ने रहेछ नि, होइन? त्यो देखियो क्या त्यहाँ चाहिँ दृश्य गजबको।
1: अब अब यसलाई मङ्गी के गरौँ भन्दाखेरि, त्यो तपाईँले सोधेको कुरा ठिक छ, मैले भने कुरा पनि एकदम ठिक छ, तर अब यसलाई धेरै अब हामी नगिजिलौँ। किन भन्दाखेरि कहिले काहीँ नोकझोक हुन्छ, अब सबैको अस्तित्व स्वीकार गर्नुपर्छ, सबैलाई सम्मान गर्नुपर्छ,
0: होइन? पावरमा छ भन्दैमा चाहिँ कसैमाथि चाहिँ त्यस्तो अपमान गर्न मिल्दैन,
1: गर्नु हुँदैन, गर्नु हुँदैन, गर्नु हुँदैन। जो पावरमा भए पनि गर्नु हुँदैन र सबै नागरिक, सबै पेसाका मान्छे सबै मान्ने, हामी मात्र मान्ने होइन, हामीले हामीलाई मात्र मान्ने नसम्झे हुन्छ, सबै नागरिक मान्ने हुन्, सबै पेसाका जिम्मेवार कर्मचारीदेखि मिडियाका सबै मान्ने हुन् यो देशका। त्यसैले हरेकको अस्तित्व स्वीकार गरेर सभ्य शिष्ट र स्वाधीन भाषामा स्वाधीन तरिकाले प्रस्तुत हुनुपर्छ। भाषा शैली शब्द पनि त्यस्तै हुनुपर्छ। आगामी दिनमा मलाई लाग्छ यो कुरा महसुस भएको होला सम्बन्ध पक्षलाई, दोबारा यो घटनाहरू गर्दैन, यसलाई अब धेरै गिजुल्नु पनि हुँदैन, यसलाई सहजीकरण भइसकेको छ।
0: होइन सभापतिज्यू, त्यति मात्र कहाँ हो र, त्यस पछाडि त्यहाँबाट बम्किएर गइसके पछाडि खगेन्द्र सुनारजीले धानबहादुर कार्कीजीले नै रचना गरेको आमा म त खरानीबाट उठेर आए, आजबाट गीत फेरियो, आमा म त खरानीबाट उठेर आए, खरानी भएको देश लुटेर आए, भ्रष्टाचारको आरोप लागे के भयो त, आफ्नै आफ्नै थिए मिलाएर छुटेर आए, जुत्ता लगाउने हो खाने होइन सम्म लेख्नु भयो। हेर्नुहोस् त,
1: मैले त्यो पनि पढेको छु। अब बिस्तारै त्यो कुराहरू सहजीकरण भइसकेको छ, अब यसलाई धेरै नगिजिलौ।
0: अनुशासनको दायरामा राख्ने सभापतिको पनि त कर्तव्य होला नि त्यहाँ,
1: होइन? बिल्कुल बिल्कुल बिल्कुल
0: सक्नुहुन्छ तपाईँ कन्ट्रोल गर्न?
1: बिल्कुल बिल्कुल सक्छु, बिल्कुल सक्छु। त्यो दिन पनि पछि सबै सहजीकरण गरेर नै सबैलाई चाहिँ पठाएको छु। अब उहाँको उहाँले बस्नु पर्थ्यो, बस्नु भएन, त्यो उहाँको कुरा हो, पछि उहाँले त्यो कुरालाई पनि रियलाइजेसन गर्ला।
0: एउटा नियम ल्याउन सक्नु पर्यो नि त, अति आवश्यक काम बाहेक चाहिँ सबैका कुरा सुनेर जानुपर्छ भन्ने कुराको एउटा मापदण्ड होला नि त
1: होइन। एउटा कुरो के हो भन्दाखेरि, त्यस्तो नियम त हुँदैन, ल्याइँदैन त्यो सदनमा पनि, होइन? अब विधायकहरूको पनि काम पर्न सक्छ, तर उहाँले जाँदाखेरिमा पनि सभापतिलाई सोधेर जानकारी गरेर जान बेस हुन्छ, जान पाउँछन्। तर अर्का आफूले कुरा राखिसकेपछि अर्का कुरा पनि सुन्नु पर्यो, त्यो पनि धैर्यता राख्नुपर्छ। तर जाँदाखेरिमा पनि चेयर गर्ने मान्छेलाई उसको अनुमति लिएर म जान्छु भन्दा राम्रो हुन्छ। अब त्यो कुरालाई उहाँले रियलाइजेसन गर्नु होला, अब विगत अब त्यस्तो दुर्घटना नहोला, अब त्यस्तो असहज आउँदैन भन्ने मलाई विश्वास छ। म त्यो कुरालाई अझ फेरि सहजीकरण गरेर समितिलाई एकदम सहज सभ्य र पारदर्शी ढङ्गले नै अगाडि बढाइन्छ। यो कुरा मैले धेरै ठुलो खामिया छैन मेरो लागि।
0: एउटा कुरा त अब प्रतिबिम्बका रूपमा तपाईँहरूले पनि त लिनु भएको होला नि त, त्यहाँ आइजिपी साहबले भन्नुभयो नि हामी पाषाण युगमा प्रवेश गरे हो कि कस्ता व्यक्तिबाट शासित हुनु पर्ने हो भन्ने शब्दहरू त निकै चुटिला र गहिरा शब्दहरू छन् नि त्यहाँ, होइन?
1: होइन, मैले सबै कुराहरू बुझेको छु, सबै शब्दहरू बुझेको छु, चेयर गर्ने मान्छे भएको नाताले यी सबै कुराहरूलाई मैले ग्रहण पनि गरेको छु, तिनीहरूलाई सहजीकरण पनि गरेको छु। मैले धेरै कुराहरू अहिले धेरै बोल्नु पनि हुँदैन चेयर गरे मान्छेले, त्यहाँ सबै कुरा पारदर्शी छ। सम्बन्ध पक्षहरूले अब यी कुराहरूलाई आफ्नो तरिकाले रियलाइजेसन गरे होला, आगामी दिनमा त्यस्तो हुँदैन र लेखा समितिमा यस्तो किसिमले दोबारा घटना घट्दैन।
0: एउटा कुरा अब के छ, देशको अहिलेको अवस्था के रहेछ, सबै कुराहरू चाहिँ सुस्फूर्त रूपमा अलिकति निष्पक्ष रूपमा, जहाँ चाहिँ जति पनि आयोजनाहरू छन्, जति पनि पूर्वाधारहरू छन्, उनीहरूका काम कारवाहीहरू चाहिँ क्लियर रूपमै काम भइरहेछ, अनुगमन गर्नुभयो कतै?
1: बाबुजी, मलाई के लाग्छ भन्दाखेरि यो सरकारप्रति जनताको ठुलो भरोसा र आशा गरेका थिए, त्यो ढङ्गबाट सरकार अगाडि बढ्न सकेको अवस्था देखिँदैन, हामीलाई पनि चिन्ता लागेको छ। यो सरकार सही बाटोमा जानुपर्छ, ओभरनाइट सबै कुरा एकैचोटि कुनै पनि सरकारले गर्न सक्दैन, त्यो परिस्थिति देशको अवस्थालाई हामीले पनि बुझेका छौँ, हामीले पनि गैर जिम्मेवारी कुरा गर्न मिल्दैन। त्यसैले तर सरकार जुन तरिकाले जुन बाटोमा जुन तरिकाले हिँड्नुपर्ने हो, सरकार अलमलमा देखिन्छ, त्यसरी मुलुक अगाडि बढ्दैन, सरकारका प्रतिको भरोसा घट्दै गएको मैले आभास पाएको छु। विशेष गरेर सम्माननीय प्रधानमन्त्रीज्यूले सदनलाई बाइपास गर्नु भएको छ, सदनको अपमान गर्नु भएको छ, सदनप्रतिको जवाबदेहिता उहाँको साँच्चीकै भन्ने हो भने 1% पनि देखिँदैन। सदन भनेको त उहाँको त एउटा कवच हो नि, त्यसै सदनले उहाँलाई सम्माननीय प्रधानमन्त्री बनाउनु भएको छ। धेरै राजनीतिक दलका नेताहरू सांसदहरू छन्, सबैलाई राष्ट्रिय सरोकारका विषयमा, जनसरोकारका विषयमा एउटा सरसल्लाह गर्ने, समन्वय गर्ने, एउटा साझा धारणा बनाउने काम उहाँको हो नि। अहिले त यो देशको नेता भनेको सम्माननीय प्रधानमन्त्री मानेन्द्र शाहजी हुनुहुन्छ नि, त्यसैले उहाँको यो पटक्कै भूमिका देख्थेन, पोलिटिकल कल्चर पनि भएन, एउटा संस्कार पनि भएन, आखिरी कसैले माने पनि नमाने पनि त जितेरै आएका हौ हामी पनि, कसैलाई मन पर्ला नपर्ला त्यो उनको कुरा हो, हामीले पनि पब्लिक जनताले भोट दिए हौ, उहाँहरूलाई पनि भोट दिए, त्यसैले गर्दाखेरि कसैको पनि अस्तित्व स्वीकार गर्नुपर्छ, त्यो हाम्रो संविधानमै देखेको कुरा, डेमोक्रेटिक सिस्टम त्यसैका लागि ल्याएको हो, त्यसैले गर्दाखेरि उहाँको जुन यो सरकार चलाउने कुराहरू मलाई लाग्छ उहाँको पार्टीमा पनि त्यो असहज भएको मैले महसुस पाएको छु।
0: अब सरकारमा प्रधानमन्त्री संसदमा आउने कुरा नआउने कुरा त एउटा पाटो होला, तर तपाईँले थाहा छ नि ग्यासको लाइन त्यत्तिकै छ, इन्धनको मूल्य त्यस्तै छ, कालो बजारी बढिया छ, जनताहरू हाजिर छन्, घर घरमा पासपोर्ट भन्दै गर्दाखेरि राजधानीमै गएर पनि समयमा पासपोर्ट छैन, विदेशिनीहरूको संख्या त्यस्तै छ, भन्दा जो आए पनि एउटै त रहेछ भन्ने खालको माहौल
1: बम्जी तपाईँले सान्दर्भिक कुरा उठाइदिनु भयो, मलाई के लाग्छ भन्दाखेरि जो आए पनि यस्तै हो भन्न लाग्यो, यो किसिमको निराशा जनतामा बढ्यो भने ठुलो दुर्घटना हुन सक्छ। त्यो निराशाले जब उग्र रूप लिन्छ अनि त्यो कन्ट्रोल भन्दा बाहिर जान्छ, त्यो सिम्टमहरू पनि देखिएको छ। तपाईँले भन्नुभयो ग्यास, अहिले ग्यासको लाइनमा लाग्नुपर्ने, त्यो पनि समयमा नपाउने देखिहाल्नुभयो। आज संवैधानिक अङ्गका प्रमुखहरू देखेर पदाधिकारीहरूलाई मनोवैज्ञानिक दबाव दिने अनि कर्मचारी तन्त्रमा संयन्त्र डर धम्कीका आधारमा काम गराउने, शिक्षक साथीहरूको चाहिने यत्रो चाहिने नबुझे विगतका सरकारले सम्झौता गरेका छ, एउटा सामुदायिक विद्यालयलाई संस्थागत त्यसको विकास र शिक्षकको त्यो मर्यादालाई कसरी चाहिने हामीले चाहिने कायम राखेर चाहिने एउटा सामुदायिक विद्यालयहरूलाई एउटा क्वालिटीको शिक्षा दिने वातावरण बनाउने कुरामा पनि सरकारको ध्यान अहिले सुरुवातै भएको छैन र शिक्षकहरू आन्दोलनमा छन्, कर्मचारी प्राय प्राय छन्, होइन राजनीतिक दलहरूलाई एउटा पूर्वाग्रहका दृष्टिकोणले व्यवहार गर्ने काम भएको छ। त्यसैले गर्दा मलाई के लाग्छ भन्दाखेरि अब यो सुकुम्बासीको देख्नुभयो विचल्ली छ, वैकल्पिक व्यवस्था गरेर उनलाई ठिक छ जमिन अधिकरण गरेको छ भने त्यो गैर कुरा हो, तर उनको वैकल्पिक व्यवस्था गर्नुपर्छ, त्यो त यसै राज्यका नागरिक हुने, तिनको बन्दोबस्त त हामीले गर्ने हो नि, राज्यले गर्ने हो, तिनको कसले गर्ने त, कुन देशका नागरिक हुन्, अब उनीहरूलाई विचल्ली बनाइएको छ। तपाईँले भने जस्तो हरेक क्षेत्र अहिले त्रासी अवस्थामा चाहिँ चलेको छ, सरकारप्रतिको भरोसा टुट्दै गएको छ, यसरी त देश चल्दैन, सरकारले जुन कार्यशैली दिएको छ धम्कीको भरमा बलको भरमा चल्दैन, यो लोकतन्त्र हो, विधि पद्धति प्रणाली र सबै जनतालाई एउटा भरोसा दिलाएर लिडरसिपले प्रधानमन्त्रीले यो देशलाई अगाडि बढाउने हो, त्यसरी मात्र देश अगाडि बढ्न सक्छ। तर सरकारको नेतृत्वको कार्यशैली, मन्त्रीहरूका कार्यशैली, मन्त्रीहरूका शब्द चाहिँ हेर्ने हो भने कहिलेकाहीँ मलाई पनि लाग्छ यसरी कसरी देश बढ्न सक्छ, चिन्ता लागेको छ। त्यसैले मैले अलिकति महत्त्वपूर्ण नेताहरूसँग पनि समन्वय गरेर, चाहे मेरो पार्टीको सभापति हुन् चाहे उहाँहरूको हुन्, यही तरिकाले सरकार जाने हो भने मलाई लाग्दैन एक डेढ वर्षभित्र हामी गम्भीर दुर्घटनामा पर्दैछौँ, हामी त्यो पाइप लाइनमा छिर्दैछौँ, त्यो त्यो दुर्घटना भनेको अब अधिकारको लागि
0: चल्दैन, होइन जादुको छडी त चल्दैन, केही अब सिम्टमहरू देखाउनु पर्ने हो, मर्निङ स्वज अफ द डे भन्छ त्यसलाई चाहिँ अलिकति त्यो ढङ्गले अगाडि बढ्नु त पर्ने हो, तर त्यो बढ्न सकेन भन्ने एउटा आलोचना चाहिँ भइ नै राखेको छ। तर प्रतिपक्षीहरूको भूमिका, अन्य दलहरूको भूमिका, राष्ट्रिय एकताको पहल, होइन कसरी चाहिँ अब सरकारलाई, यो नयाँ नयाँ छ सबै कुराहरू, धेरै कुराहरू बुझ्न अझै पनि गाह्रो छ, कर्मचारीहरू एकातिर त्रासमा छन्, शिक्षकहरू फेरि आन्दोलनमा आउने भन्ने ढङ्गले चाहिँ चलिरहेका छन्, सुकुम्बासीहरूलाई चाहिँ जिल्ला जिल्ला फर्काइँदैछ, होल्डिङ सेन्टरमा दुई दिन अगाडि फेरि अर्कोले चाहिँ ह्याङ्गिङ गरेर चाहिँ देवसान गर्नु पर्यो भन्ने खालको विषय आएको छ भन्दा यसले त निराशा मात्र जन्माउँछ नि त, होइन सुभाषजी?
1: होइन, त्यो त देखिसक्यो त निरा, तपाईँले भनेको के हो भन्दाखेरि सूर्य बिहान उदाउँदाखेरि त्यसले दिनभरिको लक्षण देखाउँछ भने, जस्तै तपाईँले भन्नुभयो अहिले दुई नजिकको सरकारबाट जुन आशा र जुन गति जनताले सोचेको थियो साँच्ची भन्ने हो भने अहिलेको जनमत धेरै घटेको छ, धेरै निराशतर्फ गइराखेको छ। यो त राम्रो सिस्टम होइन, त्यसैले गर्दाखेरि तपाईँले मैले पनि भने ओभरनाइट यो चेन्ज हो, धेरै कुरा सकिँदैन, तर सुरुवात राम्रो हुनु पर्यो। सुरुवातबाट मान्छेलाई एउटा विश्वास जागेर जाने खालको सुरुवात हुनु पर्यो, काम कारवाहीहरू अगाडि बढ्नु पर्यो। आज जुनसुकै प्रधानमन्त्री हुँदा जुनसुकै सरकार हुँदा पनि ओभरनाइट यहाँ धेरै ठुलो चेन्ज हुँदैन, किनभने हाम्रो पुँजीको अवस्था के छ, जनशक्तिको अवस्था के छ, प्रविधिको अवस्था के छ, यो सबै कुराले नै निर्धारण गर्छ। हामीले त्यति चाहिँ नै सस्तो लोकप्रियता कुरा गर्नु पनि हुँदैन, यसको जवाब यही हामी पनि छौँ। तर हाम्रो एउटै कुरो के हो उहाँसँग भन्दा, सबैलाई जवाबदेही बनाऊ, त्यो लिडरसिप उहाँले हो लिने, हामी सहयोग गर्न तयार छौँ। अहिलेको प्रतिपक्षी साँच्चीकै भन्ने हो भने धेरै कुरा विगतमा सरकारमा हामी बसेका कारणले, केही कमी कमजोरी भएका कारणले धेरै कुरा हामीले रियलाइजेसन गरेर अब यो मुलुकलाई ठिक बाटोबाट लैजानुपर्छ भन्ने खालको एउटा मानसिकताबाट आएका छन् हो। त्यो त्यो धारणालाई पनि सरकारमा बसेको नेतृत्वले क्यास गर्न सक्नु पर्यो। अहिलेको प्रतिपक्षी त्यति ऐश्वर देखिँदैन, धेरै कुरा उठाएका छन्, सुझाव दिएको छ, सरकारलाई हामी साथ दिन्छौँ, तर यो सरकारले जुन ढङ्गले चल्नुपर्ने हो त्यो भएन, यसले दुर्घटना हुन्छ भनेर नै प्रतिपक्षीहरू बोलिराखेकै छन् सदनमा। तपाईँहरू त एउटा मिडियाको अब्बल व्यक्तित्वहरू हुनुहुन्छ, सुनिराख्नु भएको छ
0: हजुर। यो अब सरकारका कुरा भए होइन, सरकार त अब आफ्नो गतिमा अगाडि बढिरह होला, देशलाई अब सुशासन दिएला होला, किनभने म्यान्डेट छ, 5 वर्ष राम्रो गरे राम्रै होला, नराम्रो गरे फेरि अर्को पुस्ताले विद्रोह गर्नुपर्ने होला होइन, एउटा पाटो छ। तर नेपाली कङ्ग्रेसको स्थिति पनि हेर्दाखेरि हेर्नुहोस् न, हिजो संस्थापन इतर पक्षले व्यापक रूपमा आलोचना गरिरहेको छ, जेएनजी आन्दोलनका आडमा पार्टी कब्जा गरेको आरोप छ, यो किन कब्जा
1: गर्नुभयो? होइन, एउटा कुरो यो पार्टी कसरी कब्जा गरेर कब्जा हुँदैन, त्यो एउटा संस्था हो। फेरि नेपाली काङ्ग्रेसको इतिहास धेरै लामो छ, नेपाली काङ्ग्रेसको एउटा आफ्नो संविधान छ जसलाई हामी विधान भन्छौँ, जुन विधानलाई नेपालको संविधानले नियमन गर्छ। तपाईँले कुरा उठाइहाल्नुभयो, हामी नियमित महाधिवेशन गर्नुपर्छ भनेर 4 वर्ष हाम्रो कार्यकाल हो, त्यो पुरा भइसकेको छ, नियमित महाधिवेशनमा जाउँ। नियमित महाधिवेशनमा नगइकन यो आम चुनावमा जाँदाखेरि हामीलाई राम्रो रिजल्ट आउँदैन भनेर हामीले नियमित महाधिवेशनको कुरा उठायौँ, र सँगसँगै यदि नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनमा जानुको विकल्प छैन भनेर हामीले दर्ज गर्यौँ। यसमध्येमा म पनि हुँ। हामीले तत्कालीन कार्यवाहक सभापति पूर्णजीलाई त्यो संस्थागत ढङ्गले सानेपामा हामीले दर्ज गरेको कुरा हो, तर उहाँ यो के छ भन्दाखेरि 40% महाधिवेशन प्रतिनिधिहरूले दस्तखत गरिसकेपछि, विशेष महाधिवेशन बोलाउन दस्तखत गरिसकेपछि हाम्रो विधानमा विशेष महाधिवेशन बोलाउनु पर्ने म्यान्डेटरी व्यवस्था छ, बाध्यात्मक व्यवस्था छ। उहाँहरूले न नियमित न विशेष, यो विधानको परिपालना गर्नु गराउनु पर्ने र गर्नु मान्नु पर्ने कुरा सभापतिको हो, संस्थागत ढङ्गले। जब उहाँले मान्नु भएन, कुनै कुरा पनि गर्न नमानेपछि, विधान विपरीत उहाँहरू गएपछि संस्थागत ढङ्गले प्रशासनिक रूपमा र संस्थागत ढङ्गले महामन्त्रीले त्यसलाई बोलाउने अधिकार छ, उहाँले बोलाउनु भयो र विधिवत ढङ्गले दुनियाँको सामान्यमा पारदर्शी ढङ्गले त्रिकोटी मण्डपमा हामीले सुरुवात गर्यौँ विशेष महाधिवेशनको। परिपरि 62-64% पछि गएर चाहिने समर्थन जनाएको चाहिने,
0: अब अहिले फेरि अदालतमा मुद्दा गएको छ होइन, पुनरावलोकन भएको छ, अब यसमा चाहिँ फैसला जे पनि हुन सक्छ, अब 14 महाधिवेशनकै नेतृत्वबाट आगामी 15 महाधिवेशन गरौँ भन्ने उहाँको मध्यमार्गी प्रस्ताव छ क्या?
1: अब एउटा कुरो सुन्नुहोस्, अब त्यो धेरै अगाडि बढिसक्यो, चुनाव भइसक्यो, आम चुनाव भइसक्यो, सारा कुरा भइसक्यो, निर्वाचन आयोगमा दुईटै पक्षको सुनवाई भएको छ, निर्वाचन आयोगले निर्णय गरेको छ, सर्वोच्च अदालतले निर्णय गरेको छ, अब यो सुनवाईको लागि जो सर्वोच्च अदालतमा पढेको छ त्यो पनि होस्, किनभने हामी सम्मानित अदालतलाई सम्मानै गर्छौँ र उसले विधि पद्धति नेपालको संविधान हेरेर नै व्याख्या गर्ने हुन्, त्यसमा हामीलाई कुनै अदालतका प्रति कुनै किसिमको चाहिने हाम्रो गुनासो अहिले कुनै छैन। त्यहाँ न्यायाधीशहरू विवेकी हुन्छन्, विवेकपूर्ण तरिकाले निर्णय गर्छन्, त्यो सर्वोच्च अदालतको निर्णयले राष्ट्रलाई कुनै किसिमको चाहिने दीर्घकालीन अल्पकालीन असर पुग्छ भन्ने कुराहरू न्यायमूर्तिहरूलाई थाहा हुन्छ र कानुनलाई पनि उहाँहरूले राम्रो बुझिया हुनाले हाम्रो अदालतका प्रति विश्वास छ। त्यसैले गर्दाखेरि अब यो जस्तो उहाँहरूले राष्ट्रिय भेला बनाएको छ, अब त्यो भेला बनाउने डेमोक्रेटिक पार्टीमा हामीले त्यसलाई कुनै अन्यथा सोचेका छैनौँ। अब त्यो भेलाबाट पार्टी एकता गर्नका लागि हो कि के हो, अब हामी त्यो हेरिरहेछौँ। र मेरो एउटा कुरो छ भूमजी, तपाईँले सोधिहाल्नुभयो, सम्माननीय हाम्रो पूर्व प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर दाईलाई उहाँलाई त्यो गुटमा प्रवेश गराउनु हुँदैन थियो। मैले केही उहाँका साथीहरूसँग पनि नजिकका उहाँलाई चाहिने कुनै गुटमा प्रवेश नगराऊ, उहाँलाई एउटा त्यही रूपमा गार्जियनसिपको रूपमा सबै पक्षलाई मिलाउने हिसाबमा उहाँको भूमिका बनाइदिउँ पाठ हुन्छ, त्यसैले उहाँको कद घट्छ भन्दा पनि सिधै उहाँलाई ल्याएर चाहिने सभापति शेरबहादुर देउवा भनेर चुनदेवीमा नेम प्लेट राखेर अब हिजो उहाँलाई त्यो गुटकै भेलामा सम्बोधन गराइसकेपछि मलाई के लाग्छ भन्दाखेरि त्यो गराउनु हुँदैन थियो। त्यो कुरा साथीभाइ र नेताहरूले त्यहाँका बोल्दै गरेको जस्तो लाग्छ। उहाँलाई त्यो कुनै गुटमा होइन, यतापट्टिको पनि उतापट्टिको पनि नराखेर दुईटै पक्षलाई एउटा गार्जियनसिप दिने किसिमको हैसियत उहाँको बनाउनु पर्थ्यो, तर उहाँलाई नै एउटा मुद्दाको प्रमुख पात्रको रूपमा राखिदिनु भयो, यसले सबैलाई नोक्सान गरेको छ। तर मलाई के लाग्छ भन्दा त्यतातर्फ पनि खारिएका नेताहरू साथीभाइहरू चिन्तित छन्, धेरैजसो जिल्लाबाट आएका साथीभाइ पनि पार्टी फुट्नु हुँदैन भन्ने मानसिकतामै त्यहाँ छन्, पार्टी जुट्नै पर्छ भन्ने हिसाबले त्यो भेलामा आएका जस्तो मलाई लाग्छ। मैले त्यो अन्यथा सोचेको छैन, धेरैको मानसिकता 80-90% मानसिकता पार्टी फुट्नु हुन्न भन्ने किसिमले भेलामा आएको जस्तो लाग्छ। त्यसैले गर्दा सबैको चिन्ता पार्टी एकता हुनुपर्छ। अहिले यो प्रतिपक्षमा बसे पनि यो पार्टी संस्थापन पक्ष हो यो मुलुकको, यो पार्टीको ठुलो भूमिका हुन्छ। अहिले तपाईँलाई म भन्दैछु, मैले यो कुरा पार्टीको केन्द्रीय समितिमा पनि राखिसके, अब यो मुलुकमा यो अहिलेको सरकारको यो कार्यशैलीले ढिलो चाँडो कुनै दुर्घटना हुन्छ, अब दुर्घटनाको प्रकृति भयानकै हुन्छ। त्यसैले गर्दाखेरि कङ्ग्रेसको नेतृत्व र अहिलेको कङ्ग्रेसले यो दुर्घटना न्यूनीकरण गर्ने या यसलाई व्यवस्थापन गर्ने हैसियत निर्माण गर्छ कि गर्दैन, त्यो बारेमा पनि हामी गम्भीर छलफल गरेर अब हुने दुर्घटना मुलुकको लागि घातक हुन्छ, अधिकारको लागि हुँदैन, घातकै हुन्छ, त्यसलाई रोक्न सक्ने क्षमता अब कङ्ग्रेसले बनाउनु पर्छ। त्यो एकताको कङ्ग्रेसमा त्यो बढी ताकत हुन्छ, त्यो कुरा पनि हामी सोचौँ। परिस्थिति राम्रो देखिएको छैन, अहिले गगन थापा शेरबहादुर ठुलो होइन, यो मुलुक सबैभन्दा ठुलो कुरो हो, हाम्रो पद ठुलो कुरो होइन, राष्ट्र ठुलो कुरो हो, जनता ठुलो कुरो हो, त्यसलाई मध्य भागमा राखेर नै हामीले काम गर्ने हो। यदि यो अहिले पनि हामीले गल्ती गर्यौँ भने इतिहासले हामीलाई कुनै हालतमा माफ गर्दैन, त्यसो भए कारणले कङ्ग्रेस सत्ताभन्दा बाहिरिए पनि यो संस्थापन पक्षमा आधारताले कङ्ग्रेसका नेता र कार्यकर्ताहरूले अरूको पार्टीको जस्तो हिसाबले दिनु हुँदैन, यो संस्थापन पक्ष पार्टी हो, यसको जवाबदेहिता यो मुलुकका प्रति र लोकतन्त्र र जनताका प्रति आधारताले हामी संवेदनशील बन्नु मैले आवश्यकता
0: दिएको छ। समय र सम्वादका लागि भरत बहादुर खुराजी, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
1: बमजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद, तपाईँको एउटा पपुलर मिडियाबाट मेरा पनि केही कुराहरू राख्ने पटक पटक मौका दिनु भएको छ, तपाईँ लगायत तपाईँको सम्पूर्ण टिमलाई म हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु, धन्यवाद, जय नेपाल।
0: हस्, थ्याङ्क यू भेरी मच। हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता सांसद एवं सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: ζώδες FM 92.2 MHz.
1: समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राजनीति शास्त्री प्राध्यापक कृष्ण खनाल. आउनुहोस् सुरु गरौं प्राध्यापक कृष्ण खनालसँग जनता जान्न चाहन्छन्. कृष्ण खनालजी, जनता जान्न चाहन्छन् म स्वागत छ यहाँलाई.
2: धन्यवाद ऋषिजी.
1: जेएनजी आन्दोलन भयो, त्यसपछि अन्तरिम सरकार बन्यो, त्यसपछि रासोपाले झन्डै दुई तिहाई मत ल्यायो, अहिले संसद अनि सरकार ठिकठाक हिसाबले चलिरहेछ.
2: राजनीति दैनिकी हो यो, तपाईँले जुन भन्नुभयो नि राजनीति दैनिकी हो. त्यो दैनिकीमा कहिले काहीँ तपाईँहरूको यो मिडियाको ऊ जस्तै सोहरू अलिकति फरकहरू हुन्छन्. त्यस कारण मैले योभन्दा बढ्दा भिन्न रूपमा अहिले पनि जे भइरहेछ त्यसलाई हेरिरहेको छैन. राजनीति दैनिकीका रूपमा यी छन्. अब यसका परिणाम यसको मूल्याङ्कनको लागि समय लाग्छ. तत्कालै सबै कुरा भन्न अलिकति कठिन हुन्छ.
1: झन्डै दुई तिहाईको बालेन सरकारले ट्र्याक लिन सकेको छ कि छैन, राजनीतिमा के हुन्छ भन्ने एङ्गलबाट सोधेको मैले. तपाईँ त राजनीति,
2: अब राजनीतिमा हेर्नुहोस्, जब हामी राजनीति भनेको एउटा प्रणालीमा चल्छ, त्यसका संस्थाहरू हुन्छन्, त्यसका प्रक्रियाहरू हुन्छन्, त्यसलाई त्यो चाहिँ प्रक्रियालाई सञ्चालन गर्ने केही विधिहरू हुन्छन्, जसलाई हामी कानुन भन्छौँ, नियम भन्छौँ, त्योभन्दा माथि संविधान हुन्छ, होइन. यी कुरा हेरिसकेपछि मैले यहाँ बसेर तपाईँ हामीले यहाँ बसेर अर्को कुनै देशको पनि बारेमा नि बोल्न सक्दछौँ. त्यहीँ जानु पनि पर्दैन. अब तर बेला बेलामा राजनीति कहिलेकाहीँ त्यो मेल खाइरहेको देखिँदैन, होइन. अब तपाईँले संविधान पल्टाएर हेर्नुहुन्छ, ऐन कानुन सबै कुरा हेर्नुहुन्छ, प्रक्रिया हेर्नुहुन्छ भने त अहिले कहाँ यो 82 उसमा चुनावको कहाँ थियो, 84 चुनाव हुनु पर्थ्यो, होइन. त्यस कारण यो कहिलेकाहीँ
1: राजनीति सोझो बाटोबाट हिँड्दै
2: कहिलेकाहीँ घटनाक्रमहरूले परिस्थितिलाई एउटा परिवर्तनको उसमा लैजान्छ. अब तपाईँले उठाउनु भयो, मलाई लाग्दछ हेर्नु न हाम्रो समस्याहरू कसरी बनिरहेका छन्, समस्याको गहिराईमा गएर त्यसलाई सम्बोधन नगर्ने हो भनेदेखि यो राजनीति तपाईँको कर्मकाण्ड दैनिकी कर्मकाण्डभन्दा बढ्दा हुँदैन. अहिले पनि तपाईँको अब दुई तिहाई बहुमत भए पनि जे भए पनि राजनीतिले त्यो खालको कर्मकाण्डको उसबाट कुनै नयाँ एउटा गति लियो भनेर महसुस गर्न सक्ने किसिमबाट राजनीति अगाडि बढेको छैन.
1: जनतामा जुन किसिमको उत्साह अपेक्षा थियो नि, त्यो चाहिँ किन मिट गर्न सकेन?
2: यस्तो हुन्छ होला. अब यसको त कस्तो हुन्छ, जादु त कसैको हातमा हुँदैन. असन्तोष सबैमा हुन्छ, रहर सबैमा हुन्छ, जादु हुँदैन. काम गर्न जादुबाट त हुँदैन नि त.
1: त्यसको ऊर्जा र हुटुटी हेर्दाखेरि त
2: ऊर्जा र हुटुटी
1: त काम भइहाल्यो. हैन हैन, एक्सन ओरिएन्टेड आजै होला, भोलि नै होला,
2: हैन.
1: अब चाहिँ मुहार परिवर्तन हुने भयो, आमूल परिवर्तनै हुने भयो भन्ने अपेक्षा जुन थियो नि,
2: कुरा के हुन्छ भने होइन, अहिले पुरा हुन सकेन भनेर भन्न पनि मिल्दैन. हामीले बुझ्नुपर्ने कुरा के छ भने तपाईँ एउटा कुरा बुझ्नुहोस्, जेएनजी आन्दोलन के कारणले भयो, देखि नै प्रारम्भको कुरा त त्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरुद्ध थियो नि त, होइन. सरकारका काम कारवाहीका कारणले गर्दाखेरि अलिकति परिस्थिति फरक भयो. सरकारको चाहिँ अलिकति त्यो सहनशीलताको कमी, अधैर्यताका कुराले गोली चल्यो, मानिसहरूको चाहिँ त्यत्रो मानिसहरूको ज्यान गयो. भोलिपल्ट अब तोडफोड भयो, सबै भयो, सरकार ढल्यो, होइन. बिचमा नयाँ उसमा आयो, चुनाव भयो. अब झन्डै झन्डै जेएनजीको भावनासँग नै ऊ भएको चाहिँ नि मानिसहरू अहिले तपाईँले भने त्यो बहुमत, त्यो ठुलो बहुमत संसदमा छ, अधिकांश मान्छे युवाहरू छन्, त्यही आन्दोलनसँग कुनै न कुनै बाट आफू आन्दोलनका प्रतिनिधिदारी गर्छन्, होइन. त्यसै कोषबाट तपाईँको नयाँ एउटा युवा मान्छे प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रीहरू पनि त्यस्तै छन्, सबै युवाहरू देखिरहेको छु, 2-4 यसो केही अपवाद बाहेक. यो सबै हुँदाखेरि त किन तपाईँको घटना त त्यसरी जोडिन्छ त, फेरि किन असन्तोष त्यही कन्सा आउँछ, यो त्रुटि कहाँ भइरहेछ त हाम्रो. भनेपछि मलाई लाग्छ दुई तिनवटा कुराहरू छन्। अब अहिले एउटा त नमिल्ने कुराहरू कस्तो भइरहेछ भन्दाखेरि सरकारका कतिपय कुराहरू, खास गरी प्रधानमन्त्रीका कामहरू हेर्दाखेरि उहाँ अहिलेका संस्थाहरूसँग सन्तुष्ट हुनुहुन्न, सहमत हुनुहुन्न. मन्त्रालयका सचिवहरूले गर्ने भन्दा उहाँको आफ्नै नियम, आफै टिपेका सल्लाहकारहरूबाट बढी काम गरे देखिन्छ, चाहे तपाईँ
1: त्यो त कर्मचारी तन्त्रदेखि संवैधानिक निकायका प्रमुखहरूसम्म
2: भनेपछि
1: उहाँले गर्नुभएको व्यवहारले पनि प्रष्ट हो।
2: के छ भन्दाखेरि राष्ट्रपति अमेरिकी राष्ट्रपतिको शैलीमा काम गर्न चाहनुहुन्छ, अनि चुनाव लड्न आउने संसदीय प्रणालीको प्रधानमन्त्री हुने यही अन्तर्विरोध हो नि त।
1: भनेपछि डोनाल्ड ट्रम्प पथमा पालेन्द्र शाह भन्न मिल्छ?
2: तर पथमा त उस त्यहाँ त पथ छ त, त्यहाँ डोनाल्ड ट्रम्पलाई चाहिँ त्यहाँको संविधानै त्यो अधिकार दिएको छ, बाटै त्यही दिएको छ त। के हो भन्दाखेरि त्यहाँको प्रणाली के हो, त्यही त्यही ट्रम्पले जस्तै किन बेलायतको प्रधानमन्त्रीले गर्दैन? बेलायतको प्रधानमन्त्रीले अस्ति भर्खरै चाहिँ नि दुई वर्ष नै भएको थिएन, आलोचना भयो, किन राजीनामा गर्नु पर्यो? अब साँच्चै कुरा गरियो भनेदेखि हामी जुन प्रणालीमा छौँ, प्रधानमन्त्रीको कार्यशैली र केही अभिव्यक्तिहरू जुन छ नि, अब दुई तिनपटै राजीनामा गर्नुपर्ने अवस्था निर्माण भइसकेको छ, होइन? भनेपछि हाम्रो सबभन्दा
1: नैतिकता देखाउने हो भने
2: नैतिकताको कुरा होइन, त्यो प्रणालीको पुसमा जाने हो भनेदेखि हेर्नुहोस्, नैतिकताको म कुरा गर्छु,
1: विगतको अभ्यास हेर्ने हो भने
2: विगतको कुरा, यहाँको विगत गर्छु। हामीले संसदीय प्रणालीमा प्रधानमन्त्री उत्तरदायी हो संसदका प्रति, उसले संसदमा बोलेका कुरालाई संसदमा प्रश्न भएपछि त्यो सही रूपमा देखाउन सक्नु पर्दछ नि त।
1: जस्तो प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने दुई तिनवटा
2: सुन्नुहोस् न, नेपालले पनि भारतको जम्मा जग्गा मिचेको छ भनिदिनु भयो, संसदमा प्रश्न उठ्यो, उहाँका केही चाहिँ सहयोगीहरूले होइन यो त हाम्रो घर घर घराएपछि साँघ मिच्या जस्तै भयो, एउटाले यसो कानलाई तास्छ, अर्कोले अलिकति कता तास्छ, त्यस्तै हो भनेर भनिदिनु
1: भयो। सांसदले त नेपालले भारतको कुन कुन ठाउँमा जग्गा मिचेको छ भनेर खोज्दै
2: हिँड्नु भएको। कुरा के हो भन्दाखेरि प्रधानमन्त्री त्यहाँ बोलेको कुरा उहाँलाई लाग्यो, उहाँले कुन तथ्यको आधारमा बोल्नु भयो त्यो कुरा त कहीँ देखाइदिनु पऱ्यो नि त। देखाउन नसक्ने हो भनेदेखि त त्यो पदमा बसेको कुनै आधारै छैन नि। उहाँको ठाउँमा अर्को कुनै भएको भए धेरै यो उसमा आउँथ्यो, हेर्नुहोस् राजीनामाको माग पहिले आउँथ्यो, एउटा नयाँ जेनेरेसन आएको छ, वास्तवमा धेरै किसिमका टोल्रेसन छ अहिले, ठुलो जनी तपाईँको बहुमत पनि छ, ठुलो बहुमतको कुरा आउँदैन। प्रणालीभित्र जाँदाखेरि एउटा मात्रै तपाईँको विपक्षी सिट छ भने पनि त्यसले पनि आउँला छोडाएर प्रधानमन्त्रीलाई प्रश्न गर्न सक्दछ कि, अरू कुरा प्रश्न गर्ने एउटा कुरा हो, तर कम्तीमा पनि सत्तामा बस्ने मान्छेले बोलेका कुरालाई देखाउनु पर्दछ कि त चाहिँ मैले गल्ती गरेँ, मलाई थाहा नपाएर मैले यो बोलेँ भनेर भन्नु पर्यो, स्वीकार गर्नु पर्यो गल्ती, होइन? त्यस कारण यस्ता धेरै ठाउँमा भएको छ कि, होइन? आयो हुँदा हुँदा त तपाईँको देशैका नाम प्रधानमन्त्रीले इङ्ल्यान्ड भन्न मिल्दैन कि, प्रधानमन्त्रीले भन्ने संयुक्त अधिराज्य नै भन्ने युनाइटेड किङडमै भन्ने हो, होइन? प्रधानमन्त्री इङ्ल्यान्ड भन्नु, तपाईँ अस्ति भर्खर तपाईँको वर्ल्ड कप चल्यो फुटबल, उसमा इङ्ल्यान्ड एउटा टिम गएको छ, त्यो चाहिँ तपाईँको युकेको टिम
1: चारवटा भूभागमा
2: धेरै अगाडि बनेको कुराहरू हो। भनेपछि यसले के देखाउँछ भन्दाखेरि हाम्रो हामीसँग तपाईँको यो एउटा त तपाईँको तयारीहरू होइन, यो बुझाइहरूमा न्यूनताको कुरा आयो, अर्को तपाईँको खालि अहिले अरू केही पनि मैले देखाएको छु। प्रधानमन्त्रीको आशय सही होला, उहाँको ऊर्जा ठिक छ, चाँडो विकास गर्न चाहनुहुन्छ देशको, तर जुन प्रणालीमा हुनुहुन्छ नि उहाँ, त्यो प्रणालीको बाटो अलिकति फरक छ, हेर्नुहोस्, त्यसले मेल खाइरहेको त्यहाँ त्यहाँ मेल खाइरहेको छैन। अनि यसले के गरिदिन्छ भनेदेखि जनतामा अहिले बिस्तारै असन्तोष बढिरहेको छ नि त, आक्रोश बढ्छ। अनि हिजो चाहिँ यत्रो ठुलो हामीले उत्साहका साथ समर्थन गरेर सत्तामा लिएर आएको पार्टी प्रधानमन्त्रीका कुराहरूले चाहिँ नि खोइ त के गर्न सकेर भन्ने आउँछ, त्यसकारण प्रश्न उहाँहरूको व्यवहारले नै उता ऊ आउँदैछ। त्यसले गर्दाखेरि यो प्रणाली र अनि अर्को के हुन्छ भने राज्यका संस्थाहरू छ कि, उहाँलाई अधिकार छ राष्ट्रपतिकै रूपमा जान चाहनुहुन्छ भने ल्याउनु पर्यो संविधान संशोधन गर्नु पर्यो, तर थाहा छ त त्यहाँ सीमा छ नि त, राष्ट्रपा एक्लै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन होला, अरूलाई पनि त्यहाँ सहमत गराउनु पर्यो, होइन? त्यसपछि दोस्रो तपाईँको के हुन्छ भन्दाखेरि अब राज्यका संस्थाहरू छन्, हामी त एउटा बेग्लै परम्परामा छौँ नि त, यो के भन्छ प्रशासनका अङ्गहरू छन्, यो संवैधानिक अङ्गहरू भनेको तपाईँको नियुक्तिका तरिकाहरू तौर तरिकाहरू मिलेन होला, तर त्यो चाहिँ नि सरकारलाई उत्तरदायी बनाउने संस्था हो, हेर्नुहोस्। अरू कुरामा तपाईँ किन संवैधानिक अङ्ग भनेको, संवैधानिक अङ्ग भन्नु परेको कारण कि त्यसको नियुक्ति प्रक्रिया फरक छ, त्यो नियुक्तिका त्यसको चाहिँ तोडमोड गरे यहाँ बेग्ली कुरा, संवैधानिक परिषदको सिफारिसमा नियुक्ति हुन्छ, संवैधानिक परिषदमा विपक्षी दलको नेता पनि हुन्छ, होइन सभामुख पनि हुन्छ, त्यस कारण एउटैले एउटा चाहिँ विनर्स टेक अल, जित्नेले सबै लिने चाहिँ हाम्रो प्रणाली होइन, अमेरिकामा विनर्स टेक अल सिस्टम हो, राष्ट्रपति आउने बित्तिकै नयाँ राष्ट्रपति आउने बित्तिकै एकैपल्ट 8-10,000 पद चाहिँ त्यहाँ जान्छन्, हायर एन्ड फायर हुन्छ, हेर्नुहोस् हामी कहाँ त त्यस्तो होइन नि त, प्रधानमन्त्रीका केही सल्लाहकार मात्रै हरियान पाएर होला केही त्यस्तै उहरूमा त बाँकी त हुँदैन बाँकी त एउटा संस्थागतमा हुन्छ अनि ती कुराहरूलाई पन्छाएर जाँदाखेरि के देखिन्छ भन्दाखेरि अब यसले अहिले कस्तो आयो भने संस्थागत अभ्यास पनि मा पनि विश्वासको कमी देखिरहेछ हामी कहाँ होइन उहाँहरू अलिकति नयाँ किसिमबाट जान्छन् हिजोका सबै परम्परा कामहरू गलत जस्तो किसिमको मानसिकता देखिन्छ अनि यसले गर्दाखेरि के भयो भन्दा त्यो अनुसार उहाँले डेलिभरी गर्न सक्नु भएन परिणाममा दिन नसक्ने बित्तिकै त्यसको प्रभाव परिणाम त तपाईँको मैले अहिले केही चाहिँ प्रक्रियागत आधारमा राजीनामा गर्नु पटक पटक राजीनामा गर्नु पर्ने अवस्थामा प्रधानमन्त्री पुगिसकेका छन् भनेर भने
1: तपाईँले तिनवटा भन्नुभएको थियो एउटा त स्पष्ट
2: तपाईँहरूको के हुन्छ
1: भनेदेखि देखिन्छ जस्तो कथनी र करणीमा उहाँहरूको तादात्म्यता केमा मिल्दा छैन
2: अब यो त हेर्नुहोस् न तपाईँको कस्तो छ भन्दाखेरि केही कुराहरू राजनीतिका दुईटा हुन्छन् हामी चाहिँ तपाईँको लेख्ने मान्छे पढ्ने मान्छेहरूले बिट्विन द लाइन्स भन्छ कि हरफहरूका बिचमा खोज्नुपर्छ सत्य कुरा राजनीतिका सबै हरफहरू सत्य हुँदैनन् आज एउटा भाषण गरेर हुन्छ भरे अर्कै काम गरेर हुन्छन् किनभने त्यो परिस्थिति त्यस्तै हुन्छ अर्को तपाईँको चाहिँ फेरि कतिपय कुराहरू डिप्लोमेटिक उस भयो डिप्लोमेसी बोल्दैन डिप्लोमेसीले एक्सनमा देखाउँछ काममा देखिन्छ त्यो बोल्दैन बोल्दाखेरि सबै राम्रो छ भनिदिइराखेका हुन्छन् तर चाहिँ नि काममा चाहिँ परिणाम चाहिँ नि त्योभन्दा फरक ढङ्गबाट गइरहेको हुन्छ त्यसैले तपाईँको यो कस्तो खालको अवस्था आउँछ भन्दाखेरि यो कतै कतै चाहिँ तपाईँको एउटा हाम्रो प्रणाली जुन प्रणालीमा अब अहिलेको सरकारले काम गर्नु परेको छ त्यो प्रणालीका मान्यताहरू त्यसका विधि विधानहरू र सरकारमा बस्नेहरूको सोच र चाहिँ तपाईँको काम गर्ने तौर तरिका उत्साहका बिचमा सन्तुलन मिलिरहेको छैन त्यसले गर्दाखेरि नि हामीलाई यो के भयो त के भयो भन्ने भाषा मैले भने यो राजनीति दैनिकी हो दैनिकीभन्दा अगाडि बढ्न सकिरहेको छैन भन्नु परेको कारण चाहिँ त्यो
1: जस्तो उहाँले प्रधानमन्त्री कार्यालयमै अख्तियारका प्रमुख सहित आयुक्तहरू बोलाएर जसरी दबाब दिनुभयो त्यसपछि कर्मचारी तन्त्रमा खैला बैला मच्यो परराष्ट्रको सहसचिवलाई प्रधानमन्त्री कार्यालय परिसरभित्रैबाट पक्राउ गरियो उहाँहरूको यो लाइन हेर्दै गर्दाखेरि उहाँहरू कुन पथमा हुनुहुन्छ धेरै व्यक्तिहरूले अटोक्रेट भनिरहँदा
2: होइन के देखिन्छ भने कतिले भन्छन् कि यो अब जस्तो तपाईँले संस्थाहरू मान्नु भएन एकदम नितान्त व्यक्तिगत शैलीमा काम गर्नुहुन्छ भने यो त अटोक्रेसी हो होइन एक एक तन्त्र हो लोकतन्त्र होइन होइन एक तन्त्र हो अब अलिकति तपाईँको यो सरकार प्रमुखलाई आफ्नो शैलीमा काम गर्ने छुट चाहिने राष्ट्रपति प्रणालीमा हुन्छ बढी छुट हुन्छ त्यहाँ तर हामी राष्ट्रपति प्रणालीमा पनि छैनौँ होइन अब संसदीय प्रणालीमा त संसद प्रधानमन्त्रीमाथि यति त्यो उत्तरदायी हुनलाई यति छुट्टा यति चाहिँ त्यहाँ ठाउँहरू छन् कि काहीँ अलिकति चुक्ने बित्तिकै राजीनामा गर्नुपर्छ तपाईँको मैले अघि दिएँ नि तपाईँको बेलायतको प्रधानमन्त्री पहिलाको प्रधानमन्त्री अस्ति भर्खर स्टेम्बरले किन राजीनामा गर्नु पर्यो दुई वर्ष नहुँदैमा पार्टी बहुमतमा छ होइन मैले हेर्दै थिएँ तपाईँको समाचार हेर्दै थिएँ बिबिसीमा दुई दिन अगाडि चाहिँ नि अब यो प्रधानमन्त्रीले निस्कने बाहिर निस्कने बाटो योजना बनाऊ एक्जिट प्लान बनाऊ भनेर उसको पार्टीका केही सदस्यहरूले उनमाथि दबाब दिँदै थिए भोलिपल्ट पर्सिपल्ट आएर त उहाँले स्टेप डाउनकै घोषणा गरिदिनु मैले छोडिदिन्छु भनेर के कारण पर्यो होला भनेपछि पार्टी उहाँले आफ्नो कामहरू पार्टीमा प्रश्न उठ्यो केही कुराहरू प्रश्न उठ्यो त्यसका चाहिँ चित्तबुद्ध उत्तर उहाँसँग भएन होला छोड्नुभयो वास्तवमा केही पनि थिएन एउटा एम्बेसडरको निम्ति कुराहरू थियो होइन साना कुराले त्योभन्दा अगाडि
1: प्रश्नहरू भनौँ
2: यहाँ त दिनको तिनपल्ट एक यति पाँच महिनामा तिनपल्ट पनि दिनको तिनपल्ट राजीनामा गर्नुपर्ने अवस्था हुन्छ गऱ्यौँ यदि साँच्चै एकाउन्ट पार्लियामेन्ट्री सिस्टम के हो भन्दा के भन्छ भन्दा यो सबैभन्दा बढी उत्तरदायी प्रणाली हो यसको डेलिभरी अलिकति ढिलो हुन सक्दछ अलिक सुस्त हुन सक्दछ तर सरकारमा बस्ने लोकतन्त्रको साँच्चैको त्यो कटकरा हो प्रत्येक बोली वचनमा त्यो संसदमा उभिएर जवाफ दिनुपर्छ
1: संसदप्रति अनुत्तरदायी जवाफदेही नभएको जस्तो देखिन्छ होइन
2: अब
1: उहाँको त्यहाँ प्रेजेन्टेसन
2: कसरी यसलाई व्याख्या गर्नुहुन्छ होइन मैले भने
1: उहाँ त्यहाँ उपस्थित भएको
2: कुरा मैले बताएँ जस्तो के हो भन्दाखेरि प्रधानमन्त्री हाम्रो यो प्रणालीमा अब गएको चुनावको माहौल अब अहिलेको प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तित्वको एउटा इमेज क्रिएसन एउटा ढाँचाको थियो तर हाम्रो प्रणाली के हो भन्दाखेरि उहाँ एउटा सांसद निर्वाचित भयो हेर्नुहोस् झापाको पाँच नम्बर क्षेत्र हो सांसद हो जनताले निर्वाचन गरे त्यति हो उहाँको प्रधानमन्त्री हैसियत बनेको कसले बनाइदिन्छ उहाँको पार्टीले ल्याएको बहु संसदले ल्याएको बहुमत र संसदले बनाइदिएको त्यसरी यो प्रणाली के हुन्छ भने प्रधानमन्त्रीको जन्म संसदबाटै संसदको प्रतिनिधि सभाको सदनबाट हुन्छ, अन्त्य पनि त्यही हुन्छ भनिन्छ। हेर्नुहोस् अब कार्यशैली चाहिँ त्योभन्दा भिन्न आयो। अब यथार्थ फेरि के छ भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो बालेन्द्र शाहको इमेजलाई काँधमा राखेर चुनाव लडेको गएको चुनाव हेर्नुहोस्, अनि देशभरि बालेन्द्र शाहको नाममा चुनाव मत आएको छ राष्ट्रिय
0: प्रत्यक्ष निर्वाचन कार्यकारी प्रधानमन्त्री जसरी
2: अब होइन
0: प्रधानमन्त्रीले घोषणा गर्नुभयो।
2: अब यो चाहिँ त्यसरी हाम्रो चाहिँ त्यो कहिले कहिले पोलिटिकल चाहिँ त्यो जुन चाहिँ एक्चुअल पोलिटिक्स रियल पोलिटिक्स र इन्स्टिट्युसनल काम वर्किङ उसमा पनि ग्याप छ। हेर्नुहोस् संस्थागत रूपमा हामीले एउटा ऊ गऱ्यौँ त मान्छे चाहिँ कस्तो खालको यसबाट यो गएको चुनाव कस्तो नेतृत्व उत्पादन गर्यो भन्दाखेरि तपाईँको आँखा चिम्लेर बालेन्द्र शाहलाई नै भोट हालेको भनेर कुरो देशभरि भोट हालेको अवस्था निर्माण भयो, अनि त्यसले गर्दा अब त्यो संसदीय सत्तारूढ दल पनि उपेक्षित भएको छ, संसद पनि उपेक्षित भएको छ। हेर्नुहोस् अनि त्यो यो देश यो संविधानले निर्माण गरेका थुप्रै संस्था राष्ट्रपतिदेखि लिएर तपाईँले यो चाहिँ के अरे अख्तियारको भने यताउति छ क्या निर्वाचित गरेछ, यहाँ त राष्ट्रपति नै उपेक्षित भएको चाहिँ उदाहरण छ नि त।
0: त्यो त नीतिता कार्यक्रम प्रस्तुत गर्दै गर्दाखेरि पनि
2: आफ्नै कार्यक्रममा तपाईँको राष्ट्रपतिले आफ्नो कार्यक्रम त्यो चाहिँ तपाईँको प्रधानमन्त्रीको चलन चाहिँ राष्ट्राध्यक्षले बोले जसले गर्दा समग्रतामा देशको चाहिँ त्यहाँ एउटा प्रतिनिधित्व होस् भनेर हो, तर कार्यक्रम त तपाईँको साँच्ची भन्नु भनेदेखि प्रधानमन्त्री बालेन्द्र शाहले ड्राफ्ट गरेको कार्यक्रमहरू थियो, क्याबिनेटले अनुपारित गरेपछि त्यहाँ राष्ट्रपति कहाँ जान्छ, चलन अनुसार राष्ट्रपतिले के प्रधानमन्त्री राष्ट्रपतिलाई दिने हो त्यो, ल पढिदिनुहोस् हाम्रो तर्फबाट भनेर संसदमा पढिदिनुहोस् भनेर त्यो त्यो हो होइन। त्यो पढ्दा पढ्दै छोड्नु भनेको मतलब के भन्दाखेरि उपेक्षित तपाईँ त्यसरी मैले के भने राष्ट्र
0: अर्को पनि जोडिहालेँ यसैमा गणतन्त्र दिवसको दिन प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने अभ्यास
2: छैन होइन, खालि मैले उठाउन खोजेको कुरा के भन्दाखेरि एउटा ठुलो चाहिँ अन्तर्द्वन्द अहिले हाम्रो सरकारको काम कारवाहीमा संस्थागत अन्तर्द्वन्द छ, त्यो संस्थागत अन्तर्द्वन्दलाई सम्बोधन नगरीकन काम गर्दाखेरि के हुन्छ भने काम गर्न सक्नुभयो राम्रो भनेदेखि त मान्छेले वा वा गर्लान् होइन, तर म वा वा गर्न सक्दिनँ। किन गर्न सक्दिनँ भन्दाखेरि म लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्दछु होइन, छिटो काम हुन्छ भनेदेखि परिणामको के मतलब भन्ने होइन, म तपाईँको त्यो तपाईँले काम गर्दाखेरि प्रयोग गर्ने साधन पनि मेरो लागि उत्तिकै महत्त्वपूर्ण छ। मन नपर्ने कुरा धेरै हुन्छ, तपाईँले आफैले कसैले गल्ती गरेर देख्नुहुन्छ, तर तपाईँले त्यो मान्छेले गल्ती गरे तपाईँले आफैले गएर सडकमा कसैले गल्ती गर्यो गर तपाईँले हात चाहिँ हालेर दण्डित गर्न पाउनुहुन्न, उसलाई दण्डित गर्ने तपाईँको अदालत छ, नियम कानुनहरू छ नि त, देखिरहेछ तपाईँकै अगाडि कसैले ठुलो गल्ती गर्यो तपाईँले त्यहाँ हस्तक्षेप गरेर त्यो स्थितिलाई केही सम्हाल्न सक्नु होला रोकथाम गर्न सक्नु होला, तर तपाईँले यसले ठुलो गल्ती गर्यो पक्कैलाई भनेर यति झापड दिन्छु भनेर तपाईँ झापड हाल्नु,
0: तर यहाँ त होइन प्रधानमन्त्रीले बहालवाला मन्त्रीलाई मध्यरातमा पक्राउ गर भनेर प्रहरी प्रमुखलाई दिएको निर्देशनदेखि मन्त्रीहरूले काम नगर्ने ठेकेदारको खुट्टा
2: भाँच्छु, ठेकेदारको खुट्टा भाँच्छु भने चाहिँ मैले नै पनि सुने मन्त्रीले भनेको होइन, त्यो चाहिँ नि तपाईँको के अरे समाउनु भनेर भनेको कुरा चाहिँ मैले कहीँ कतैबाट पुष्टि हुन सकिरहेको देखिरहेको छैन, तपाईँहरू जस्तो सञ्चार माध्यमले भने होइन,
0: तथापि विषय आयो
2: कहाँबाट आयो त्यो विषय,
0: त्यो कुरा प्रधानमन्त्री कार्यालयबाट प्रष्टीकरण भएन,
2: होइन त त्यो होइन जस्तो के
0: होइन भनेर खण्डन आयो,
2: तपाईँले प्रश्न गरेर तपाईँहरूले त एउटा नागरिकका आवाजहरू भएका घटनाहरूलाई केही खोतले ल्याइदिनुहुन्छ मिडियाले, तपाईँहरूका माध्यमबाट मैले जान्दछु। अब अहिले संसद चलिरहेको बेलाको कुरा हो यो, हेर्नुहोस् संसद चलिरहेको बेला हो, यो प्रश्न संसदमा विपक्षी दलले उठाउनु पर्थ्यो, त्यहाँ स्थापित हुनु पर्थ्यो, प्रधानमन्त्रीले आफ्नो क्याबिनेटको मन्त्रीलाई राति चाहिँ नि यस राजीनामा हटाउनको लागि राजीनामा गरेर समाज त पक्रेर राख भने दबाब दिएको भन्ने कुरा संसदको रेकर्डमा स्थापित हुन सक्नु पर्दछ, यसको लागि त त्यहाँ सांसदले बोल्नु पर्यो होइन, मैले हेर्ने पत्रिका त्यो हुन्छ नि त, तपाईँले भन्दै मैले भेरिफाई गर्ने हो, मलाई पनि थाहा छ के भएको भन्ने कुरा कयौँ कुरा सुनिरहेको हुन्छु मैले, तर त्यो सुनेकै भरमा मात्रै बाहिर मैले सार्वजनिक भन्न मिल्दैन लेख्न मिल्दैन, आइडिया यस्तो भएको भने शङ्का चाहिँ व्यक्त गर्न मिल्दछ होइन, तर चाहिँ त्यसलाई पुष्टि गर्न हुन्छ, त्यसैले अहिले के देखिन्छ भने यो कुरा यो त उचका कुरा हो, प्रधानमन्त्रीलाई किन समाउनुपर्छ, प्रधानमन्त्री एकैछिनमा एउटा कलमको एउटा टुप्पोले तपाईँले बर्खास्त गरेपछि राष्ट्रपतिलाई एउटा जानकारी ऊ कहाँ पठाइ पुगिहाल्यो नि, प्रधान फलानु मन्त्रीलाई बर्खास्तको लागि मैले सिफारिस गरिरहेको छु भनेपछि तपाईँको मिनेट भरमा राष्ट्रपतिको सन्दर्भ आउँछ, त्यसले किन पक्रिनु पर्छ र हटाइदिए भइहाल्यो नि त।
0: त्यो त यस अगाडि उहाँहरूले श्रम मन्त्रीलाई हटाउनु भएको,
2: हटाइदिइसके
0: गृह मन्त्री सुदन गुरुङलाई पनि झन्डै एक महिना त जिम्मेवारी विहीन बनाउनु भएको।
2: अब यो त त्यो के भएको नि, श्रम मन्त्री
0: घटनाक्रम के कुरा गर्छ,
2: श्रम मन्त्रीले त बर्खास्तै गरेको हो नि त प्रधानमन्त्रीको ठाउँमा हस्तक्षेप भएर, त्यो त त्यसै देखिन्छ नि त होइन। भनेपछि प्रधानमन्त्रीलाई त्यो अधिकार छ, उसको प्रिभिलेज पनि हो। त्यसरी के हुन्छ भन्दा यो प्रणालीमा प्रधानमन्त्री सबै उत्तरदायित्व प्रधानमन्त्रीमा केन्द्रित हुन्छ हेर्नुहोस्, अनि मन्त्रीहरू प्रधानमन्त्री पनि उत्तरदायी हुन्छन्। प्रधानमन्त्रीलाई चित्त बुझेन भने कुनै पनि मन्त्री एक मिनट पनि त्यहाँ पदमा बस्ने उसको चाहिँ अर्थ रहँदैन।
0: अनि प्रधानमन्त्री चाहिँ संसद प्रति उत्तरदायी हुनु पर्यो,
2: त्यसकारण प्रधान संसदको माध्यमबाट सबै नेपाली जनताप्रति, संसद भनेको संसदका ती तपाईँको 175 सदस्यका प्रति मात्रै होइन, ती हामीले मत हालेर हाम्रो मतबाट त्यहाँ पुगेका प्रतिनिधि भएको हुनाले उनीहरूका माध्यमबाट समग्र देशप्रति प्रधानमन्त्री तपाईँको चाहिँ नै प्रतित्व हुने के प्रधानमन्त्री उत्तरदायी हुने हो, हाम्रो प्रणाली त्यो हो। जस्तो अब भनौँ तपाईँ अहिले आयो नि अहिले पछिल्लो उसमा यो सुनसरीका घटनालाई लिएर भोलि त चल्दो रहेछ होइन, परिस्थितिलाई सम्हाल्न गोली त घटनाको स्केल मात्रै ठुलो हो नि त, मान्छे त गोली चलेको मान्छे त मरेको हो नि त, सुनसरीमा मरेको यहाँ काठमाडौँको मानिसहरू मान्छे मरेको हो त,
0: पदौ त्यसको जेएनजी आन्दोलन
2: होइन बाहिरको उसमा तपाईँको एउटा भनौँ न त्यो गृह प्रशासन
0: सुरक्षाकर्मीबाट गोली चल्यो,
2: गोली चलेर मान्छे मरेको, त्यसको स्केल ठुलो भयो होला, यता ठुलो घटना भयो, त्यहाँ अलिकति सानो थोरै मान्छे, त्यसो मान्छे ज्यानको लागि त थोरै मान्छे मर्नु त धेरै मान्छे मर्नु त भनेर त हुँदैन नि त होइन, त त्यही हो।
0: तपाईँले अघि जोड्नु भए जस्तो प्रधानमन्त्री गृहमन्त्रीले यसमा पनि राजीनामा दिनु पर्थ्यो
2: होइन, म त्यो सबै कुरा
0: सांसदहरूले भनिरहेका छन्
2: नि,
0: तपाईँले भन्नुभएको जस्तो
2: कुरा के
0: प्रधानमन्त्रीले यसको दुई तिनवटा कारणले खास खास कारणले राजीनामा दिनुपर्छ भन्दै गर्दाखेरि,
2: जस्तो तपाईँको गृहमन्त्रीमाथि गृहमन्त्रीलाई चाहिँ जिम्मेवारी पुरा भएको नभएको भने संसदमा प्रश्न उठ्ने एउटा कुरा हो होइन, प्रधानमन्त्रीलाई पनि यो जिम्मेवारी उसले पुरा गर्न सकेको छैन भन्ने लाग्यो भनेदेखि ऊ पनि पदमुक्त हुन सक्दछ। अब पदमुक्त हुन हुँदैन भने त्यसको अन्तिम अन्तिम जिम्मेवारी फेरि प्रधानमन्त्री कहाँ पुग्छ, त्यसैले एउटा मन्त्रीले जिम्मेवारीमा उत्सुक छ तर मान्छेले प्रश्न सरकारमाथि उठाउँछन्, समग्र सरकारमाथि प्रधानमन्त्रीमाथि। त्यसैले मैले अघि भनेको कारण के हो भन्दाखेरि व्यक्तिगत रूपमा मन्त्रीहरू पनि जिम्मेवार हुन्छन् तर समग्र जिम्मेवारी चाहिँ प्रधानमन्त्री कहाँ आइपुग्छ। त्यसैले अहिलेको मलाई अलिक धेरै केही भनियो, धेरै अहिले भन्दिनँ, 5 महिना हुँदैछ सरकारको यो सरकार बनेको होइन, यो बिचमा उसका तमाम चाहिँ कमी कमजोरी उसले गर्न नसकेका कुराहरूको अब संस्थाको चाहिँ केही ऱ्याङठ्याङ नमिलेर त्यसले गर्दा डेलिभरीमा समस्या आइरहेको छ भने पनि, अनि आफू एक्लै अगाडि बढ्न खोज्दाखेरि के हुन्छ भने त्यो सबै बोझ पनि एक्लै बोक्नुपर्ने हुन्छ। हेर्नुहोस् अहिलेको अवस्था मैले के देखिरहेको छु भन्दाखेरि आफूले अपेक्षा गरेको आफूले चाहे अनुसार काम हुन नसकेकाको त्यो सम्पूर्ण बोझ एक्लै प्रधानमन्त्रीमा जाने सम्भावना देखिरहेको, त्यहाँ पार्टीले पनि त्यो बोझ चाहिँ बोक्ने सम्भावना मैले देखिरहेको छु। हेर्नुहोस् अब यो प्रणालीमा के हुन्छ भने बोझ चाहिँ तपाईँको प्रत्यक्ष रूपमा प्रधान सरकारसँग हुन्छ तर त्यो भारी चाहिँ नि सघाउने काम त सत्तारूढ दलको पनि हो।
0: उहाँहरूमा आवश्यक समन्वय सहकार्य भएको चाहिँ देख्नुहुन्छ, देख्नुहुन्न जस्तो यही सुनसरी घटनापछि अनि सिरामा पनि घटना भयो, गोलबजारमा मान्छे मारियो, त्यसपछि राष्ट्रपा
2: सभापति
0: सर्वदलीय बैठक
2: बोलाए। एउटा आश्चर्य कुरा म बताउँ, अहिले त्यो के अरे त्यहाँको सिराको गोलबजारकोमा त कहिले गोली चलायो भनेर पनि यहाँ अझै पनि उ छ हेर्नुहोस् होइन,
0: पुष्टि नै भएको छैन
2: होइन, भनेपछि त
0: सशस्त्र प्रहरीले
2: चलायो, त्यो मात्रै होइन कि प्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी होइन, मुलुकमा एउटा नागरिकमाथि कसले गोली चलाउँछ भनेर नै त्यो कुरा प्रमाणित नभइकन बस्नु भनेको त झन् डरलाग्दो कुरा भएन र। प्रहरीले गोली चलायो त्यसका कारणहरू हुन्छन्, त्यसका जिम्मेवारी एक ठाउँमा जान्छ, त्यो गलत रूपमा गरेको चाहिँ प्रहरी मात्र होइन प्रधानमन्त्री पनि दण्डित हुन्छ, प्रधानमन्त्री दण्डित भएको अस्ति एजेन्सी आन्दोलन उदाहरण स्थापित गरिसकेको छ, तर कसले गोली

0: तपाईँ पहिला भारतको यो घटना र हाम्रो यो जोड्न मिल्दैन. हेर्नुहोस् केही केही प्रकृति मिल्छ, जस्तो चाहिँ त्यहाँ के थियो भन्दाखेरि त्यहाँ पनि अब संसदभन्दा बाहिर त्यहाँका स्थापित संस्थाभन्दा बाहिरको शक्ति निर्माण भयो होइन, के अरे त्यो केही पार्टी कक्रोच पार्टी भन्यो होइन
1: सिजेपी.
0: अब कक्रोच पार्टी हामी चाहिँ कक्रोचै भन्दा पनि कक्रोच पार्टी नै एकछिन आश्चर्यजनक भयो. युवाहरूले त्यसैले रुचाए, त्यही नाम राखे राखे, त्यसले विरोध प्रदर्शन गर्यो. त्यो एकै दिनको हाम्रो जेएनजी आन्दोलन जति रहिसक्यो एउटा घटनाको उपज होइन नि त.
1: त्यसमा त सर्वोच्च न्यायालयले पार्टीको नामलाई नै काउन्टर दिएको अवस्था
0: अगाडिदेखि लामो समय एउटा चाहिँ तपाईँको आन्दोलनको एउटा एजिटेसन भनौँ विरोध आन्दोलनको एउटा परम्परा बस्दै गयो. हाम्रो त तपाईँ कस्तो भने ढाकुकै एकैपल्ट कहाँ कहाँबाट के के भयो केही पत्तो नबनेर 24 घन्टा नबित्दैमा घटना अर्कै रूपमा गयो. तर भारतमा पनि के भयो भन्दाखेरि तपाईँको यो मोदी सरकारलाई संसदले चाहिँ उत्तरदायी बनाउन सिकाएको अवस्था थियो. हेर्नुहोस् संसदमा विपक्षी कमजोर भइरहेको अवस्था थियो, त्यसलाई एकदम पेलेरो गरिरहेको अवस्था. अहिले पछिल्लो चरणमा अलिकति अब अलिकति विपक्षीको पनि अलिकति शक्ति बढ्या हुनाले मोदीको अलिकति सन्तुलन त्यहाँ अलिकति केही थो छ. अघिल्लोमा त तपाईँको त्यो पेलै थियो, अघिल्लो दुई कार्यकालमा त कहीँ उसको अस्तित्वै नहुने किसिममा गइरहेको थियो. तर के भइदियो भने आखिर त के रहेछ भने संसदमा बाहिरको शक्तिले त मोदीलाई तल लगायो नि, उत्तरदायी बनायो नि त होइन, राजीनामा गर्न बाध्य बनायो. त्यो एउटा ठुलो चाहिँ असर त्यहाँ पुग्यो. अब यसले के देखाउँछ भन्दाखेरि
1: उहाँले नै तुरन्त सम्बोधन गर्नु,
0: यसले के देखाउँछ भन्दाखेरि सम्बोधन त यहाँ पनि भएको हो नि. यहाँको स्थिति अर्को हेर्नुहोस्, यहाँ तपाईँको प्रधान सरकारलाई त सबै छोडिदिएको अवस्था हो. त्यहाँ गएर तपाईँको कुनै चाहिँ त्यो प्रशासनको अङ्गले अथवा सुरक्षा अधिकारीले गरेर होइन प्रधानमन्त्रीजी अब उसलाई के अरे यो उसलाई त्यो राजीनामा गराउनै पर्दछ सकिँदैन सम्हाल्न हामीले भने कसरी भन्ने गयो भने नि त हामी कहाँ तपाईँको सुरक्षा सेना लगायतको सुरक्षा अङ्ग गएर तपाईँले सक्नु भएन हामीले सम्हाल्न सक्दैनौँ अब तपाईँ छोड्ने बाहेक अर्को विकल्प छैन भनेर भन्न गएको हो नि त. यो त प्रमाणित कुरा छ होइन. भनेपछि के थियो हामी कहाँ टोटल इन्स्टिट्युसनल फेलियरको अवस्था भयो. हेर्नुहोस् एकै दिन सबै संस्थाले सरकारलाई साथ छोडिदिए, प्रधानमन्त्री अलोकप्रिय भइरहेको थियो, सरकार अलोकप्रिय भइरहेको थियो. तर
1: जेएनजी आन्दोलनको सन्दर्भमा
0: हामी सबभन्दा एउटा खतरा के राखेका छौँ भन्दाखेरि सरकार राज्य सञ्चालनमा बस्ने राज्यको जिम्मेवारी बसेर बस्ने स्थायी संरचनाहरू कि त्यसरी एकैपटक सरकारको नेतृत्वलाई साथ छोड्नु हुँदैन. त्यो साथ छोडिँदाखेरि त्यसले चाहिँ तपाईँको न त्यहाँ चाहिँ तपाईँको एउटा बुक गर्ने ठाउँ भयो.
1: त्यसलाई त राज्य संयन्त्र नै फेलियर भएको भन्न सकियो.
0: राज्य टोटल उसमा त्यो भयो नि त राज्य संस्था उनै तपाईँको होइन कहीँ हुन्छ तपाईँको के अरे बिचमा आयो होइन. प्रधानमन्त्रीको राजीनामा पछि एउटा वक्तव्य आयो, पाँचजनाले सही गरेको वक्तव्य होला, मुख्य सचिव आइजिपी सशस्त्र र अर्को प्रहरीको दुइटाको आइजिपी होइन सेनाको हो अनि त्यो हुँदा हुँदा त्यो तपाईँको त्यो इन्टेलिजेन्सको चाहिँ प्रमुखले समेत गरेर पाँचजनाले सही गरेको अनि शान्ति कायम गर भनेर तपाईँ हामी जनताले अपिल गरेको एउटा वक्तव्य आएको थियो. हेर्नुहोस् प्रधानमन्त्रीको राजीनामा भयो, अर्को चाहिँ इन्स्टिट्युसन भ्याकुम भयो. प्रधानमन्त्रीको राजीनामा पछि अर्को प्रधानमन्त्री नियुक्तिको संवैधानिक प्रक्रिया अगाडि बढ्न सकेन, राष्ट्रपतिले संसदलाई भन्नै सकेनन्, अर्को प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर ल्याउँ म कहाँ भन्नै सकेनन्, त्यो भन्न सक्ने अवस्था रहेन. अनि हामी कहाँ अपर्चुनेट एउटा चाहिँ उसमा आयो, त्यस जुन कुरा भारतमा होइन प्रकृति केही त्यो युवाहरूको विद्रोहको प्रकृति मिल्छ, त्यो असन्तोषको चाहिँ ऊ के भन्छ अभिव्यक्ति. तर के चाहिँ मिल्दैन भन्दाखेरि त्यहाँ चाहिँ तपाईँको इन्स्टिट्युसनहरूले काम गरिरहेकै थिए.
1: मैले यो विषय परगेलेको चाहिँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट पाठ सिक्नुभयो, बङ्गलादेशबाट पाठ सिक्नुभयो, त्यही भएर उहाँले तुरन्त
0: तुरन्त गरेको होइन कहाँ तुरन्त गरेको कति दिनको त्यहाँ त ऊ भयो तुरन्त त्योभन्दा तुरन्त हामी कहाँ प्रधानमन्त्री ओलीले राजीनामा गरे होइन र त्यसमा शब्दहरूलाई हामीले हेर्नु तुरन्त गरेको होइन.
1: प्रधानमन्त्रीले फेसबुकमा सामाजिक सञ्जालमा आएर सम्बोधन गर्नु
0: होइन, हामी कहाँ त एक दिनको आन्दोलन होइन, 23 गतेको 23 गते आन्दोलन जम्मा एक दिनको होइन आन्दोलन, केही घन्टाको 10 बजेदेखिको 2-3 बजेसम्म
1: यो त झन् भयानक पक्ष भयो नि त
0: होइन पक्नु न. त्यस कारण तपाईँले पनि मोदीजीले सबैबाट सिकेर गरे भने म त्यो सहमत छैन. हेर्नुहोस् जब त्यो बढ्दै गयो दबाब ठेक्न सक्नु गाह्रो भयो, ठेक्न गाह्रो भइसकेपछि अनि त्यसलाई अब त्यहाँको त फेरि आयतन पनि अर्को थियो होइन, अब 1919 त प्रशासन मजबुत सबै राज्य संयन्त्र उनको नियन्त्रणमा छ नि त. मोदी त त्यति यहाँ जति अलोकप्रिय भइसकेका पनि होइन,
1: त्यति मात्रै होइन उहाँको निर्णयमा त सर्वोच्च अदालतले नि प्लस पोइन्ट हुने गरी फैसला गरेका थिए.
0: त्यस कारण तपाईँको के

0: भन्दाखेरि त्यस त्यस कम्पेरेबल होइन. तर खालि ऋषिजीकी कुरा हामी के हेर्नुपर्दछ भने अहिले भनौँ न दिल्लीकै त्यो घटना होइन, नेपालको घटना, यी सबै कुराले युवाहरूमा एउटा नयाँ किसिमको असन्तोष आक्रोश छ. विश्वव्यापी चाहिँ हो, हाम्रो मात्रै होइन. यसले तपाईँको स्थापित संस्थाहरूलाईको डेलिभरी उसको कार्यक्षमतामा ठुलो प्रश्न उठेको छ. अनि उनीहरू अलिक त्योभन्दा भिन्न एउटा बाटोबाट जान चाहन्छ जान खोज्छन्. तर सिस्टमको चाहिँ हाम्रो इन्स्टिट्युसनहरू, अब यो यी इन्स्टिट्युसन त अहिले होइन, हामीले 200 वर्ष अगाडिदेखि 250 वर्षदेखि बनेका हुन् नि त. बेलायत गयो भने त 500-600 वर्षको भेटिन्छ संसद कहिलेबाट बन्यो भनेर. अमेरिकाको तपाईँ हेर्नुहुन्छ भने 200-300 वर्षको भयो राष्ट्रपति प्रणाली. हामीले यो खालबाट काम हाम्रा संस्थाहरू निर्माण भएका जुन पोलिटिकल इन्स्टिट्युसनहरू छन् ती इन्स्टिट्युसन निर्माण भएको 250 वर्षको यताको इतिहास हो. तर अहिलेको यो पछिल्लो जेनेरेसनमा के भइदियो भन्दाखेरि अहिले तपाईँको नयाँ पुस्ता कहाँबाट प्रशिक्षित छन्? नयाँ पुस्ता आफूभन्दा अघिल्लो पुस्ताबाट होइन. अघिल्लो अब अगाडिको जेनेरेसन कस्तो थियो भने आफूभन्दा परिवारमै आफूभन्दा ठुला बडाले भनेको माने तिनीबाट सिक्ने एउटा ऊ थियो. अहिले होइन, अहिले सिक्ने प्रविधि त्यो माध्यमै फरक फरक हुन्छ, प्रविधि फरक भएको छ. अहिले जुन सूचना प्रविधि इन्टरनेट र तपाईँको मोबाइलमा आएको यो चाहिँ उसमा जुन प्रविधि परिवर्तन भएको छ नि. अहिले तपाईँसँग के छ भने तपाईँले पत्रिका पढ्नु पर्दैन उसको लागि, तपाईँले
1: डिजिटल प्लेटफर्म नै पर्याप्त
0: पर्दैन होइन. तपाईँ त्यही उसबाटै उसकै त्यो विभिन्न चाहिँ अहिले चाहिँ सोसियल मिडियाको एप्सहरू जुन छ नि इन्टरनेटकाको माध्यमबाट मोबाइल एप्सहरूबाट तपाईँ सबै कुरा जान्नुहुन्छ. त्यसको आधारमा बनाउनुहुन्छ, आफ्नो मत बनाउनुहुन्छ. हिजो अब भनौँ न, मैले त तपाईँको कतिपय नेताहरूको त त्यहाँ टुनिकलमा गएर भाषा सुनेको मान्छे हुँ होइन. आज यी कुराहरू भन्दाखेरि मान्छे हाँस्यो, यस्तो पनि त्यहाँ बेला थियो र भनेर भने भनेपछि युवाहरूमा अहिले प्रविधिले जुन परिवर्तन ल्याए उनीहरूको सोचमा परिवर्तन आइसकेको छ. तपाईँ हेर्नुहोस् युवाहरूमा अहिले विश्वव्यापी रूपमा भयङ्कर ठुलो अधैर्यता, रेस्टलेसनेस, व्यापक रूपमा रेस्टलेसनेस छ. हेर्नुहोस् तत्कालै उनीहरूलाई चाहिएको छ होइन. त्यसपछि गएर अर्को त उनीहरूका चाहिँ अवसरहरू पनि सीमित हुँदै गइरहेका छन् कतिपय कुराहरू. बजार तपाईँको कसको हातमा छ? अहिलेको बजार तपाईँको 10 वटा चाहिँ विश्वका धनाढ्य मान्छेको होला, त्यो 10 वटा मात्रै 7 वटा अमेरिकन नै छन्. इलन मस्कले चाहिँ जुन उ गर्छ अथवा जुकरबर्गले जुन उ गर्छन् त्यो यो त तपाईँको अहिले हामीले प्रयोग गरेका प्रविधिहरूको त्यसको अल्टिमेट ऊ त उहाँ छ त कन्ट्रोल त. अनि सारा हामी सबैले बजारका चाहिँ नि ऊ बनाइरहेको छ. मैले अघि त भन्दै थिएँ यो सुरु हुँदा कमोडिटीको कुरा गर्दै थिएँ, यी सबै कमोडिटी भइसक्यो हेर्नुहोस् उनीहरूको अगाडि. भनेपछि यसले के गरिदियो भन्दाखेरि यो आएको परिवर्तन न हाम्रो जस्तो देशहरू त यसलाई चाहिँ नबुझ्ने परिपाटी छ होइन. एउटा राम्रोसँग
1: नबुझ्ने परिपाटी छ, नबुझाउने परिपाटी.
0: तपाईँ जस्तै मिडियाले के भन्छ एकैछिन कुरा त्यसै बाद ताली पिटाउने मात्रै कुराहरू हुन्छ. वास्तवमा जेएनजी विद्रोहको गहिरोसँग अध्ययन नै देशको विश्वविद्यालयमा गर्ने वातावरण छ न, सरकारले त्यसमा चासो राखेर अध्ययन गर्दछ. पुलिस रिपोर्ट आउनु त्यो अध्ययन होइन नि. पुलिसले एउटा रिपोर्ट तयार गर्छ, सशस्त्रले रिपोर्ट तयार गरेको होला, सेनाले तयार गरेको होला त्यसको बारेमा रिपोर्टहरू.
1: आयोगले तयार गर्यो,
0: आयोगले. तर त्यो होइन,
1: तर त्यो पनि विश्वसनीय
0: होइन. त्यो होइन, स्वतन्त्र अनुसन्धान भनेको विज्ञता भनेको के हो भन्दाखेरि त्यसमा छुट्टै यी सबै दबाबबाट मुक्त भएर अध्ययन गर्छ नितान्त एउटा व्यक्ति एउटा विज्ञले गर्दछ. त्यो त्यो अध्ययन अनुसन्धानका चाहिँ फाइन्डिङ्सहरू जब बाहिर आउँछ त्यो संसारभरि जान्छ. संसारभरिको मान्छे नेपालमा चाहिँ यो यो जुन आन्दोलनको यस्तो रहेछ त्यसमा नपुग्नेहरू अर्कोले त्यसमा थप रिसर्च गरेर निकाल्दछ. अनि त्यसले तपाईँको सोचाइलाई बुझाइलाई गर्छ. अब हाम्रो
1: यस्ता घटनाक्रमहरूमा
0: हावाको बुझाइ
1: बनेका आयोगहरू हेर्नुहोस् न विगतदेखि केही क्या अहिले पनि विषयमा फाइन्डिङ्स त छैन.
0: मैले देख्छु
1: दासढुङ्गा हत्या या दुर्घटना
0: सबै कुराको सत्य तथ्यमा पुग्न सकिन्छ भन्ने कुरा होइन. हेर्नुहोस् राजनीतिमा हाम्रो धेरै ठुलो आग्रह छ. राजनीति गर्ने मान्छेहरू सत्यलाई लुकाएर तथ्यलाई लुकाएर आफ्नो अनुकूलको प्रचारबाजीमा मस्त रमाउँछन् हेर्नुहोस्. अनि हाम्रो अति राजनीतिकरण भएको अति पार्टीकरण भएको समाज हो. तपाईँको हिजो नेकपा एमालेलाई दासढुङ्गा कारणले जसरी प्रचारबाजी गर्न मन लाग्यो त्यो कुरा एमालेको रङले अलिकति छोएको मान्छेलाई पनि सधैँ त्यसैमा रङ्गी गएका छन् अनि त्यसले सत्यमा जान दिँदैन. अब यो त कहीँ
1: त्यही भएर दासढुङ्गा प्रकरण
0: केही कुराहरू
1: जहिले भनेर
0: केही कुराहरू अब त्यसैमा उनीहरू राजनीति गर्न चाहन्छन् अहिले पनि त तपाईँको अस्ति भर्खर अब भनौँ न अब यो के भन्छ ऊदेखि नै यो अहिलेको सरकारले पनि छानबिन गर्ने कुरा निकालेको होइन
1: दरबार हत्याकाण्ड गृहमन्त्री सुदन गुरुङले कमब्याक भइसकेपछि पहिलो निर्णय नै गर्नु भएको छ
0: गरे देखाइदिए हुन्छ नि त गरे हुन्छ नि किन नगरेको त गर्नु हुँदैन त कसैले भनिरहेको छैन त्यस कारण यो पपुलिस्ट भन्छ नि हामी आफ्नो अनुकूलताको पपुलिजम पनि एउटा आफ्नो अनुकूलताको मात्रै पपुलिजम यसमा रमाउने
1: पार लाग्ने कुरा चाहिँ हो कि होइन
0: सबै कुरा पार लाग्छ भने जरुरी छैन
1: दरबार हत्याकाण्डकै सन्दर्भमा
0: एउटा बताउँ दरबार हत्याकाण्डमा जान मलाई थाहा छैन यो कुराहरू म तपाईँलाई एउटा उदाहरण दिन्छु अमेरिकाको राष्ट्रपति जोन एफ केनेडी माथि गोली प्रहार भयो उनी मारिए आजसम्म त्यो रहस्य केही हो भनेर निस्केको छैन अमेरिकाले के किन गर्न सक्छ गर्न सक्नु थियो र सबै कुरा हाम्रोभन्दा धेरै गतिलो इन्टेलिजेन्स थियो होला सूचना प्रभुहरू पनि त्यो छानबिन गर्ने त्यो क्षमता पनि बलियो होला सबै होला तर पनि त्यो अहिले पनि रहस्यमै बसिरहेको छ त्यस कारण सबै कुराको उत्तर तत्कालै आउँछ भन्ने कुरा अब तर के भन्ने मान्छेले प्रश्न गरिहन्छन् हिजो म हेर्दै थिएँ संसदमा कि त्यो के अरे एकजना राष्ट्रिय सभामा यो के अरे कञ्चनपुरको
1: विश्वकर्माजी
0: के अरे त्यो निर्मला
1: पन्त हत्या प्रकरणको
0: प्रश्न आयो होइन मलाई मन्त्रीको उत्तर मन पर्यो उनले सधैँ यो कति तपाईँ यो प्रश्न उठाइरहनुहुन्छ तपाईँ आफै भएको बेलामा भने किन आएन यसको उत्तर मलाई भन्दा पहिला आफैले प्रश्न गरे हुन्छ सोधे हुन्छ यो उत्तर तपाईँसँग पनि हुनुपर्ने हो मलाई त्यो त्यहाँ चाहिँ गृहमन्त्रीको त्यहाँ कुरा मलाई उचित लाग्यो किनभने त्यही के छ संशोधन काम छैन अनि जतिखेर पनि त्यही प्रश्न त्योभन्दा अर्को क्वालिटीको प्रश्न उठायो हुन्छ नि त होइन अनि के भन्छ त्यो के हो अब कहाँनिर चाहिँ यसो चाहिँ त्यो छेस्को मार्गमा गर्ने त्यस्तो खालको मात्रै प्रश्नहरूको कुनै अर्थ हुँदैन हेर्नुहोस् होइन तर कुरा के हो भन्दाखेरि अब उसले भनेको त्यो अर्थ केही गृहमन्त्रीले भनेको कुरा ठिक यही प्रश्न किन उठाएन त्यो आमालाई किन बारम्बार पीडा दिनु मलाई यसो ठिक हो नि त त्यो त्यो समाचार हेर्ने भित्र त्यो प्रश्न गर्ने भित्तिकै आमाको मन त हुन्छ नि त्यो छुन्छ नि त चसक्क हुन्छ है मेरो छोरीको अहिलेसम्म ऊ भएन भन्ने त्यही बारम्बार सम्झाइरहेको हुन्छ
1: तर फेरि उहाँहरूले हो नि त यो काण्डको फाइल उत्खनन गर्छु भनेर बोल्ने घोषणा गृहमन्त्री रवि लामिछाने बन्दाखेरि पनि
0: घोषणा जान्छ त्यो आयो त्यहाँ होइन मलाई त्यो त्यति चित्त बुझ्यो त्यो प्रश्न त्यो गरेँ एक कुरा एउटै कुरा तपाईँ किन यसमा दोहोऱ्याइरहने हो बरु मलाई बाहिर सोध्नुहोस् म त्यसको उत्तर दिउँ होला यो सदनमा अब यसलाई नगरौँ भन्ने एउटा ऊ हुनसक्छ होला तर सरकारले झन् त्यो के देख्यो भन्दाखेरि एउटा मानवीयताको एउटा मानव संवेदनाको कुरा देखेर भन्ने कुरामा तपाईँ केही चित्त बुझाउन सक्नुहुन्छ तर प्रधानमन्त्रीको रूपमा भन्दाखेरि चित्त बुझ्दैन किन भन्दाखेरि सल्भ रहेको प्रश्न अनुत्तरित रहेको त्यो सम्बोधन हुन नसकेको चाहिँ मुद्दा 50 वर्षपछि पनि संसदमा उठिरहन सक्छ कि संसदलाई त्यो उठाउने अधिकार हुन्छ हिजो काङ्ग्रेसमा चाहिँ सरकारको अथवा चाहिँ काङ्ग्रेसका उसले सोधे अथवा माओवादीकाले सोधे या एमालेकाले सोधे भनेर पन्चिन पाइँदैन सरकार भनेको निरन्तरताको प्रतीक हो
1: अविच्छिन्न उत्तराधिकारी हो
0: होइन जतिसुकै ठुलो विद्रोह गरेर आएको भए तापनि यही संविधान अन्तर्गतको चुनावबाट आएको यो सरकार हो कि त्यसरी सबै कुरा यसरी पाखा लगाएर पन्चिन मिल्दैन अब त्यो के भने त्यहाँ सांसदले त्यो पूरक प्रश्नमा त्यो संसदको चाहिँ नि भूमिका के हो संसदको चाहिँ त्यो गहिराईमा संसदको चाहिँ संसदीय प्रणालीको जगमा टेकेर घाँटी समारेर प्रश्न पूरक प्रश्न गर्न सक्ने ल्याक सांसदले पनि देखाउनु भएन हेर्नुहोस् होइन अब खालि प्रश्नका लागि मात्रै प्रश्न गरिदिएर अनि मैले त्यस्तो प्रश्न गरिदिएको थिएँ भनेर प्रश्न गर्दै हुँदैन अहिले म हेर्दछु हेर्नुहोस् कतिपय सांसदहरूको अवस्था तयारी कस्तो छ भनेदेखि सामान्यतया तपाईँको सांसदहरू त्यसरी लिखित टेक्स्ट वाचन गरेर प्रस्तुत हुँदैनन् हेर्नुहोस् अब एउटा प्रश्न एक प्याराग्राफ लेखेर ल्याए त्यसले बिचमा प्रश्न उठ्यो कि यो दुईटा सांसदकाले बोलेको उस्तै कुरा आयो के हो यो भनेर बाहिर भयो तपाईँले चर्चा गर्नुभयो मैले त हेरिरहेको थिएँ मलाई धेरै कुरामा चासो लाग्दैन अनि त्यहाँ हेर्दाखेरि के देख्यो भने अब हुनसक्दछ जब बिचरा उहाँहरूको कमजोर छ उहाँहरूलाई प्रशिक्षण राम्रो छ छैन अनि त्यो कसैले मैले लौ न मैले त केही गर्नु पऱ्यो मलाई त त्यहाँ प्रश्न सोध्नु पऱ्यो लाजै हुने भयो मैले त चुप लगाएर बस्नु भएन भनेर सांसदहरू सोध्न जानुहुन्छ होला पार्टीमा घरमा
1: अहिले कस्तो परिस्थिति छ भने लेखेर दिएको स्क्रिप्ट समेत पढ्न सक्दैनन् क्या सांसदहरू
0: होइन अब त्यो त हाम्रो
1: सांसदहरूको अवस्था
0: अब सांसद
1: नियमावलीको कुरा त परेको कुरा अनि यसले संसदीय गरिमा
0: होइन हेर्नुहोस् हाम्रो प्रणाली लोकतन्त्र भनेको प्रतिनिधिको प्रणाली हो संसद नेपाली जनताको प्रतिनिधि हो नेपाली जनतामा अझै पनि एउटा ठुलै हिस्सा लेख्न पढ्न नसक्ने पनि छ नि त. त्यसँग सांसद चाहिँ नि राम्रोसँग पढ्न लेखेर दिएको पनि पढ्न सक्ने पऱ्यो भन्दैमा त्यो त म त्यसलाई अन्यथा मान्दिनँ. हेर्नुहोस् त्यस्तो हुन्छ, समाज जस्तो छ त्यसैको रिफ्लेक्सन हो. त्यसो भए त लोकतन्त्र चाहिँदै चाहेन त. यो नेपाली सबैले बुझिसकेका छैनन्, मैले बुझिएको छु, मैले त बाहिर पढेर गएको छु, देश विदेश पढाएको छु, सारा थाहा छ. त्यहाँ मलाई 10 वर्ष काम गर्ने आनन्दसँग भनेर मैले कुरो काम कहिले किन नगरेँ? त्यो होइन, अरूका बिहामा काम गर्ने. अहिले अहिले युवाहरूले के भन्छन् थाहा छ? अहिलेका युवाहरूले हाम्रो जेएनजी मुभमेन्ट पनि त्यसै हो, त्यस्तै हो. हाम्रो ओआरएस भएर कसैले काम गर्ने होइन, हामी बिना पनि सम्भव छैन, हाम्रो ओआरएस भएर पनि गर्नु पाइँदैन. युवाको नाममा 50 वर्ष 60-80 वर्षको मान्छेले गर्यो, युवाले नै गर्नुपर्छ. त्यसका युवा आफै आफ्नो काम पनि गर्न चाहन्छन्, उनका लागि टेकन फर ग्रान्टेड अर्काले उनको वारिस भएर काम गरिदिनु भनेपछि नेपाली जनता त्यो पढ लेख गर्न नजाने हिस्साले पनि त्यही भन्न सक्दैन त. तिमीले पढे लेखा छौ भन्दैमा पढ्न लेख्न नसक्नु नपुग्नु उसको दोष होइन, हाम्रो सामाजिक समाजको असन्तुलनको कुरा छ, समाजमा भएको विभेदको कारण छ. आर्थिक
1: मापदण्ड त हुन्छ नि त्यसमा
0: होइन. अब तपाईँको भनौँ, एकछिनलाई बताउँ, उनले चाहिँ नि के राखिदिएको छ भने पाकिस्तानले स्नातक हुनको लागि स्नातक के सांसद हुनुको लागि स्नातक तह पार पास गरेको हुनुपर्छ राखिदिएको छ, शैक्षिक योग्यता निर्धारण गरिदिएको छ. तर कतिपय सन्दर्भमा त्यहाँको भन्दा हाम्रो संसद पछाडि छैन, हाम्रो संसद अगाडि छ. हाम्रो सांसदको लागि योग्यता निर्णय तोकेको छैन, यति पढेको हुनुपर्छ भने छैन, निरक्षर पनि सांसद हुन सक्छ. यो संविधान बनाउने बेलामा थुप्रो आयो, त्यो पपुलिस्ट माग्थ्यो, होइन सांसदको त हुनाले एउटा योग्यता तोक्नै पर्छ तोक्नै पर्छ भनेदेखि म त्यो पक्षमा होइन. म थिइनँ संविधान सभामा, बाहिरको नागरिक हो, यो विषयमा अध्ययन गरेको होइन. संसद भनेको चुनावमा जाने भनेको यो सरकार, यो प्रणालीमा मन्त्री हुने, प्रधानमन्त्री हुने, सांसद हुने भनेको तपाईँ हाम्रो प्रतिनिधित्व गर्ने हो. प्रतिनिधित्व गर्नलाई 101 विद्वान हुन्छ भने जरुरी छैन,
1: तर म सांसद कस्तो हुनुपर्छ भन्ने कुरा त सांसद स्वयंले बुझ्नुपर्छ होला नि त. सबैसँग
0: हुँदैन, हेर्नुहोस् त्यही सबै
1: संसद संसद जसरी चलेछ त अहिले
0: त्यस्तो हुँदैन ऋषिजी. त्यसैले के हुन्छ
1: अवस्था, परिस्थिति कस्तो छ भने मैले यसैमा जोडिहालेँ, सभामुखले रुलिङ गर्नुपर्ने अवस्था, अनि सभामुखले अनुशासन सिकाउनु पर्नेदेखि लिएर ड्रेस कोडदेखि लिएर कालो चस्मा लाउनु नहुनेदेखि लिएर एउटा हालचालै मात्रै सभामुख डोल प्रसाद अर्यालले निर्धारण गर्नुभएको छ क्या.
0: ठिक छ, राम्रो गर्नुभयो.
1: अवस्था परिस्थिति संसद भवन
0: बताउँछु, क्याम्पस कालो चस्मा लगाएर संसदमा प्रस्तुत हुने मान्छे 101 पढिरहेका मान्छे थिए, ती कुनै दिन कम पढेका मान्छे थिएन. हेर्नुहोस् यो देशको सबभन्दा राम्रो शिक्षा पाएका मानिसहरू थिए, धनी सम्पन्न परिवारका चाहिँ छोरा नातिहरू थिए त्यो कालो चस्माको उ त. त्यस कारण त्यो बिचरा त्यो हामीले तपाईँले अहिले उठाएको मान्छे त्यो कालो चस्मा लगाएर आउनु, त्यो कालो चस्मा किन्ने हैसियत पनि छैन त्यो कतिको त बिचराहरूको. त्यसैले यो कुरा मैले
1: मैले समग्र संसदको अवस्थाको
0: मैले के भने
1: चित्रण गरेको
0: गर्नै पर्थ्यो. हाम्रो समाजको बनौट अनुसार संसद बन्छ, त्यसमा त्यसले त्यसलाई अपवाद मान्नु हुँदैन. सबै 101 योग्य मान्छे मात्रै आउनुपर्छ
1: संसद भवन हो कि
0: अलिकति अगाडि बढ्यो के भन्छ त्यो एउटा सिमाना आउन थालेपछि सभा पहिलो दिनै आएको होइन नि त कालो चस्मा सबैजना. तर पहिलो दिनै सभामुखले किन रुलिङ गर्नु भएन? आफै केही कुरा बिस्तारै बल्ला सुत्दै जाला भन्नुभयो, उहाँलाई पनि केही समय लाग्यो उनलाई, अनि बिस्तारै सबै कुरा दिने हो. सभामुखको एउटा काम के हो भने सबैलाई त्यो चाहिँ तपाईँको एउटा रुलमा बाँध्ने काम पनि हो. त्यो म चाहिँ एप्रिसतिर चाहिँ सही गर्नुभयो, राम्रो गर्नुहुन्छ, त्यो हिजै गर्नुपर्थ्यो भन्ने कुरा होइन. अर्को मैले तपाईँलाई यहाँ जोड्न खोजेको कुरा के हो भन्दाखेरि यो प्रतिनिधिको कुरामा आउँदाखेरि त्यसैले कहिलेकाहीँ तपाईँ ओभर स्मार्ट भएर मैले सबै गर्न सक्छु भनेर सोच्नु हुँदैन मान्छेले. हेर्नुहोस् अहिले त्यो ओभर स्मार्ट हुँदाखेरि धेरै कुरा चाहिँ संसारमा धेरै बिग्रिआएको छ. अमेरिकामा राष्ट्रपति सबैभन्दा पावरफुल, अमेरिकामा चाहिँ संसारकै पावरफुल व्यक्ति, अमेरिकाभरिको सबभन्दा जान्ने मान्छे त अमेरिकाको राष्ट्रपति होइन नि, डोनाल्ड ट्रम्पभन्दा धेरै ठुला विद्वान अमेरिकामा छन्,
1: शक्तिशाली हुनु र बौद्धिक हुनु विद्वान हुनु फरक कुरा.
0: तर के हो भन्दाखेरि जनताले उनलाई राष्ट्रपतिको रूपमा ट्रस्ट गरे, त्यो ट्रस्ट ठुलो कुरा हो. हेर्नुहोस्
1: जिम्मेवारी
0: उसमाथि विश्वास भयो, उनले कति पढिरहेका छन्, उनी कति योग्य मान्छे हुन्, कुन चरित्रका मान्छे हुन् भन्ने कुरा भन्दा पनि जनताको विश्वास त्यहाँ को उनले प्रतिनिधित्व गर्दछन् होइन. त्यस कारण अहिले पनि हामीले सांसदहरूलाई जनताको प्रतिनिधित्व जनताको विश्वास बोक्ने मान्छे भनेर हेर्ने हो. हेर्नुहोस् त्यहाँ कति जानेको छ कति त्यस कारण जान्ने भन्ने कुरा त अब इन्स्टिट्युसनले सिकाउनु पर्दछ. त्यहाँ विधानहरू छन्, त्यहाँ प्रक्रिया छ. तपाईँले बन्द सभामुखले कति ठाउँमा रुलिङ गर्नु पर्यो, ठिक छ त रुलिङ गर त सभामुख किन चाहियो त रुलिङ नगर्ने हो भने त सबै सबै एक से एक जान्ने हो भने त सभामुख पनि चाहिँदैन. संसद बसेर सबैले आफै किसिमबाट गरे भइहाल्यो नि त. सरकारै चाहिँदैन भन्छु म. सबै म जस्तो मान्छे हुने हो तपाईँ जस्तो मान्छे हुने हो भनेदेखि यो कानुन पनि चाहिँदैन, सरकार पनि चाहिँदैन. किनभनेदेखि कम्तीमा पनि मलाई
1: कार्यपालिकालाई समेत नियन्त्रण गर्ने व्यवस्थापिकाको आधारभूत मापदण्ड त हुन्छ.
0: है त्यसरी प्रणालीको कुरा हो. अब तपाईँको सरकारका के सरकार एक स्टेप अगाडि हुन्छ हेर्नु संसदभन्दा संसारभरिको त्यही कार्यपालिका एक स्टेप अगाडि हुन्छ. उसले एक्सन गर्छ होइन, त्यो एक्सनलाई चाहिँ उत्तरदायी बनाउँछ संसदले. त्यो एक्सन उत्तरदायीपूर्ण भएको छ कि छैन भनेर अनि त्यसका लागि चाहिने आवश्यक विधि विधान तयार गर्दैछ. कानुनहरू बनाइदिन्छ संसदले यो कानुन अनुसार यसरी काम गर भनेर. त्यो गर्ने अनुसार भएको छ कि छैन भन्ने कुरा अब न्यायपालिकाले हेर्छ. न्यायपालिका तेस्रो चाहिँ उसमा आइपुग्छ, थर्ड लेयरमा आइपुग्छ. पहिले न्यायपालिकाले यसरी उ गरी भन्ने कुरा भन्दैन. कानुनसँग कानुन अनुसार गएको छ कि छैन, त्यो त्यो एक प्रकारको जुन तपाईँको विशेष अधिकार हामी त्यो प्रिभिलेज भन्छौँ, त्यो प्रिभिलेज कार्यपालिकालाई हुन्छ. फर्स्ट उसले एक्सन गर्छ. तर उसले त्यो एक्सन गर्दाखेरि कानुन सुसको विधि सम्मत कानुन सम्मत रूपै गर्नुपर्दछ. त्योभन्दा बाहिर गर्नु हुँदैन. तर त्यो चाहिँ उसले गरेको जनता भावना अनुकूल, जनता देशको खाँचो अनुकूल, विधान अनुसार के छ भन्ने कुराको प्रश्न तपाईँको संसदमा उठ्छ. संसदले त्यस कारण उसले गरेका कामको लागि उत्तरदायी बनाउँछ कार्यपालिकाले. अनि त्यहाँ पनि पुगेन भनेदेखि होइन, यो त नियम कानुनै नागेर चाहिँ पुग सरकारले काम गरे त भनेपछि अदालतले नियम कानुन नागेर गरेको हो कि भनेर हेर्छ नि. कानुनभन्दा बाहिर गरेर गरेको रहेछ भने सरकारले गरे पनि यो तिमीले गरेको काम गलत भयो खारेज भनेर अदालतले खारेज गरिदिन्छ त. प्रधानमन्त्रीले गरेका कामहरू खारेज गरेको
1: अनुशासनकै कुरा गर्दाखेरि जसरी विषय सामान्य भए पनि सभामुखले नै रुलिङ गर्नु पर्यो नि. जस्तो देशको प्रधानमन्त्री, गृहमन्त्री, पूर्वाधार विकास
0: ऋषिजी
1: कालो चस्मा लगाएर जानुहुन्छ. ड्रेस कोड उहाँहरूको छ, एउटा देश बनाउने टोलीको विषय सामान्य हो, व्यक्तिगत कुरा हो, तर त्यसले त सिस्टममा प्रभाव पार्छ.
0: के आउँछ भन्दाखेरि अब यो कस्तो हुन्छ भन्दाखेरि यो अलिकति व्यक्तिगतमा साधारण म चिन्दिनँ, मैले आजसम्म देखेको पनि छैन, थाहा पनि छैन, त्यो कुनै इच्छा पनि छैन, नजिकबाट मैले भेट्नुपर्छ भन्ने कुनै जरुरी पनि छैन. अहिलेको हाम्रो प्रधानमन्त्रीको उत्पत्तिको स्रोत के हो? उहाँ उत्पत्तिको स्रोत भनेको एउटा गायक, ऱ्यापर. ऱ्यापर अलिकति त्यस्तै जङ्गी हुन्छ. त्यो जङ्गीको जहिले पनि कालो चस्मा लगाइरहेको हुन्छ, इन्टेलिजेन्सले कालो चस्मा लगाउँछ होइन, जङ्गीले उसको स्वभावको ले चाल्छ. त्यो पनि तपाईँको फेस टु फेस गर्न नपर्ने एउटा उसमा बसेर ढङ ढङ गरेर गायन बजानकोलाई त फेस गर्नु परेन नि त. अनि उहाँको त्यो जान्छ त्यो के भन्छ इमेज पब्लिकमा, पब्लिकले चित्त पनि ताली पुर्छ, ऱ्याली गर्छ, उहाँ त्यसरी उहाँको फ्यान जम्मा भयो होइन. तर अब प्रधानमन्त्री भइसकेपछि त्यो ऱ्यापरको चाहिँ भूमि बालेन्द्र शाह एज ए ऱ्यापर र बालेन्द्र शाह एज ए प्राइम मिनिस्टर इन्जिनियर भएर जाँदाखेरि पनि उहाँको भूमिका फरक हुन्छ. ठिक छ, इन्जिनियर भएर फिल्डमा जानुभयो, कालो चस्मा त्यहाँ आवश्यकै हुन्छ, केही फरक पर्दैन. तर कोठाभित्र कुनै किसिम टनेलमा भइरहेका कामहरूको उहाँले निरीक्षण गर्नु पर्यो भने त कालो चस्मा लाग्दा हुँदैन होला, काँगर फुकाल्ने होइन. अब त्यसपछि त्यो उहाँले नफुकालिकन एज एन इन्जिनियर तपाईँको त्यो टनेलको भित्र निरीक्षण गर्नुहुन्छ भनेदेखि अरू हेर्ने मान्छे कस्तो खालको इन्जिनियर छ भनेर उहाँको तिनै इस्टिमेट हुन्छ एउटा होइन. संसदमा बिस्तारै अब सभामुख भन्नु पाएको एकजना होइन दुईजना होइन, सबै त्यो कालो चस्मा आउने. अझ त्यति मात्र यसो चपाइरहेको पनि देख्छु म हेर्नुहोस्, मन्त्रीले बोल्दा नि चपाइरहेको देख्छु म हेर्नुहोस्, चिकन चपाइरहेको छन् कि अथवा सुती चपाइरहेको गुर्खा चपाइरहेको कि थाहा छैन.
1: देखिन्छ नि त सांसदहरूले गर्थे
0: होइन. अब कम्तीमा पनि अहिलेको नयाँ जेनेरेसन भनेको धेरै किसिमको फरवर्ड छ. यो सारा हिजोका कुरा छ, असन्तोष बोकेर आएको, त्यसलाई तोडफोड गरेर आएको छ भने उसले नै आफै एउटा उदाहरण भएर संसदमा पनि चरित्र देखाउनु पर्ने हो कि होइन. त्यसरी म सरकारले अहिले के गर्यो के गरेन कति काम भयो भने म त्यो पक्षमा छैन. उसको प्रस्तुति चाहिँ के भइरहेछ नि अलिकति नमिल्दो भइरहेछ हेर्नुहोस्. त्यसले गर्दाखेरि के हो भन्दाखेरि मैले त म चाहिँ फर्स्टेड भएर केही फरक पर्दैन. उहाँहरूभन्दा पछिको पुस्ता, उहाँहरूले प्रतिनिधित्व गरेको पुस्ता फर्स्टेसन हुन थालेपछि के हुन्छ? भोलि अर्को पुस्ता चाहिँ भनेपछि डर लाग्दो काम हुन्छ भन्दाखेरि तपाईँले सिस्टमलाई
1: फ्रस्ट्रेसन त जनतामै भयो नि, जस्तो आत्महत्यादेखि आत्मदाहसम्मको घटना एसपिचमा, अनि जनता फ्रस्ट्रेट त उनी भइहाले।
0: त्यहीदेखि कुराहरू गर्दाखेरि तपाईँले अघि भने हेर्नु न, सरकार एकाउन्टेबलको सरकारको कामहरूमा त्यसैले मैले याङठ्याङ नमिलेको एउटा होला, उद्योग उनको चाहिँ होला, तर नियत सफा छ, म राम्रोसँग काम गर्न जान्छु, मलाई अहिले चाहिँ बाधा विरोध नगर भनेर यो प्रणालीमा भन्न पाइँदैन कि। यो प्रणालीमा अब सिमाना के हो भने सरकारमा बस्नेको जुन प्रणालीमा उहाँहरू आउनुभएको छ, यो प्रणालीमा यो संविधान मानेर यो संविधानको शपथ खाएर काम गर्नु भएको छ नि त, संविधानको शपथ चाहिँ खाने संविधानको मर्म भन्दा बाहिर गएर अहिले मलाई अहिले प्रश्न नगर, म चाहिँ परिणाम देखाइदिन्छु भनेर हुँदैन। परिणाम र तपाईँको चाहिँ साधन र साध्य दुईटा अन्तर सम्बन्धित कुरा हो नि। हेर्नुहोस्,
1: विरोध आलोचना र ताली सबै सहनु पर्यो,
0: सबै सहनु पर्दछ। सार्वजनिक जिम्मेवारीमा आइसकेपछि त सबैको हुन्छ नि त,
1: सबैलाई पचाएर आफ्नो रफ्तार लिनु पर्यो।
0: सार्वजनिक जिम्मेवारी हो त्यो, टोलरेन्स सबैको। हामी लोकतन्त्रमा के भन्छ, लोकतन्त्रको सबभन्दा ठुलो एउटा यसमा आवश्यक सुपूर्व शर्त के हो भन्दाखेरि अत्यन्तै सहनशीलता। हेर्नुहोस्,
1: तर उहाँहरू चाहिँ आलोचना सहनु नै हुन्न क्या,
0: अहिलेको पुस्ता नै त्यस्तै देख्छु
1: मैले
0: बित्तिकै। तपाईँ केही छैन, मलाई लाग्छ एक सरी भरोटेसन त्यहाँ कसले त्यो पोस्ट गर्छ भनेर केही नामै त्यहाँ हुन्छ, यी मान्छेको पोस्ट आउनु बित्तिकै आँखा चिम्लेर जाने हान्नुपर्छ है तिमीहरूले भने होला, त्यस कारण हानिरहेको हुन्छ त्यहाँ ड्याङठ्याङ केही नमलिकन। हेर्नुहोस्,
1: यहाँ त विचार पनि राख्न दिँदैन,
0: त्यो सोसियल मिडियामा त विचारको थलो नै होइन, त्यहाँ विचारै हुँदैन। हामी कहाँ त वर्स्ट,
1: जस्तो तपाईँसँग मैले जनता जान्न चाहन्छन् कार्यक्रम गर्दा तपाईँले एउटा सन्दर्भ भन्नुभएको थियो, पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारले गिरफ्तार गर्न सक्छ तर त्यहाँ गालीको वर्षा,
0: थाहा छ मलाई त्यो हो, त्यही त अब त्यो टोलरेन्स हो नि। अब के हो त, अब किनभने त्यो एक थरी भक्तहरू छन्, उनीहरू पूर्व राजा अनि श्रीमाज महाराजले चाहिँ भन्न चाहन्छन्। हेर्नुहोस् होइन, तर अनि त्यो भएको हुनाले त्यो गल्ती त भनौँ न, मैले मेरो कुरा मसँग असहमत हुन सकिन्छ, मैले बोल्दाखेरि पनि केही कुराहरू अब गल्ती जानेर गल्ती हुने एउटा कुरा हो, तपाईँको चाहिँ भनौँ मैले राजनीति शास्त्रको अध्ययनका हिसाबबाट गल्ती गरेको छु, मलाई पक्र, म रानी शास्त्र उपाध्यापक जीवनमा त्यसमा त्यो अध्ययन गरेँ, पढाएँ विश्वविद्यालयमा, लामो समय पढाएर रिटायर भएँ, अहिले पनि विश्वविद्यालयको पेन्सन खान्छु होइन। तर के हुन्छ भन्दाखेरि विचारहरू फरक हुन्छ, राजनीतिका बारेमा विचारहरू फरक हुन्छन्, जस्तो यही देखिरहेछौँ हामीले, कहीँ चाहिँ तपाईँको संसदीय प्रणाली छ, कहीँ राष्ट्रपति प्रणाली छ, कहीँ अर्को प्रणाली छ, कहीँ एकदलीय चाहिँ व्यवस्था पनि छ, असहमति त राजनीतिका धेरै तपाईँको विकल्पहरू हुन्छन्, बाटोहरू हुन्छन्, त्यसमध्येमा देशले एउटा रोजेको हुन्छ, त्यसका केही चाहिँ मान्यताहरू हुन्छन्, त्यसका केही संस्कारहरू हुन्छन्, नागरिक संस्कारहरू हुन्छ। अब अहिले हामी सबै त्यो तोडेर कसरी गइरहेछौँ भन्दाखेरि गाली गलोज कुसमा गइरहेको छ। त्यसैले अहिले मलाई के लाग्दछ भन्दाखेरि यो असन्तोष पनि अब भनौँ न सरकारका बारे मूल्याङ्कन गर्ने आधारै हामी सब बहुत कमजोर हुन थाल्यो। तपाईँले सोसियल मिडिया हेरिदिनु थाल्नु भनेदेखि त मूल्याङ्कनै मिल्दैन, त्यो त मूल्याङ्कनै गर्नु हुँदैन। सोसियल मिडियाबाट अहिले मूल्याङ्कन गर्ने, नेपालको सोसियल मिडियामा जसरी चाहिँ त्यहाँ रियाक्सनहरू आउँछ त्यसबाट मूल्याङ्कन गर्नु भनेको त्यो सबैभन्दा ठुलो गल्ती हो, त्यो गलत हो।
1: कृष्ण खनालजी, काङ्ग्रेस विवाद सल्टिसकेको थियो, समाधान भइसकेको थियो, निर्वाचन आयोगले एउटा निर्णय गरेको थियो, सर्वोच्च अदालतले त्यसलाई वैधानिकता दिएको थियो होइन, कायम गर्यो, फैसला गरेको थियो, पुनः अर्को पक्षको निस्सा लिने भन्यो, फेरि यो बहसमा आयो।
0: हाम्रो न्याय प्रणालीमा तपाईँको रिभ्यू गर्ने चलन छ के अरे होइन, सर्वोच्चले आफ्नो त्यो पहिलाको फैसलामा एकपल्ट रिभ्यू गर्न लागेको छ, त्यो त्यो कुनै ठुलो कुरा होइन, त्यो अदालतको एउटा प्रक्रियाभित्रको कुरा हो। दोस्रो दासमा तपाईँ काङ्ग्रेसभित्रको अहिलेको विवादको कुरा गर्नुहुन्छ भने मलाई के लाग्दछ भन्दाखेरि यो काङ्ग्रेसमा अहिले पनि स्वस्थ प्रतिस्पर्धा र उत्तरदायी नेतृत्वको प्रचलन छैन। हेर्नुहोस्, आफैले सदस्यता नियन्त्रण गर्ने हो, आफ्नै समूहहरूका बिचमा भागमण्डा हो, अनि त्यही भित्रबाट अनि हिसाब किताब गरेर कसको भागमा कति चाहिँ सिट पर्छ, कसको भागमा कति सिट पर्छ भनेर अधिवेशन हुने परम्परा बस्दै आएको थियो काङ्ग्रेसमा होइन। अनि त्यही भित्रको भागभण्डारमा यो खेल भइरहेछ। अब अधिवेशन हुँदैछ, अधिवेशनमा तपाईँको धेरै कुरा आउँदाखेरि अब त्यो सबैले आफूलाई चाहिँ समग्र रूपमा स्थापित गर्ने यो अवसरमा चुक्नु हुँदैन भनेर एकदम हार्ड बार्गेनिङको लागि यो प्रयत्न भइरहेको थियो। अदालतले अलिकति सजिलो गरिदियो, यसमा चाहिँ रिभ्यू हुन्छ भनिसकेपछि अलिक मत्थर बनाइदियो होइन, अब अदालतको फैसला कस्तो आउँछ त्यो भोलि नै हेरौँ भने त्यहाँभित्र तपाईँको चरम द्वन्द्व केमा थियो भन्दाखेरि त्यो लबीको ग्रुपको लेनदेनको चरम द्वन्द्वमा काङ्ग्रेस पुगिरहेको थियो। हेर्नुहोस्,
1: त्यसलाई महाधिवेशन पक्षधर र विपक्ष
0: त्यो मात्रै होइन विशेष
1: संस्थापन पक्ष इथर पक्ष
0: अधिवेशनमा कसको हैसियत के हुन्छ भन्ने कुराको सबैले आफआफले बनाएका आफआफ्ना तपाईँको पकेटभित्रका आफआफ्नो त्यो चाहिँ के भन्छ एउटा ब्लकभित्रका सदस्यहरू नै छन् काङ्ग्रेसभित्र पार्टीभित्र होइन हिजो एकछिन सम्झनुहोस् न शेरबहादुर देउबाजीले नचाहेको मान्छेले काङ्ग्रेस सदस्य त रिनु नै हुँदैन थियो अनि भागभन्डा त्यो केही शेखर कोइरालाको भागमा पऱ्यो होला के कृष्ण सुतारको भागमा पऱ्यो होला के गगन थापाकै भागमा पऱ्यो होला हिजो होइन यो भागभन्डाभित्र ठुलो हिस्सा त तपाईँको जो लिडरसिपमा छ त्यसैले आफ्नो हुने गरी बनाइरहेको यो चाहिँ के भन्छ सब सदस्यता प्रणाली छ हेर्नु पार्टीमा
1: अहिले शेरबहादुर
0: विशेष अधिवेशनलेबाट आएको नेतृत्वले के गरिदियो भन्दाखेरि हिजोको त्यो परम्परा तोड्दियो हेर्नुहोस् तपाईँ एउटा खालको सोच्नुहोस् त गगन थापा कुन कुनै बिरादरी बोकेर आएको छ विश्वप्रकाश कुनै बिरादरी बोकेर आएको छ उता हेर्नुहोस् त सबै बिरादरी बोकेर आएका छन् कोही कसको छोरो कोही कसको छोरो कोही कुन परिवार पहिलो पटक नेपाली काङ्ग्रेसमा यो लामो उसमा आउँदाखेरि एउटा बिरादरीबाट मुक्त मान्छेको हातमा र त्यो मात्रै एउटा व्यक्ति मात्रै होइन कि उनको टोली नै बिरादरबाट मुक्त टोली छ हेर्नुहोस् यो यो त कुरालाई हामीले नहेर्ने यत्रो ठुलो तपाईँको एउटा उसमा यो त सबभन्दा राम्रो पछि थियो नि त अब यो बिरादरीवालाहरूले त्यो चुनौतीपूर्ण भयो हाम्रो अवस्था भोलिको अब अधिवेशनमा रहन्छ कि रहँदैन पुरै फ्याँकिएर जाने हो कि एकातिर लोकप्रियता तल झरेको छ जनतामा गएर चाहिँ तपाईँको सामना गर्न सक्ने अनुहार चाहिँ छैन अनि यस्तो अवस्थामा अनि ती भित्रको खिचलो निकालेर लेनदेन गर्ने बाहेक राजनीति
1: खिचलो त छ यसले कुन स्वरूप लिएला त
0: मलाई लाग्दैछ अब अधिवेशनबाट नयाँ नै गति लिन्छ जस्तो लाग्दैछ मलाई
1: विभाजनको सङ्घारमा छ नि त अहिले
0: विभाजन त अब तपाईँको विभाजनको त्यो कसैले पनि विभाजन कसैका लागि पनि उचाइ स्वीकार्य छैन हेर्नुहोस् विभाजनको त्यो तपाईँको त्यो के भन्छ एउटा धम्की थ्रेट देखाएर
1: विभाजन बार्गेनिङ मात्रै हो
0: त्यो त त्यसै मैले अघि भने एउटा टफ बार्गेनिङको अवस्थामा छ बार्गेनिङका लागि यो चलिरहेको छ भन्छु
1: विभाजन गर्ने मुडमा
0: छैन होइन अब भोलि तपाईँको जब जनताबाट नि फ्याँकिने पार्टीमा पनि हैसियत नबनिसकेपछि कसैले टुक्रा टाक्ने बनाउलान् सानातिना ग्रुपहरू बनाउलान् छुट्टै दर्ता पनि होला छ नि त हिजो
1: त्यसलाई त घोषणै
0: हिजो पनि त थियो नि त नेपाली काङ्ग्रेस तपाईँ नेपाली काङ्ग्रेस इतिहास हेर्नुहोस् त एकपटक कति महत्त्वपूर्ण छ गणेश मान्छेलाई मन परेन मध्यावधिको चाहिँ घोषणा गणेश मान्छेलाई अस्वीकार्य भयो उहाँले छुट्टै जनकाङ्ग्रेस भनेर पनि छुट्टै अभियान चलाउनु भयो तर नेपाली काङ्ग्रेसको मतदाता उहाँलाई साथ दिनु गणेश मान्छेको लागि उहाँले अनादर गरे होइन गणेश मान्छेका प्रति जनतामा पुरा आदर हुँदाहुँदै पनि सम्मान हुँदाहुँदै पनि तर काङ्ग्रेस भन्दा फरक बाटोमा
1: त्यो त शेरबहादुर देउवा गिरिजा प्रसाद कोइराला काङ्ग्रेस प्रजातान्त्रिक काङ्ग्रेस
0: यसले केही सिट तलमाथि पर्यो होला तर काङ्ग्रेस विभाजित भएन
1: केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवाहरूको भविष्य कस्तो देख्नुहुन्छ
0: उहाँको विदाई बाहेक अर्को भविष्य छैन एउटै तपाईँले उठाएको हुनाले केपी ओलीजीको बारेमा भने काङ्ग्रेसमा कम्तीमा पनि गगन विश्व जस्तो अनुहार त जोगिएर बस्यो नि त एमालेमा त्यो अनुहारै ओलीले कसैको कुनैको अनुहारै जोगाउनु दिनु भएन त्यसरी उहाँले आफू मात्रै ऊ होइन कि त्यो आफू त्यो भोलि अलिकति अलिकति एउटा आशा लाग्दा अनुहार जति थिए एमालेमा नभएकैन आशा लाग्दा अनुहार जति पनि थिए तर ती सबै अनुहार चाहिँ नि है उहाँले आफू बस्दा पनि समाप्त गरिदिनु भयो काङ्ग्रेस कम्तीमा कम्ती पनि केही अनुहार जोगिएर बसे त्यसैले त अहिले यो खालको आइरहेछ अब त्यही यो चाहिँ तपाईँको त्यो अब त्यो अलिकति जोगिएको अनुहारलाई पनि फेरि कुरूप बनाएर बिगार्ने कि
1: त्यो पार्टी पुनर्गठनै फ्रिजमा छ त
0: जोगिएको अनुहारसँग जाने अब आयो त यतिखेर अब त बल्ल अब भन्न थाले तिम्रो पक्षमा त छैनन् ओलीजी यो अब एमालेका चाहिँ सदस्यहरू त भनेर एमाले नै गरेको अध्ययनले देखाएको छ क्यारे अब त्यो हिजो भनेर अब त आफू जोगिने हैसियत त नि हिजै गुमाइसकेका मान्छेले अहिले भनेर के गर्ने
1: त्यसै प्रचण्डबारे तपाईँको टिप्पणी
0: मलाई लाग्छ होइन उहाँहरूको जति गरे पनि तपाईँको अब यो विश्वको राजनीति सबै कुराहरू हेर्दाखेरि उहाँहरूले जति ठुलो एकता गर्नु जेसी गर्नुहोस् यसको चाहिँ त्यो विश्वास अब जनताले आर्जन गर्न सक्दैन हिजो जनताले विश्वास गरेको हो नि त एकतालाई
1: सबै मिलेर
0: सबै मिलेर यो केही पनि होइन अहिले प्रचण्डलाई चाहिँ आफ्नो केही बिचमा यो लामो समय भयो सत्ताभन्दा टाढा भएको आफ्ना केही मान्छेहरूलाई के त देखाउनु पर्यो म तिमीहरूलाई फेरि अब अहिले केन्द्रमा त सम्भव भएन प्रदेशमा मन्त्री बनाइदिन्छु धन्दा नमान मुख्यमन्त्री बनाइदिन्छु भनेर उहाँको खेल यति हो खेल्न सक्ने ठाउँ त्यति बाँकी थिएछ नि त अहिलेको राजनीतिमा प्रचण्डले खेल्न सक्ने बाँक भनेको ओलीजीसँग मिलेर र हामी यसरी मिलेर यो भागभन्डा मिलाउँ भन्ने बाहेक त अरू केही पनि थिएन अब त्यसको आवरणमा चाहिँ वाम एकता हो त्यो भनेर भन्ने बेग्लै कुरा हो। यो त हास्यास्पद वाम्य हो, वाम एकताको कुरा त यो त इतिहासले नै उहाँहरूकै व्यवहारले बारम्बार पुष्टि भएको छ। त्यत्रो वाम एकता गरेको होइन 74 सालको चुनाव पछि त्यो वाम एकता ध्वस्त बनाउने ओली र चाहिँ प्रचण्ड आफै होइन र अनि के को एकता अहिले त मान्छे हाँस्छन् होला त। अघि अस्ति पनि त तपाईँको देउबासँग एकता गर्नुभन्दा अगाडि स्वर्ग नरक सँगै जाने भन्दै थियो त। भनेपछि केही समयका तमासा हुन् होइन, केही कुरा होला। अब यसो मिलेपछि यो तपाईँको यो के भन्छ डुब्न लागेको उसलाई परालको त्यान्द्रो पनि सहारा भन्छ, त्यही सहाराको खोजी बाहेक त्यहाँ केही छ जस्तो लाग्दैन। त्यसकारण विदा लिन पनि मान्छेले एउटा भनौँ न अनरेबल एउटा सम्मानसाथ विदा लिन जानेन भनेदेखि अलिकति अवस्था त्यस्तै हुन्छ। भोलि जबरजस्ती निस्कन पनि निकालिने अवस्था आउँदैछ। ओलीजेल त भोगेकै हो, जबरजस्ती निकालेको यस्तो त अपदस्तो त कहीँ होइन। उहाँले जतिको चुके भनेर विदेशी खेल यताउति पनि नेपाली युवाले गरेको विद्रोह हो नि त, त्यही त्यो विद्रोह त्यही विद्रोहलाई चाहिँ सम्हाल्न सक्दाखेरि 24 गते त्यत्रो घटना भयो।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद ऋषि।
1: हस्, नमस्कार।
2: स्वदेश FM 93.2 MHz।
1: नमस्कार, आजको श्रृङ्खलामा हामीसँग हुनुहुन्छ सदावार नायिका, राजनीतिज्ञ रेखा थापा। रेखाजी, स्वागत छ यहाँलाई।
3: थ्याङ्क यू दाइ।
1: तपाईँका जिन्दगीमा आउनु त्यो प्रारब्ध होला, संयोग होला, कहिलेकाहीँ आलो काँचोपन होला होइन, तर त्यस्तरी आएका ती सम्बन्ध पश्चातका सार्वजनिक जिम्मेवारीहरूलाई र अभिव्यक्तिहरूलाई पनि उत्तिकै तपाईँले सम्मानका साथ निर्वाह गर्नुभएको छ। नत्र भने त तपाईँको पारपाचुकै पश्चातका मान्छेका सम्बन्धहरू त दुश्मनीमा परिणत हुन्छ नि।
3: हजुर हजुर, विचार पनि नमिलेको हो त, विचार आफ्नै घरभित्रको दाजुभाइहरू विचार नमिलेर अंशवर्ण गरेर छुटिन्छन्। नछुटिनु पर्ने नि त, एउटा उमेर पुगेपछि अब आमा बुवासँग नि ल बुहारी ल्याएँ, अब चाहिँ विचार मिल्दैन है, हामी छुटेर बस्छौँ है, मम्मी बुवा भनेकै सुनेकै छ, यो समाजमा त्यो कानुन पनि छ। एउटा आलोकाचो जीवनमा भेटिएको मान्छेसँग विचार सधैँभरि मिल्छ भन्ने छैन, अथवा परिपक्व भएका मान्छेहरूको पनि समयअनुसार विचार चेन्ज हुन्छ होला, मतलब केही कुरा मिल्दैन होला। नमिल्ने बित्तिकै जबरजस्ती चाहिँ जिन्दगी चलाउनु पर्छ भन्ने एक बारको जिन्दगी हो नि, त कस्तो स्वर्णिम जिन्दगी पाएछौँ हामी, त्यो पनि मान्छेको जीवन पाएका छौँ। किन भरपूर यो जीवनलाई चाहिँ उपयोग नगर्ने, किन टेन्सन, किन तनाव, किन एकदम कम्प्रोमाइज, यसले के भन्ला, समाजले के भन्ला, छिमेकीले के भन्ला, मेरो दाइले के भन्ला, अथवा काकाले के भन्ला भनेर बाँच्नु भनेको चाहिँ डरपोक जस्तो लाग्छ मलाई हो। त्यसको लागि चाहिँ फेरि महिलाहरू आत्मनिर्भर हुनुपर्छ है, नत्र भने चाहिँ गाह्रो हुन्छ। फेरि यसो भनिरहँदा मैले उचालेको होइन, फेरि भन्न खोजेको डराएर तर्सित भएर विवश भएर बाँच्नु हुँदैन। जहाँ आफूलाई विचार मिल्दैन भने त्यहाँनिर एकदमै सम्बन्ध राम्रो तरिकाले अलग हुन सकिन्छ। मेरो ह्युज रेस्पेक्ट छ उहाँप्रति, अहिले पनि हामी सँगै सहकार्य गर्छौँ, एफटी कम्पनी हामी हाम्रो संयुक्त हो होइन, अहिले पनि त्यो कम्पनीबाट फिल्म डिस्ट्रिब्युसन हुन्छ। हामी फिल्म मेरो 36 को आँकडा पनि उहाँहरूले रिलिज गर्दै हुनुहुन्छ कार्तिकमा, अहिले माया भनेको यस्तै होला पनि, एफटी कम्पनी उहाँहरू हामी सँगैले गरिरहेछौँ डिस्ट्रिब्युसन। हाम्रो सोचाइ चाहिँ के छ भने नेपालमा चाहिँ मलाई धेरैले पनि भने के बोलिरहेको, त्यो एकदम त्यो पुरानो सोच हो जस्तो मलाई महसुस हुन्छ, के फरक पर्छ त, मिलनजेल चाहिँ मिल्ने, अलि मिल्न छोडेपछि चाहिँ त्यसको ब्याकराइटिङ अथवा त्यसलाई चाहिँ नराम्रो भन्दै हिँड्नुपर्छ भन्ने छैन नि। मलाई मेरो जीवनबाट मेरो एकदम सम्मानीय व्यक्ति हो उहाँ, म सधैँ सम्मान गर्छु।
1: बालापनको कुरा गर्दाखेरि तपाईँ मोरङमा अहिलेको सुन्दर हराइचामा जन्मिँदाखेरि सानैदेखि तपाईँका दिदीहरू नाच्न हुन्थ्यो, तर तपाईँलाई नाच्न चाहिँ यति सकस पर्थ्यो कि यति सकस पर्थ्यो, अरू सबै थोक गर्नुहुन्थ्यो, रुखमा चढ्ने, केटाहरूसँग सँगै हिँड्ने भने लड्ने, भिड्ने, झगडा गर्ने होइन, त्यो किसिमको स्वभाव चाहिँ आजसम्म पनि उस्तै छ होइन।
3: अन्त मलाई अन्याय मन पर्दैन, मलाई कसैले अन्याय गरेको मलाई पनि मन पर्दैन, अरू मतलब मैले अरूलाई पनि अन्याय गर्दिनँ, मलाई पनि अन्याय गरेको मलाई राम्रो लाग्दैन। त्यो चाहिँ मेरो बच्चादेखिको एउटा बाइभर्स नेचर हो, र मेरो बाइभर्स नेचर अर्को पनि हो कि सबैजना समान ढङ्गले बाँच्नु पाउनुपर्छ। वाइ म माओवादीसँग आकर्षित भएँ, भन्दा त्यहाँ समानान्तरको कुरा थियो, समानताको कुरा थियो, त्यस कारण पनि म आकर्षित भएको थिएँ होइन त्यो एजेन्डाप्रति। अहिले पनि छु, अहिले पनि समाजमा सबैले सम्मानपूर्वक मात्र पाउनुपर्छ,
1: हुँदैन
3: भन्ने। तर हामी जान शोषित भइरहेको हुन्छौँ, त्यो देखिन्छ। जान खाल्टोमा हाम फालिरहेको हुन्छौँ, त्यो देखिरहेछ। जान हामी एकदम भनौँ न, अब त्यो शब्द प्रयोग गर्नुहुन्छ कि हुँदैन, एकदम अन्धभक्तै भइदिइहाल्छौँ।
1: त्यसको एउटा पछिल्लो उदाहरण त सम्भवतः तपाईँले सार्वजनिक रूपमा बोल्नुभएका अभिव्यक्ति मध्ये रोगको बिम्ब लाएर भन्नुभएको थियो, नयाँ रोगी र पुरानो रोगी। पुरानो कचल्टिएको रोग जति खतरनाक हुन्छ, नयाँ पहिचान नभएको रोग त्योभन्दा डरलाग्दो पनि हुनसक्छ भनेर
3: भन्नुभएको थियो। यही त भन्न खोजेको, नयाँ रोग पत्ता लाउँदा लाउँदै मान्छे मऱ्यो भने के गर्ने भनेको? पुरानो रोगलाई त हामीले रोग अलरेडी पत्ता लगाइसकेका छौँ, उसलाई त व्यवस्थापन गर्न सकिन्छ नि। यो रोगी रहेछ, यो रोग निको हुँदैन, यसलाई साइड लगाइदेऊ अथवा सुई देऊ अथवा दबाई देऊ, ऊ बाँचिरहन्छ, एउटा साइडमा राख भन्न मिल्यो। नयाँ रोगको रोग पत्ता लगाउँदा लगाउँदा खर्च गर्दा गर्दा घरबार पनि जान्छ, मान्छे पनि जान्छ भन्न खोजेको मैले। त्यस कारण अलिकति संयमित भएर, लहरमा नलागिकन, विचार गरेर, हाम्रो कतिपय अवस्था चाहिँ हामी नेपालीहरू अझै पनि हामी चेतनाको स्तर हाम्रो माथि गएको छैन दाइ, त्यो स्वीकार्नुपर्छ, मेरो पनि सबैको। हामी कहिलेकाहीँ अरूको विचारको झोला बोक्छौँ कि, कहिलेकाहीँ थोत्रो झोला बोकेर यहाँसम्म पुग्यौँ, कहिले नयाँ चिटिक्क परेको झोलाभित्रको किताब थोत पाना उही खिएको छ, हेर्दा झोला नयाँ देखिन्छ तर किताब त खिएको छ, झोला त झोला नै हो। अनि हामी अर्काको झोला बोकेर आफूले आफूलाई भयङ्कर ठान्छौँ कि, होइन नि। हामीमा आफ्नो विचार छ कि छैन, ठिक छ, आफ्नो विचारबाट परिचालित भएर त्यो विचार मिल्दोजुल्दो छ भने हामी समर्थन गर्न पनि पाइयो। तर अर्काको लहरमा लागेर अर्काको आफ्नो विचार नै छैन कि, अनि यसरी त देश कहिले भन्छ त? हामी एकदम सर्लक्क परेको, एकदम राम्री अनि राम्रो देखेर भोट हाल्ने हो र, अथवा मैले टिकाराम यात्रीलाई भरमार गाली गरेँ अब म हिट भएँ त अनि म नेता भइहालेँ, अथवा रेखा थापालाई मुख छाडेर गाली गरेँ त्यही त खतरा रहेछ यार, रेखा थापालाई पनि गाली गरिदियो। जुन प्रवृत्ति भित्रियो पछिल्लो समयमा, सिनियरलाई अरूभन्दा अग्रजलाई गाली गरेर, मैले अग्रजलाई गाली गर्न मिल्छ? मैले अग्रजलाई गाली गर्नु भनेको मेरो संस्कार कहाँ छ भन्ने कुरा मूल्याङ्कन गर्नु पर्दैन? अनि म कसरी राम्रो नेता भएँ, म कसरी राम्रो कलाकार भएँ, म कसरी राम्रो नागरिक भएँ? अग्रजलाई, मर्न आँटेको, पिण्ड खान आँटेको बुढाहरूलाई गाली गर्ने व्यक्ति चाहिँ खतरा नेता? फर इक्जाम्पल, नाकको डाडी भाँच्छु भन्दाखेरि ताली पिट्ने जमाँदैन यो? टुँडी खेलमा लगेर कि खान्छु भन्दा ताली पिट्ने जमाँदैन यो? एउटा सन्तान नभएको व्यक्तिलाई अपुताली भन्दा कुन मुखले भन्न सकेको होला? त्यसरी भन्न मिल्छ? मिल्दैन नि त, कहाँ ग्यारेन्टी छ भन्ने मान्छे अपुताली नहोला भन्ने? त्यसरी भन्न मिल्छ? व्यक्तिगत जीवनमा प्रहार गर्न मिल्छ? अनि त्यो मान्छेलाई यो यही समाजले, यही वर्गले चाहिँ ताली पिटिदिन्छ, ओ यो त खतरा मान्छे आएर फलानालाई पनि गाली गरिदियो, डिस्कानालाई पनि गाली गरिदियो, यो त खतरा हो, यो त नेता हुनुपर्छ। कमअन, नेता बन्नको लागि अर्कालाई गाली गर्नुपर्छ? विचार हुनु पर्दैन, स्पष्ट धारणा हुनु पर्दैन, एजेन्डा हुनु पर्दैन? टेल मी, के एजेन्डा देख्नु भएको छ त अहिलेको उसमा? मलाई देखाइदिनु नि त। केही गर्नु परेको छैन, संविधान अलरेडी बनिसकेको छ, यही संविधानमा टेकेर सरकारले चाहिँ काम गरिरहेछ, के चाहिँ गर्नुपर्ने थियो? तर सहज छ नि त, केही पनि गाह्रो त छैन। कर्मचारीलाई एकदम रेस्पेक्ट गरेर, सबै तन्त्रलाई रेस्पेक्ट गरेर, तन्त्र भनेको हरेक तन्त्र, कर्मचारी तन्त्र, फलाना तन्त्र, के तन्त्र, सबलाई रेस्पेक्ट गरेर एउटा गर्नुपर्ने सहजीकरण गर्न मिल्दैन? मेरोमा ग्यास छैन, मैले भन्ने फेसबुकमा लेख्ने त दाइ, लाज हुँदैन मलाई? हामीले फेसबुकमा चाहिँ मैले ग्यास सक्यो कोही छ भने ए यसले त सरकारलाई बदनाम गर्नको लागि भन्यो यो रेखा थापाले भने उनीहरू नै आएर गाली गर्छन्। अनि के तपाईँ हामी जतिको मान्छेले अभाव भयो भने के भन्ने, पेट्रोल पाएन भने के भन्ने, ग्यास पाएन भने के भन्ने, हस्पिटलको लाइन लाग्दाखेरि के भन्ने भन्न खोजेको हो। अनि यो पछिल्लो समयमा चाहिँ मलाई चाहिँ लागेको कुरा चाहिँ हामी समाज नै सुध्रिनुपर्छ, हामी आफ्नो विवेकले चल्नुपर्छ, अलिकति होसमा आउनु पर्यो। मैले कसैलाई नराम्रो भन्न खोजेको होइन, भोलि मलाई खाने बाघले तपाईँलाई पनि खान्छ, होइन मैले भन्न खोजेको यति मात्रै हो कि हामी यति संस्कारविहीन भइसक्यौँ कि अग्रजलाई गाली गर्ने रेखा थापालाई यहाँ कमी तपाईँको यहीँनिर आउँछ होला यहाँ भरमार कमेन्ट गरेर उहाँहरू ठुलो बन्नुहुन्छ उहाँलाई मजा आउँछ ठिक छ इन्जोय तर म त इन्जोय गर्दिनँ त्यो तपाईँको संस्कार र तपाईँको मनोवृद्धि र तपाईँको दिमागी हालत कुन स्थानमा छ भन्ने कुरा त त्यो कमेन्टबाट थाहा हुन्छ त्यो अभिव्यक्तिबाट थाहा हुन्छ त्यसकारण हामी समृद्ध नेपाल सुशासनको नारा लगाइरहेको छौँ भने सुशासन त देखिएन नि त सुशासन बनाउने हो भने समृद्ध बनाउने संस्कार बनाउने हो भने त पहिला आफ्ना मान्छेहरूलाई सिकाउनु पऱ्यो नि रेस्पेक्ट गर्नलाई
4: राजनीतिले त तपाईँलाई एकदमै आलोचना सहन सक्ने बनाएछ त सहिष्णु बनाइसकेछ त नत्र त राजनीतिज्ञले पनि यति सुव्यवस्थित ढङ्गबाट यसरी मिलाएर बोल्न सक्दैनन् आँट गर्दैन
3: त्यस्तो होइन आँट भन्ने कुरा जे देखेको त्यो बोल्न त पाउनुपर्छ होला नि त यो देश रेखा थापाको पनि हो यो देश नयाँहरूको मात्रै होइन नि त कि त रेखा थापाको देश होइन भन्नु पर्यो मलाई निकालिदिनु पर्यो त्यसबाट होइन भने मेरो देश हो भने यहाँ भएका विकृतिको विषयमा रेखा थापा बोल्न पाउनुपर्छ टिकाराम यात्री बोल्न पाउनुपर्छ आम जनता बोल्न पाउनुपर्छ कि त त्यो जनता मेरो होइन भन्नु पर्यो म जनता हो कि होइन हो भने मेरो कुरा सुन्नुपर्छ
4: अधिकांश मान्छेहरूले त आत्मप्रतिबन्धको अवस्था सेल्फ सेन्सरसिपको अवस्था छ बोलेर किन तपाईँको डिजिटल हिंसा सहनु बरु नबोलेरै ठिक छ बरु सही दिउँ
3: मेरो मम्मीले के भन्नुहुन्छ भने किन बोलिरहनु पर्यो तँलाई के मतलब त आफ्नो गरी खाएकै छेस
4: व्यवसाय छ
3: दुई छाक खाना पुगेको छ मेरो श्रीमानले पनि त्यही भन्नुहुन्छ छोड देऊ यो देशमा बोलेर केही पनि नहुने रहेछ छोड देऊ जनताहरू नै खुसी छन् भने तिमी किन बोल्नु पर्यो जनताहरू खुसी छन् कि छैन भन्ने सर्वे गरेका छौँ हामीले म किन मान्छेहरू मेरो मम्मी र मेरो श्रीमानको कुरा जनता खुसी छन् कि छैनन् भन्ने कुरा कुन सर्वेले देखाएको छ त खुसी छन् खालि अल्गोरिदम चलाएर मात्रै खुसी देखाएर हुन्छ आई डोन्ट बिलिभ द्याट म उहाँहरूलाई राम्रो कामको लागि सबभन्दा फ्रन्टमा म आफै आउँछु समर्थन गर्नु बबाल काम गरेँ है तर म नागरिक हो भने म आलोचना पनि गर्छु राम्रो काम गर्दा म समर्थन पनि गर्छु तर राम्रो काम चाहिँ मलाई लोभ लागेको यति मात्रै हो कि यस्तो अपर्च्युनिटी पाएको छ यसलाई खेर जान नदिए हुन्थ्यो भन्ने मात्रै हो
4: त उहाँको मात्रै असफलता हुँदैन नि त्यो त देशको असफलता हुन्छ
3: हाम्रै असफलता भयो नि त्यो त मतलबै भएन नि यत्रो गाली खाएर पनि उहाँले केही काम गर्न सक्नु भएन भने त के मजा भयो त टाइट भन्ने हुँदैन त्यो त मजा आएन त्यो त फेरि देश पछाडि नै ढकलिएको नै हुन्छ तर अहङ्कार छोड्नुपर्छ
4: त्यो दिशामा देख्नुहुन्छ तपाईँ यो चार महिना हेर्दा
3: अलिकति एरोगेन्स देख्छु
4: अलिक घटेको देख्नुहुन्छ कि
3: एउटा कुरा त तारिफ गर्नै पर्छ जस्तो करको विषयमा तुरन्त बालनजीले जुन फिर्ता ल्याउनु भएको थियो क्यारेक्टर होइन त्यो चाहिँ मलाई ए ओके मान्छे सुध्रिन्छन् पनि नि त पदमा पुगेपछि बिग्रिने मात्रै भन्ने त हुँदैन नि त त्यति गर्नुभएको छ ए एरोगेन्स अलिकति कम भएछ जस्तो चाहिँ फिल भएको थियो राम्रो लाग्यो मलाई त्यो चारतिरबाट आलोचना भयो नि त
4: एक्सिलेटर मात्रै छ ब्रेक छैन भन्नु त ब्याक गियर पनि त रहेछ
3: ब्याक गियर हो मान्छेको जीवनमा त्यो ब्याक गियर पनि स्ट्यान्ड बाई त गाडीमा त हुन्छ नि त एक्सप्रेस गाडी चलाएर एक्सिडेन्ट त पार्नु भएन नि त कहिले काहीँ उकालो आउँछ ओह्रालो आउँछ टर्निङ आउँछ के आउँछ आउँछ गाडी जाम होला अनि गाडी जाम भयो भने मान्छे मारेर हिँड्ने त अगाडि त्यो गाडी जाम किन भयो भन्ने कुराको चाहिँ अध्ययन हुनु पर्दैन ब्याक गियर लाउनु भयो त्यो चाहिँ खुसी लाग्यो मलाई
4: त्यसैले गर्दाखेरि तपाईँले त्यो जसरी गियरमा चाहिँ एक दुई तिन चार पाँच न्युट्रल ब्याक गियर हुन्छ त्यसै गरी सरकारको पनि त्यस्तै किसिमका यात्रामा चाहिँ घुम्तीहरू हुन सक्छन्
3: सक्छन् नि केही गर्नै पर्दैन सबैले आफ्नो ठाउँबाट राम्रोसँग काम गरिपुग्छ अघि नै मैले भने फेरि रिपिट गर्छु सरकार भनेको जनताको मध्यस्थकर्ता हो उसले त्यसरी नै काम गर्दै पनि इनफ हुन्छ काहीँ बाठो हुनै पर्दैन सरकारको काम जनतालाई न्याय दिने नै होइन अदालतको काम होला नि त्यो त सरकारले अन्याय हुन दिनु भएन जनतालाई फिनिस्ड संशोधन कुरा सुन्नु पर्यो के कुरा अब हिजो त्यही गाली गरेर हामीसँगै त थियौँ नि हामी साथी साथी त हो नि सबै जो अहिले नयाँ अनुहारका साथीहरू हुनुहुन्छ होइन सबैजना चिनेकै हो सबैजना साथी जस्तो नै हो हिजो हामी एउटा मान्छेलाई टोयलेट मा टोयलेट साह्रो भएर मऱ्यो भने पनि यो सरकारले घाँटी थिचेर मारिदियो भन्ने आलोचकहरू हुन् नि त यिनीहरू त हो. अनि अहिले चाहिँ अहिले भनौँ न अहिले सुनसरी घटना घट्यो होइन, त्यो त सरकारले होइन अरे. त्यसपछि त्योभन्दा अगाडिको घटना चाहिँ कसले हो त त्यसो भए? हामीले जसलाई आरोप लगायौँ सरकारले लिनुपर्छ भनेर तुरुन्त राजीनामा पनि आएको थियो नि त त्यो टाइममा त, एक वर्ष अगाडिको कुरा गरेँ मैले. तर अहिले त यो होइन सरकारले चाहिँ गोली चला भनेकै होइन भन्ने टाइपको अभिव्यक्ति सुनिरहेको थिएँ, त्यो मैले बुझिनँ कि खासै. अरूले गर्दा चाहिँ तैँले नै गर्दा हो, अनि आफू चाहिँ जिम्मेवारी हुनुपर्छ, जिम्मेवार मान्छे हुनुपर्छ कि पर्दैन जस्तो मलाई महसुस भएको कुरा मात्रै हो त्यो चाहिँ.
4: सार्वजनिक पेसाका दृष्टिकोणले तपाईँका तिनवटा रङ देखिन्छन्। एउटा सिनेमाको रङ जो 23-24 वर्ष भइसक्यो, राजनीतिको रङ जो पनि झन्डै 14-15 वर्ष भइसक्यो, र व्यावसायिक रङ. यीमध्ये तपाईँको रङ मेहन्दी हातमा राम्रो कडा लाग्छ नि, त्यस्तै कुहीमा चाहिँ तपाईँको रङ गाढा लाग्छ?
3: अब अहिले त कलाकारकै रङ बढी कडा होला नि. राजनीतिको रङ त अब बिस्तारै
4: खुलियो,
3: खुलिँदैन. मैले रोपेको छु, तपाईँ ढुक्क हुनुहोस्, खुल न ढुक्क हुनुहोस् त्यो टाइपको ढुक्क चाहिँ होइन, ढुक्क हुनुहोस्
4: बालेन्जीको जस्तो ढुक्क हुने होइन.
3: मेरो चाहिँ ढुक्कै भयो हुन्छ त्यो राम्रोसँग प्रगाढ रूपमा, किनभने खरे खोला होइन नि त, म समुद्र हुन चाहन्छु नि म.
4: गडगडाएर बगेर अनि तुरुन्तै सुक्ने होइन
3: त्यो, मैले कहिले पनि त्यतातिर गएन. फिल्म लाइनमै पनि सुरुमा मैले कहाँ फिल्म पाएँ त दाइ, एक दुई वर्ष त पाइनँ नि. मेरा समकालीनहरूले भयङ्कर फिल्म पाएँ, मैले पाइनँ. भन्न खोजेको एउटा निरन्तरता दिनलाई, एउटा परिपक्वता आउनका लागि समय लाग्छ. मेरो समय छ, समय आउँछ. मैले बिउ रोपिसकेको छु, हुन्छ फल फल्छ, टाइम लाग्छ. कृत्रिम फल दिने मान्छे होइन नि त म.
4: तपाईँको जिन्दगीमा तपाईँले सिकेको सबैभन्दा ठुलो पाठ के हो? पाठ सिक्न बुढेसकाल लाग्नु पर्दैन नि त.
3: पर्दैन. मैले देखेको इमान्दारी त हो दाइ, तपाईँ कुनै पनि कुरामा इमान्दार हुनुभयो भने, जस्तो तपाईँले जस्तो कर्म गर्यो त्यस्तै नै फल पाउँछ भन्ने कुरा चाहिँ 100% हो नि त. गीतामा लेखिएको वाक्य मात्रै त होइन नि त. त्यस कारण मैले सिकेको एउटै मात्रै कुरा हो इमान्दारी. त तपाईँ जुन पेसामा हुनुहुन्छ इमान्दारपूर्वक गर्नुहोस्, तपाईँलाई कुनै पनि शक्तिले रोक्न सक्दैन, त्यो मेरो ग्यारेन्टी हो. मैले पनि त्यही सिकेको हो, मैले पनि त्यही भोगेको
4: हो. निरन्तरता र इमान्दारी त
3: निरन्तरता हुनै पर्यो नि, त्यो त मतलबै भएन नि. भएन भने त इमान्दारीता नै हो कुनै पनि कुरामा. म पुचलाउने काम गर्छु, मतलब इमान्दारितापूर्वक काम गर्छु. मैले साउले देख्दैन के फरक पर्छ र पुछिदिउँ न, यहाँ फोहोर भए पनि फरक पर्दैन, भोलिपल्टै आउट हुनसक्छ नि त त्यो इमान्दार नहुने बित्तिकै. भनेको राज्य सञ्चालनमा पनि त्यही लागु हुन्छ, कलाकारितामा पनि त्यही लागु हुन्छ, पत्रकारितामा पनि त्यही लागु हुन्छ. जो मान्छे इमान्दार हुँदैन आफ्नो पेसामा, आफ्नो क्षेत्रमा, आफ्नो ठाउँमा, त्यो मान्छे लङ टर्म जाँदै जाँदैन नि. मेरो इमान्दारिताले नै यहाँसम्म छु त म कला क्षेत्रमा. मैले ल भयो भन्नु त दाइ, 24 वर्षमा मैले कति नेता देखेँ होला, प्रधानमन्त्री फेरिएको देखेँ होला, कति सांसद देखेँ होला, कतिको नाम पनि थाहा छैन होला मलाई, कतिको थाहा होला. जसले इतिहास रचे तिनीहरूको नाम थाहा छ, जसले इतिहास रचेन मलाई थाहा छैन. इतिहास रच्ने काम गर्नु पर्यो, यस्तो अवसर छ अहिलेका मान्छेहरूलाई, यति सुझाव त कसैले दिँदैन होला.
4: अब अन्त्यमा फेरि पनि सुझावबाटै टुङ्ग्याउँ. तपाईँ अहिलेका सत्तामा भएका नभएका, तपाईँ कुनै बेला सबैभन्दा देब्रे धारमा रहेको माओवादीमा रहँदा होस्, अथवा अहिले विद्यमान मध्ये सबभन्दा दाहिने धारमा रहेको राप्रपामा रहँदा होस्, जहाँ रहे पनि खरे होइन म चाहन्छु नै ढङ्गबाट अवसर छोप्नलाई आएको होइन, म दिगो रूपमा समाजलाई रूपान्तरण गर्ने राजनीतिमा आएको हो भन्नु. सिनेमा त तपाईँको रङमै अथवा जीवनमा रगतमै छ. अहिलेका सरकारलाई र हर्ताकर्ताहरूलाई तपाईँको सुझाव के छ?
3: अहिलेको सरकारलाई त्यही हो, एउटा सरकार भएको आभास दिलाउनुहोस् जनतालाई, जनताका मुद्दाहरूलाई, मुद्दाहरूको मध्यस्थकर्ता बनिदिनुहोस् र अग्रजहरूलाई सम्मान गर्नुहोस्. केही कुरा आउँदैन नि त, नआएपछि परामर्श लिन सकिन्छ, बाइपासै गर्नुपर्छ भन्ने छैन, अग्रजहरूलाई सम्मान दिएर मिलेर काम गर्न, पुरानोहरूलाई पनि नयाँहरूलाई गर्न सकेनन् भने पनि सुझाव दिन सकिन्छ, नयाँ पुरानो भन्दैमा यिनीहरूले नयाँले हेरोस् त के गर्छन् यिनीहरूले भनेर छोडिदिने होइन, देश बिग्रियो भने त हाम्रै बिग्रिने हो नि त, नयाँहरूले ढङ्ग पुऱ्याएनन् अथवा चाहिँ केही कुरा उनीहरूलाई ज्ञान छैन अथवा उनीहरूको लामो राजनीति इतिहास छैन नि त, त्यो भएका कारणले एउटा गार्जियनसिपको भूमिका पनि निर्वाह गर्नुहुन्छ होला एउटा, किनभने प्योर पोलिटिकल कल्चर भएको र पोलिटिसियनले त त्यस्तो इगो राख्दैन नि त, मलाई लाग्छ पुरानाहरूले इगो राख्दैनन्, नयाँहरूलाई बरु अलिकति साथ दिनुपर्छ जस्तो मलाई लाग्छ, र नयाँहरू पनि अहङ्कारी बन्नु भएन, सिक्न पाइन्छ नि त, सिक्दै जाने हो भोग्दै जाने हो, तर सिक्ने क्रममा चाहिँ देश बनाउने कुरामा त सिक्न पाइँदैन, फेरि
4: पर्फेक्ट
3: परीक्षण हुँदैन देश बनाउने कुरामा, त्यस कारण सहमति सहकार्य गरेर अगाडि बढ्न सकिन्छ, सहकार्य गर्दाखेरि केही पाप लाग्दैन, तपाईँ पनि नेपाली हो हामी पनि नेपाली हो, यो देशका ती हाम्रा अगाडिका शासकहरू पनि नेपाली नै हुन्, हामी आफन्त त हुने, के फरक पऱ्यो त मैले मेरो बुवासँग सुझाव माग्दाखेरि अथवा मेरो काकासँग अथवा मेरो छिमेकी वृद्ध एकजना बुवा हुनुहुन्छ भने मैले सुझाव माग्दा म सानो हुन्छु र होइन, किन माग्ने किन गर्ने किन यो गर्ने भने त्यसो त राम्रो हुँदैन, देश बनाउने कुरा त सबै मिलेर बनाउनु पऱ्यो, देश एकजनाले मात्रै बन्ने होइन नि, जनताले पनि त देश बन्छ भनेरै यहाँसम्म पुऱ्याएको भनेपछि सबैलाई सम्मान गरेर सहकार्यबाट अगाडि बढ्न एकदम राम्रो अपर्च्युनिटी छ, तपाईँहरूलाई धेरै धेरै शुभकामना र राम्रो होस्,
4: हस् यहाँको बाँकी जीवन स्वस्थ जीवन व्यावसायिक जीवन र समग्र भनिहाल्नुभयो सार्वजनिक जीवनमा आए खरे होइन भन्नुभयो, तपाईँको त्यो समुद्रको यात्रा पनि सफल बनोस्, शुभकामना,
3: थ्याङ्क यू।
4: हामीसँग हुनुहुन्थ्यो अभिनेत्री राजनीतिज्ञ रेखा थापा, आजलाई अँध्यारोबाट उज्यालोतिरको यो विशेष श्रृङ्खला यति नै, नमस्कार।
5: मोरु डिजिटल वालेट प्रस्तुत गर्दछ कार्यक्रम अँध्यारोबाट उज्यालोतिर, ब्याङ्किङ साझेदार एनएमबी ब्याङ्क, रङ्ग साझेदार जस्मिन पेन्ट्स, उडान साझेदार बुद्ध एयर, पहिरन साझेदार श्रेष्ठ टेलरिङ, साथमा नौरा प्राकृतिक साबुन,
6: रसायन मुक्त पूर्णतया प्राकृतिक साबुनहरू, मेरो देश मेरै उत्पादन।
7: न पक्ष न विपक्ष, सधैं निष्पक्ष।
8: स्वदेश एफएम 93.2 MHz।
9: इस समय सूचक का साथ
10: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556 5569 53 98 5570 7061 र 98 5570 7053।
11: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन, फोन 0556 4940 4493 580 र 98 5570 2640।
12: इट्स 9 o'clock, अहिले 9 बजेको छ।
13: 93.2 स्वदेश एफएम।
14: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोट र रोल्पामा पहिरोमा परी दुईजनाको ज्यान गयो, पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरुद्ध सडक खुल्यो, पर्सिसम्म नै वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर, इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन सुरु, अलाभेस र सेभिल्लाको विजय सुरुवात। नेपाल खबरमा अब पूरा खबर। जाजरकोट र रोल्पामा पहिरोमा परेर एक एकजनाको ज्यान गएको छ। जाजरकोटको भेरी नगरपालिका दुईमा पहिरोमा परि एकजनाको ज्यान गएको छ। पहिरोमा पुरिएका तीनजनाको अवस्था थाहा हुन सकेको छैन, अरू सातजना घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका क्रममा नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पुरिएका 54 वर्षीय उमासिंह खत्री, चिसापानीका 70 वर्षीय भीम बहादुर कार्की र अर्का एकजनाको खोजी भइरहेको छ। घाइते भएका 7 जना मध्ये 5 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 जनालाई थप उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, घोयलनेटा र राउत गाउँका बस्ती उच्च जोखिममा परेका छन्। सडक ठाउँ ठाउँमा भत्किएर अवरुद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय, पालिका र सुरक्षा निकायले जोखिम

0: सँग जोड्ने प्रमुख राजमार्ग हो, तर पटक पटक हुने अवरोधले गाडी र यात्रु प्रभावित हुँदै आएका छन्। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक गाडी चलाउन प्रहरीको आग्रह छ। देशका विभिन्न ठाउँमा पर्सि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ। मनसुनी गतिविधि सक्रिय रहेकाले तीन दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आजदेखि पर्सिसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। भोलि र पर्सि पनि यस्तै अवस्था रहने महाशाखाको अनुसार अनुमान छ। गैराती, दाङ, स्याङ्जा, बर्दिया, प्युठान लगायत जिल्लामा ठूलो पानी परेको छ। नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्दैछ। आज विभिन्न सातवटा बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम, सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। यस्तै पशु सेवा शाखा चापली बुढालिनकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर कृतिपुरबाट नेपाल, एचपी एभरेस्ट, श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नेपाल नयाँ बजार बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरवनबाट नेपाल ग्यास र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कृतिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेताकर्ता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका 6,802 सिलिन्डर बिक्री वितरण गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। हिजो 6,000 सिलिन्डर वितरण भए पनि घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्कन बाध्य भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मङ्गलबारदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको 5औं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाका अनुसार एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढी ब्रान्डका गाडी प्रदर्शनीमा छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सर्भिस सेल्स, त्यसै गरी ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यु लगायतका विषयमा चासो राख्ने गरेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्।

0: जिल्लामा 53 नयाँ मोडलका गाडी पनि सार्वजनिक गरिएको छ। काङ्ग्रेस संस्थापन इतर पक्षको अस्तिदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय भेला आज सकिँदैछ। राष्ट्रिय भेलाका रूपमा सुरु भए पनि हिजो यसलाई नीति सम्मेलनका रूपमा रूपान्तरण गरिएको छ। हिजो विभिन्न 5 प्रतिवेदन पेश भएको छ। विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रमण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। नेता निधिले प्रतिवेदन पेश गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो। प्रचार प्रसार समिति संयोजक मिन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ। प्रदेशगत धारणा र प्रस्तुति बाँकी नै रहेकाले आजको सम्मेलनमा थप छलफल हुनेछ। भेलाको अस्ति निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो। नेपाल चीन उत्तरी कोर्ला नाकादेखि लोमानथाङ हुँदै अवैध मालवस्तु ओसार पसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले 8 मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम सहित जोमसोम कोर्ला सड़कको विभिन्न ठाउँबाट ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोर्ला नाकाबाट शंकास्पद रूपमा भित्रिएका कन्टेनरलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरियर भवन ललितपुर पठाइएको छ। अब विदेशको खबर। इरानले हर्मुज जलमार्गमा जहाज आवजावतका लागि सहज बनाउने विषयमा ओमानसँग वार्ता जारी राखेको छ। इरानी विदेश मन्त्री अब्बास अरागचीले गएको जुनमा भएको समझदारी अमेरिकाले पालना गरेमा मात्र जलमार्ग पुनः खोल्ने विषयमा अघि बढ्ने बताउनु भएको छ। यता इरानको बन्दर अब्बास विमानस्थलबाट आन्तरिक उडान फेरि सुरु भएको छ। अमेरिकी आक्रमणका कारण पटक पटक बन्द हुँदै आएको विमानस्थलबाट तेहरान, मसहद र बन्दर अब्बास बीचका उडान फेरि सञ्चालनमा आएका छन्। यसैबीच दक्षिणी लेबनानमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 11 ज्यान गएको छ। जुन महिनामा अमेरिकाको मध्यस्थतामा युद्ध विराम भएपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ। हिजबुल्लाहको ड्रोन आक्रमणमा आफ्ना 3 सैनिक घाइते भएपछि जवाफी कारवाही स्वरूप आक्रमण गरेको इजरायलको भनाइ छ। इजरायलले हिजबुल्लाहले एक मुख्यालयलाई लक्षित गरिएको दावी गरेको छ। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लालिगाको नयाँ सिजन सुरु भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो 2 खेलसँगै सुरु भएको हो। पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजय सुरुवात गरेका छन्। यी दुई टोलीले 3 अङ्क जोडेका छन्। अलाभेसले गेटाफेलाई 3 गोलले हरायो। यस्तै 10 खेलाडीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिट्युट खेलाडी 10 सेकेन्डभित्र मैदानबाट बाहिरिनुपर्ने र थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पाउने लगायत नयाँ नियम रहेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि 2 ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरुद्ध सडक खुल्यो। पर्सिसम्म नै ठूलो पानी पर्ने, सावधानी अपनाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 धेरै बिक्री भए पनि लाइन बस्ने पाउने सबैले ग्यास पाएनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 150,000 नाग्यो। हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायली आक्रमणमा दक्षिणी लेबनानमा 11 ज्यान गयो। र लालिगाको नयाँ सिजन सुरु, अलाभेस र सेभिल्लाको विजय सुरुवात।
1: सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणि चूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.nt।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको लगनखेलमा रहेको लिच्छविकालीन सप्त पातालाई बिउताइएको छ। नमुना मचिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समेत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लडाईँपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। ऐतिहासिक प्रमाणका आधारमा लगभग सम्बत 2050-750 लिच्छविकालीन समय मानिएकाले यो सप्त पाताल झण्डै 1500 वर्ष पुरानो रहेको अनुमान छ। पोखरीको आडैमा बगैँचा, घाँसे मैदान र फुलहरू रोपिएको छ। पोखरीको बाहिर 3 फल्चा समेत निर्माण गरिएको छ। पोखरी सहित आसपासको क्षेत्रफल 42 रोपनीमा फैलिएको छ। 4,72,00,000 लागतमा पुननिर्माण भएको पोखरीमा 51,00,000 लिटर पानी खनाइएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले 3 पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा घरबै ललितपुर महानगरपालिका 1 बस्ने 43 वर्षीय हर्ष नारायण चौधरी, म्याग्दी घरबै काठमाडौँ महानगरपालिका 32 बस्ने 41 वर्षीय पदम बहादुर खड्का छेत्री र सप्तरी घरबै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 4 बस्ने 48 वर्षीय शिवनारायण चौधरी रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका मध्ये हर्षनारायण चौधरीले इजरायल पठाइदिने भन्दै 5,00,000, पदम बहादुर खड्काले अमेरिका पठाइदिने भन्दै 3,10,000 तथा शिवनारायण चौधरीले अजरबैजान पठाइदिने भन्दै 22,46,000 रकम लिएको पीडितको आरोप छ। पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। र नूरगंगा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। गुठीले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रदेशसभाका सभामुख डोल प्रसाद अर्यालले विभिन्न साहित्यिक विधामा योगदान पुर्याएका 10 स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा नूरगंगा बाल साहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा 1,00,000 रुपियाँको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा नेउपाने र ङ्जाका देवी प्रसाद वनवासीलाई जनै 50,000 रुपियाँ प्रदान गरिएको छ। त्यसै गरी नुरगङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा 1,00,000 रुपियाँको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई जनै 50,000 रुपियाँ प्रदान गरिएको छ। यस्तै नुरगङ्गा साहित्य क्षेत्रमा स्थापित प्रतिभा पुरस्कारबाट रूपन्देहीका वनमाली निराकारलाई 50,000 रुपियाँ तथा नूर सङ्गीत लोक गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलप्रासीका पद्मध्वज केसीलाई 50,000 रुपियाँ प्रदान गरिएको छ। नूर सङ्गीत नूरगङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई 20,000 तथा नूरगङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई 30,000 रुपियाँ प्रदान गरिएको गुठीले जनाएको छ। त्यो अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्राध्यापक डाक्टर सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको छ। बिहान 9 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा पहिरोमा परि 2 ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरुद्ध सडक खुल्यो। पर्सिसम्म नै पानी पर्ने सम्भावना, सावधानी अप्नाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेनन् र

नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताको संख्या 150,000 नाग्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

निष्पक्ष न विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
4: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
3: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
3: युरोलोजीमा एमसीएस गर्नु भएका विशेषज्ञद्वारा सेवा
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
5: ओहो ल ल ल क्यामेराम्यान खसेछ हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
6: पर्खा दीपक
5: किन
6: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै

0: खाले अपरेशन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेशन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। जाजरकोटमा भेरी नगरपालिका दुईमा पहिरोमा परि एकजनाको ज्यान गएको छ। पहिरोमा पुरिएका तीनजनाको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन। अरू 7 जना घाइते भएका छन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरीकारीले जाजरकोटले जनाएको छ। पुरिएका 54 वर्षीय उमान सिंह खत्री, चिसापानीका 70 वर्षीय भीमबहादुर कार्की र अर्का 1 जनाको खोजी भइरहेको छ। घाइते भएका 7 जना मध्ये 5 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा परेको क्षतिको थप विवरण आउन बाँकी छ। बाढ़ी पहिरोका कारण जाजरकोटको भेरी नगरपालिका कारीसाङ, स्याला, माथिलो थाप्ले र ठाटी खण्ड, पिपे, मैदे, डौरीकाडा, गुवेलनेटा र रावत गाउँका बस्ती उच्च जोखिममा छन्। सड़क ठाउँ ठाउँमा भत्केर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरिएको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गरेका छन्। ओलीले प्रधानमन्त्री बालिन शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरेका छन्। नयाँ बनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको उनले टिप्पणी गरेका छन्। अनुभवहीन सरकारले जे गर्न सक्थ्यो त्यही मात्र गरिरहेको उनले बताएका छन्। खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिए जस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा पनि दिन नसक्ने उनले जिकिर गरेका छन्। सिक्दै नसिकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ। ओलीले सिप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणाम

अस्पतालमा हिजै मृत्यु भएको दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका तीन कामाटोलीका 36 वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ। गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर समेत तोडफोड गरेका छन्।

0: एक्टिव वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न 29 जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कनखाई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको भाव सतर्कता तहभन्दा तलै रहेको छ। यद्यपि आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे पलाञ्चोक, मकवानपुर आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य पर्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको छ। त्यसै गरी भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। त्यस्तै कर्णाली नदीको आछाम स्थित चितवन जलमापन केन्द्रमा जलस्तरले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान 9:05 बजे सूचना जारी गर्दै नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको जनाएको छ। महाशाखाले नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका डुबान भइरहने स्थानका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले जाजरकोटमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री साईले विपदमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन्। शनिबारदेखि परेको अविरल वर्षाका कारण जाजरकोटको बेरी नगरपालिका वडा नम्बर 2 रिसाङ लगायतका क्षेत्रमा पहिरोमा परि एकजनाको ज्यान गएको छ भने 3 जना बेपत्ता भएका छन्। मुख्यमन्त्री साईले विपदमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावितहरूलाई तत्काल सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाएका छन्। मुख्यमन्त्री साईले जाजरकोटको विपद लगत्तै प्रदेश सरकारले सक्रियता देखाएको बताएका छन्। उनका अनुसार उद्धार कार्यलाई प्रभावकारी बनाउन तिनै तहका सुरक्षा निकाय र संघीय गृह मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अम्मा करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेंडर, हाउसकीपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर,
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
5: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्ट बाटो निर्माण हुने रिंग पोल पिलर रेलिंग भेन्टिलेसन सिमाना पिलर कम्पाउन्ड पिलर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरी को सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। पश्चिम नवलपरासीमा आफ्नै विद्यार्थीलाई अश्लील भाव झल्किने म्यासेज पठाएका आरोपमा एक विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन्। पश्चिम नवलपरासीको सुस्ता एक सिंहा स्थित न्यू लाइफ इङ्ग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल भरत न्यूपानी बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन्। विद्यालयमा कक्षा 9 अध्ययनरत 15 वर्षीय छात्रालाई फेसबुक म्यासेन्जर मार्फत अश्लील भाव झल्किने सन्देश पठाएको आरोपमा 46 वर्षीय न्यूपानीलाई प्रहरीले पक्राउ गरेको हो। पीड़ित पक्षले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलटारीले न्यूपानीलाई शनिबार राति पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बेलटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार पक्राउ परेका न्यूपानीलाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। घटना सम्बन्धी म्यासेज सामाजिक सञ्जालमा समेत सार्वजनिक भएपछि घटना बाहिर आएको थियो। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ आज काठमाडौँ आउँदैछन्। उनी आज अपरान्ह 4 बजेतिर काठमाडौँ आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री बालिन शाहले सत्ता सम्हाले यता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन्। उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन्। काठमाडौँ बसाएको क्रममा उनले रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्ता समेत गर्ने तयारी छन्। 2026 जुन 30 भारतको प्रधान सेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन्। उनको काठमाडौँ बसाईको कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले पनि औपचारिक जानकारी दिएको छैन। यद्यपि उनले सैनिक मञ्च टोलीखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने, प्रधान सेनापति अशोकराज सिग्देलसँग आपसी सहयोगका विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ। साथै राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधान सेनापति सेठलाई नेपालको मानार्थ महारथी को दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम रहेको छ। भारतीय प्रधान सेनापतिलाई नेपालको र नेपाली प्रधान सेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा दिने परम्परा करिब 7 दशक अघिदेखि चल्दै आएको छ। सैनिक मुख्यालय जग्गी अड्डाका अनुसार यस्तो परम्परा सन् 1950 चल्दै आएको हो। नेपाली सेनाका बालवाला प्रधान सेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। 27 मङ्सिर 2081 नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मूले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। जाजरकोटको भेरी नगरपालिका 2 फारुल्लामा पहिरोमा परि बेपत्ता भएका आमा छोरा मृत फेला परेका छन्। शनिबार खसेको पहिरोमा परि बेपत्ता भएका रति खत्री र उनका छोरा 54 वर्षीय ओमसिंह खत्री मृत फेला परेका हुन्। पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन्। इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दावी गरेका छन्। ओलीले प्रधानमन्त्री बालेन शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरेका छन्। नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गरे न्यूनतम दक्षता समेत नभएको उनले टिप्पणी गरेका छन्। अनुभवहीन सरकारले जे गर्न नसक्थ्यो त्यही मात्र गरिरहेको उनको भनाई छ। खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिए जस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा पनि दिन नसक्ने समेत उनले जिकिर गरेका छन्। सिक्दै नसिकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको समेत उनको भनाइ थियो। वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थाको दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ महिनाका लागि 20 वाणिज्य बैंक मध्ये 5 बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगततर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। यद्यपि अधिकांश वाणिज्य बैंकहरूले पनि साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट, मेगा, एनएमबी, सानिमा, माछा पुछ्रे, कृषि विकास, नेपाली एसबीआई, एभरेस्ट, हिमालयन लगायतका 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा पनि परिवर्तन गरेका छन्। अघिल्लो महिनाको विपरीत घट्दो ब्याजदरको यस प्रवृत्तिका बीच भदौ महिनाका लागि भने कुनै पनि वाणिज्य बैंकले आफ्नो ब्याजदर पनि बढाएका छैनन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण।

0: माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: तज्ञ सेवा ओडी भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
3: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
5: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिड जाऊ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
7: ओहो क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
7: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7061 र

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण, विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई आग्रह। भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक 5 वटाले घटाए। सुनको भाव आज तोलामा 3,600 रुपियाँले बढ्यो। कतारले आफ्ना 3 जना पाइलट नियन्त्रणमा लिएको दावी सहित रिहा गर्न इरानको माग, इरानको दावी कतारद्वारा अस्वीकार। र लालिगाको नयाँ सिजनमा अलावेस र सिभिल्लाको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङ क्षेत्रमा लेदोसहितको पहिरोमा परी 3 जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा भेरी नगरपालिका 2 सालधारा बस्ने 52 वर्षीय केदार कार्की, 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। कार्कीको उपचारको क्रममा नेपालगंजमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका 4 जना मध्ये उमा र रतिको शव भेटिएको हो। रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो। यो पहिरोका कारण स्थानीय रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदरा र भद्रकला कार्की घाइते हुनुहुन्छ। घाइतेमध्ये रामबहादुर र भद्रकलालाई थप उपचारको लागि नेपालगंज र सुर्खेत रिफर गरिएको छ। भेरी नगरपालिका 2 चिसापानी बस्ने भीमबहादुर कार्की र गैरी गाउँ बस्ने हरिश विकको खोजी भइरहेको छ। हरिश पहिरो लगत्तै घरबाट निस्केकोमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ। पहिरोले 8 वटा घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। यस्तै रोल्पाको लुङ्ग्री गाउँ पालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 72 वर्षीय अम्मी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ। आज काठमाडौँ उपत्यका सहित 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत देशका विभिन्न जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको हो। आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोर्खा, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर आसपास जिल्ला भई बहने ससानो नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको छ। आज पनि काठमाडौँमा खाना पकाउने ग्यास वितरण भइरहेको छ। नेपाल आयल निगमले आज विभिन्न 7 वटा भित्री केन्द्रबाट ग्यास वितरण गर्ने जनाएको छ। निगमको टेको परिसर, त्यसै गरी पशु सेवा शाखा बुढा नीलकण्ठ, त्यसै गरी राधास्वामी परिसर काठमाडौँ किर्तिपुर, नयाँ बजार नयाँ बानेश्वर, त्यसै गरी पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महल र चन्द्रगिरी नगरपालिका कार्यालयबाट ग्यास वितरण भइरहेको छ भने राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट पनि विभिन्न ब्रान्डका ग्यास बिक्री वितरण भइरहेको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्रान्डका 6,802 सिलिन्डर बिक्री गरेको थियो। हिजो 6,000 सिलिन्डर वितरण भए पनि घर घाम झरी झेल्दै लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्किन बाध्य भएका थिए।

0: नेपाल इन्भेस्टमेन्ट मेगा एनएमबी सानिमा माछा पुछरी कृषि विकास नेपाल एसबीआई एभरेस्ट हिमालयन लक्ष्मी सनराइज एनआईसी एसिया राष्ट्रिय वाणिज्य प्राइम कमर्सियल र ग्लोबल आईएमई गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढेको छ। सुनको भाव आज तोलामा 3600 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। भाव बढेर सुन आज तोलाको 3,05,200 रुपियाँ पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रुपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 50 रुपियाँले बढेको छ। चाँदी आज तोलाको 4,710 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 रुपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31-684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको 5 दिन हिजो एकै 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाका अनुसार एक्सपोको उद्घाटनको दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले मेलाको अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढी बडानका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अब विदेशको खबर। इरानले आफ्ना 3 जना पाइलटलाई कतारले नियन्त्रणमा लिएको दावीसहित तत्काल रिहा गर्न माग गरेको छ। इरान अमेरिका युद्धको शुरूआती चरणमा सैन्य अभियानको क्रममा 2 लडाकू विमान खसालेपछि ती पाइलट कतारको नियन्त्रणमा रहेको इरानको दावी छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुखलाई लेखेको पत्रमा इरानी ब्रिगेडियर जनरल मोहम्मद बागेर जादेहले जवाहद सालेही, अब्दुल माजिद दस्तियान र इमरान बिहरौसियनलाई कतारले 6 महिनादेखि बन्दी बनाएर राखेको गर्नुभएको हो। उहाँका अनुसार युद्धको तेस्रो दिन अर्थात् सन् 2026 मार्च 2 मारिएका चौथो पाइलट माजिद काजिमीको शव भनी इरानलाई फिर्ता गरिएको थियो, तर कतारले इरानको यो दावीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद मोहम्मद अल अन्सारीले पाइलटहरूले कतारी हवाई क्षेत्र उल्लंघन गरेपछि आवश्यक कदम चालिएको बताउनु भएको छ। उहाँका अनुसार कतारी खोज तथा उद्धार टोलीले पाइलटहरूको अवशेष खोज्ने काम गरेको थियो। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लीग लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 को सिजन हिजो पहिलो 2 खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलावेस र सेभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अङ्क जोडेका छन्।

अलावेसले गेटाफेलाई 3 गोलले हरायो। त्यस्तै 10 खेलाडीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन लिन ढिला गरेमा विपक्षले बल पाउने लगायत रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। आज 28 जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण, विक्रेता मार्फत पनि नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई निगमको आग्रह। भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याज दर सार्वजनिक 5 वटाले घटाए। सुनको भाव आज तोलामा 3,600 रुपियाँले बढ्यो। कतारले आफ्ना 3 जना पाइलट नियन्त्रणमा लिएको दावी सहित रिहा गर्न इरानको माग, इरानको दावी कतारद्वारा अस्वीकार। र लालिगाको नयाँ सिजनमा अलावेस र सेभिल्लाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: पूर्णकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855588002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
8: क्यामराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
9: पर्ख दीपक,
8: किन
9: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
11: स्वदेश FM 93.2 MHz।

0: 93.2 Swadesh FM.
1: Let's see what's
2: up.

0: साउजी, यो चुरा दर्जनको कसरी हो?
1: तिम्रो लागि सबै फ्रीमै हो। लौ न, जोवन ढल्किसक्यो, भागेर बिहे गरौँ न।
0: भागेर त म मोरी पनि बिहे गर्दिन। सक्छ भने बाउसँग माग्न आऊ।
1: थाहा छ त तिमीलाई, तिम्रो बाउको अगाडि मेरो बोली फुट्दैन भनेर। मिल्छ भने तिम्रो बाउ नै चेन्ज गरिदिउँ न।
0: के अरे, बाउ चाहिँ होइन, म बोयफ्रेन्ड चाहिँ चेन्ज गर्छु।
2: हजुर,

0: अब कुरा त्यही हो, बुझ्नु भयो होला।
1: साइत कहिलेको जुराउने?
0: हजुर,
1: बिहेको साइत कहिलेको जुराउने?
0: अभी तपाईँ यति सजिलै मान्नुभयो?
1: थाहा थियो मलाई तिमीहरूको पहिलेदेखि केही थियो भनेर।

0: मेरो ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 9819328611 र 9863573687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोदीको नमस्कार। अविरल वर्षा र पहिरोका कारण जजरकोटको भेरी नगरपालिकामा ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा परेका 200 भन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। भेरी नगरपालिका दुई चिसापानीमा गएको पहिरोमा पुरिएर 70 वर्षीय भीमबहादुर कार्की सहित चारजनाको मृत्यु भएपछि जोखिमयुक्त बस्तीका मानिसहरूलाई स्थानान्तरण गरिएको हो। सुरक्षाकर्मीको टोलीले रिसाङ झालीखेत चिसापानी र राउटेरे डाँडाका 60-70 घर परिवारका करिब 200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा अस्थायी बासको व्यवस्था मिलाएको छ। पहिरोको जोखिम अझै कायम रहेकाले अन्य बस्तीहरूमा पनि निगरानी बढाउँदै थप नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको जाजरकोट प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेको चीन भ्रमणको मिति सरेको छ। आन्तरिक तयारी पूरा नभएका कारण यसअघि अगस्त दोस्रो साताका लागि तय भएको उहाँको भ्रमण अब सेप्टेम्बर दोस्रो साता मात्र हुने भएको हो। परराष्ट्र मन्त्रालय र उच्च सरकारी स्रोतका अनुसार चीन भ्रमणका क्रममा लामिछानेले तिब्बत स्थित मानसरोवर जाने कार्यक्रम समेत निश्चित भएको छ। भ्रमणका क्रममा उहाँले चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेता तथा सरकारी उच्च अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ। यसअघि भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएका लामिछानेले चीनसँग पनि सोही स्तरको उच्च स्तरीय भेटघाटका लागि प्रयास गरिरहनु भएको बताइएको छ। तर चिनिया राष्ट्रपति शी जिनपिङसँग भने उहाँको भेट नहुने स्रोतले जनाएको छ। नेपाल कानून आयोगलाई कानून निर्माण र न्याय सम्बन्धी अध्ययन अनुसन्धानको उत्कृष्ट केन्द्र सेन्टर फर एक्सिलेन्सीका रूपमा विकास गर्न नयाँ संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल कानून आयोग ऐन 2063 समयानुकूल परिमार्जन गर्न विधेयक दर्ता गराउनु भएको हो। प्रस्तावित विधेयकमा आयोगको गठन पदाधिकारीको योग्यता र कार्यक्षेत्र परिमार्जन गर्दै कार्य सम्पादनलाई छरितो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। विधेयक अनुसार अब नेपाल सरकारका मन्त्रालयहरूले विस्तृत अध्ययनमा आधारित विधेयक तर्जुमा गर्दा त्यसको मस्यौदा कानून आयोगबाटै गराउनु पर्नेछ। यसै गरी प्रदेश र स्थानीय तहको अनुरोधमा ती तहका लागि आवश्यक विधेयक तथा नमुना कानूनको मस्यौदा समेत आयोगले नै तयार पार्न सक्ने नयाँ व्यवस्था विधेयकमा गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरण पछि दुवै दलका संरचना समायोजन गर्दै 279 सदस्य नयाँ केन्द्रीय समिति गठन गरिएको छ। पार्टीको विधानको धारा 87 उपधारा 2 बमोजिम समायोजन गरी यो नयाँ समिति बनाइएको हो। अध्यक्ष उपेन्द्र यादवका अनुसार नवगठित समितिको संरक्षकमा महन्त ठाकुर, अध्यक्षमा स्वयं उपेन्द्र यादव, सह अध्यक्षमा शरद सिंह भण्डारी र वरिष्ठ नेतामा रकम सेमजोङ रहनु भएको छ। यस्तै 7 उपाध्यक्ष, 3 महासचिव, 7 उपमहासचिव र 11 सचिव चयन गरिएको छ। समितिको कोषाध्यक्षको जिम्मेवारी भने सुरिता कुमारी शाहलाई दिइएको छ। र अघिल्लो वर्षको आन्दोलन र प्राकृतिक विपदका कारण निजी क्षेत्रले बेहोरेको ठूलो क्षतिपछि सरकारले उद्योगिक व्यवसायको भौतिक तथा कानूनी सुरक्षाको ग्यारेन्टी गर्दै निजी लगानी

शुल्क र नक्सा पासमा सहुलियत दिने, सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र कर सम्बन्धी छुट तथा सुविधालाई कम्तीमा 5 वर्षसम्म स्थिर राख्ने व्यवस्था समेत रणनीतिमा गरिएको छ। अवस्त नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

अनुहार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
5: जग्गा धनी सिधा सम्पर्क 98-171-88-254 र 98-456-90-042
6: हेलो आयन के छ
7: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
6: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
7: भिडियो अन गर न यार
6: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
7: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
8: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
4: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98-452-0828 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस्छ तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46 142 र 98491 95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्र छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 51584 98651 54998।

0: कुमारीके लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज
1: गाउँ ठाउँमा सबैभन्दा सस्तो र

0: 60359 र 98550 67359।
1: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
2: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर।

गिरफ्तार्थ अपहरण डाका मुद्रा सम्बन्धी अपराध र एक करोड भन्दा माथिको ठगी जस्ता सात विशेष विषयको छानबिन सोही कार्यालयबाटै हुनेछ। अवस्था नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: समस्याबाट अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पाइल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पाइल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-5800, मोबाइल 98-550-26-440।
2: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना, स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98-550-58-369, 98-426-43-211 र 98-142-076-4।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो, गीता महतो।
1: सम्पर्क 97625 73 0 99 98 0 74 46 182 र 98 4 91 95 225।
5: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98 042 21 343 र 98 184 29 230।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जाजरकोटमा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटे प्रतिवेदन।

गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो। नेपाल खबरमा अब पूरा खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसा पानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षीय भीम बहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 2 स्थानीय वासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ। पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढाइएको छ। यसअघि प्रसारित समाचारमा 200 अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका छन्। सम्मेलन आज सम्पन्न गर्ने तयारी छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएको कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। क्षमता भन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी आज सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। उहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात पाङ्रा जोड्ने धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढी भार पार्न नपाइने उहाँले बताउनु भएको छ। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाडीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्रियाउन नसकिने भारी उपकरणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ।
भुटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जुन एकमा चामगाङ कारागारबाट रिहा भएका चतुरमान तामाङ र हस्तबहादुर राईलाई भुटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाङ्गी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ।

0: अक्ष तथा अनुभवी प्राध्यापक द्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-494-333-493-555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: सिधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मत सम्हार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वी चोक, विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 समय सीमा दिइएको छ भने असोज 1 फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 सुस्त गतिमा बग्ने गर्छ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ। जसका कारण अल्जाइमर्स र पार्किन्सन जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त

0: निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटे प्रतिवेदन पारित। सम्मेलन आजै सक्ने तयारी। गाडीमा हुने ओभरलोड नियन्त्रण गर्न 5 लाख रुपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै।
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.nt।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242
8: 44-28-242।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकामा आयल निगमले ग्यास बेच्न तोकेका केन्द्रहरूमा आज पनि उपभोक्ताको भीड लागेको छ। डिपोहरूबाट ग्यास नपाएको गुनासो बढेपछि निगमले हिजो काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरेकोमा आज 7 ठाउँबाट बिक्री गरिरहेको हो। ग्यास बेच्न तोकिएका केन्द्रहरूमा उपभोक्ताहरू बिहानैदेखि खाली सिलिण्डर लिएर लाइनमा बसेका छन्। घर नजिकैको डिपोमा पाउनुपर्ने ग्यास लिन टाढा तोकिएका केन्द्रमा पुग्दा लागत बढेको उपभोक्ताको गुनासो जसो छ। ट्याक्सी तथा राइड सेयरिङका मोटरसाइकल प्रयोग गर्दा आवत जावतमै 500 रुपियाँ भन्दा बढी खर्च भएको छ। निगमले आज टेकुमा रहेको कार्यालय परिसर सहित बुढानील कण्ठको चपलीमा रहेको पशु सेवा शाखा परिसर, किर्तिपुरको राधास्वामी परिसर, काठमाडौँको नयाँ बजारमा रहेको जुडो हल, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय परिसर र राष्ट्रिय क्षयरोग केन्द्र परिसर तथा ठिमी भक्तपुरबाट ग्यास बिक्री गरिरहेको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। यही साउन 26 देखि 6 दिनका लागि शुरू भएको मेलाको 5औं दिन हिजोसम्म लक्ष्य अनुसार अवलोकनकर्ता प्रदर्शन स्थलमा पुगिसकेको आयोजकको दावी छ। हिजो एकै दिन 42,000 अवलोकनकर्ता पुगेको आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 नागेको छ। मेलामा 50 भन्दा धेरै ब्रान्डका गाडी प्रदर्शनीमा राखिएका छन्। भटभटेरीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सहरूलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खोल्न लागेको भटभटेरीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7:30 बजेदेखि राति 9 बजेसम्म मात्र खुल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास लिएको छ। अध्यक्ष गुरुङका अनुसार रातिको शिफ्टमा काम गर्ने कर्मचारीलाई नियम अनुसारको तलबमा थप 25% भत्ता र चिया खाजाको व्यवस्था गरिएको छ। भोलि परेको नागपञ्चमी पर्वका लागि काठमाडौँ उपत्यकामा नागका चित्र र पूजा सामग्रीको व्यापार बढेको छ। असन, इन्द्रचोक, पाटनको मंगल बजार र भक्तपुरका प्राचीन गल्लीहरू सहित उपत्यकाका मुख्य बजारहरूमा ढोकामा टाँस्ने नागका बहुरंगी चित्र खरिद गर्ने सर्वसाधारणको घुइँचो लागेको छ। व्यापारीहरूले आफ्ना पसलहरूमा लहरे नागका चित्रहरू सजाएर बेच्नुका साथै डोको र डालीमा डुलाएर सालको पातमा बेरिएको हरियो दुबो, ताजा गाईको गोबर र अष्टनागका तस्विरहरू बेचिरहेका छन्। घरको मूल ढोकामा नाग टाँस्न कुनै रासायनिक गम नभई गाईको गोबर र दुबोलाई नै मौलिक प्राकृतिक लेपको रूपमा प्रयोग गर्ने परम्परा छ। र सरकारसँग 7 बुँदे सहमति भएसँगै लघु वित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिले काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम स्थगन गरेको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सहमति पूर्ण रूपमा कार्यान्वयन नभएसम्म लघु वित्त संस्थाहरूका गतिविधि पनि रोकिनु पर्ने बताउनुभयो। उहाँले यसअघि अर्कै समूहले सरकारसँग गरेको 5 बुँदे सहमति वास्तविक पीड़ितको पक्षमा नरहेको दावी समेत गर्नुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। काठमाडौँको उपत्यकामा आयल निगमले ग्यास बेचिरहेका केन्द्रहरूमा आज पनि उपभोक्ताको बाक्लो भीड़। टाढाबाट सिलिण्डर बोकेर केन्द्रसम्म पुग्दा लागत बढेको गुनासो। र काठमाडौँको भ्रिकुटी मण्डपमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै अहिलेलाई 4 भन्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: Sodai Nispaksha.
1: Swadesh FM, Tirana Pithublu, 2 MHz.

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अविरल वर्षाका कारण पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि रोल्पा, बाजुरा र जाजरकोटका उच्च जोखिमयुक्त क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन टोली खटाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं मनसुन प्रति कार्य कमाण्ड पोस्टका अध्यक्ष डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा आज बसेको बैठकले तीन दिनभित्र विज्ञ सहितको अध्ययन टोली फिल्डमा खटाउने निर्णय गरेको हो। टोलीले रोल्पाका थवाङ र सुनछहरी गाउँपालिका, बाजुराको तिरवेडी नगरपालिका एवं जाजरकोटको भेरी नगरपालिकाका प्रभावित स्थानको भौगर्भिक अध्ययन गर्नेछ। यस्तै गरी प्रभावित परिवारलाई तत्काल नगद वा वस्तुगत सहायता राहत अनुदान र घाइतेको निशुल्क उपचारको प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहलाई निर्देशन दिएको छ। लगातारको वर्षाले हिमाली तथा पहाड़ी भूभागमा जमिन गलेर बाढ़ी, पहिरो र गेग्रान बहावको जोखिम बढ़ेकाले कमाण्ड पोस्टले मनसून अवधिभर उच्च सजगता अपनाउन सबैमा अनुरोध गरेको छ। ऋण असुलीमा हुने कडाई र अवांछित गतिविधि नियन्त्रण गर्ने विषयमा सरकार र लघुवित्त विरूद्ध कार्यरत किसान मजदूर आन्दोलन समितिबीच सात बुधे सहमति भएको छ। आज पत्रकार सम्मेलन मार्फत समितिले सहमति बनेकाले काठमाडौँ केन्द्रित विरोधका कार्यक्रम तत्कालका लागि रोकिएको जानकारी दिएको छ। समितिका अध्यक्ष रमेश सेन्चुरीका अनुसार ऋणीहरूले भोगिरहेका समस्या सुल्झाउन उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ। सम्झौता अनुसार समस्यामा परेका ऋणीको पुनरुत्थान, कालो सूची र धितो लिलामी व्यवस्थाको पुनरावलोकन र कर्जा मिना सम्बन्धी विषयमा तथ्याङ्क विश्लेषण गरी प्रतिवेदन तयार पारिनेछ। नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको मुख्य आधार बनाउने प्रतिबद्धता सहित नेपाली कंग्रेस संस्थापन इतर पक्षको तीन दिने राष्ट्रिय भेला काठमाडौँको सुकेधारमा सम्पन्न भएको छ। देशमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र नागरिकको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै हिन्दू, बौद्ध, किरात एवं प्राकृत धर्मको संरक्षणमा विशेष भूमिका खेल्ने निर्णय भेलाले गरेको हो। यसै गरी आगामी 15 महाधिवेशनको पूर्व तयारी तथा सांगठनिक गतिविधि संयोजन गर्ने जिम्मेवारी नेता डाक्टर शशांक कोइरालालाई दिइएको छ। पारित प्रस्तावलाई अन्तिम रूप दिन एनपी साउथको संयोजकत्वमा परिमार्जन समिति गठन भएको छ। उद्घाटन सत्रमा सहभागी हुनुभएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि समापन समारोहमा उपस्थित हुनुभएन। भेलाको अन्तिम सत्रमा निर्णयहरू सार्वजनिक गर्ने क्रममा धर्म सम्बन्धी शब्दावलीलाई लिएर मञ्चमै नेताहरू बीच विवाद देखिएको थियो। निवर्तमान प्रवक्ता डाक्टर प्रकाश रणमहतले सनातनदेखि मानिँदै आएका धर्म मान्न सबै स्वतन्त्र हुने बुदा प्रस्तुत गर्दा पूर्व उपसभापति विमलेन्द्र निधिले असहमति जनाउनुभयो। निधिले धार्मिक स्वतन्त्रता मात्र उल्लेख हुनुपर्ने अडान लिएपछि भनाभन र कागज खोसाखोसको स्थिति बनेको हो। पछि निवर्तमान सभापति शेरबहादुर देउवाको हस्तक्षेपपछि डाक्टर महतकै मस्यौदा वाचन गर्दै कार्यक्रम समापन भएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययन संवाद र बहसका माध्यमबाट आफ्नो राजनैतिक सोच निर्माण गर्न युवा पुस्तालाई भन्नुभएको छ। मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रको वास्तविक शक्ति फरक मतलाई सम्मान गर्ने र तथ्यका आधारमा अघि बढ्ने संस्कारमा रहने उल्लेख गर्नुभएको हो। खाना पकाउने ग्यासको अभाव चुलिँदै जाँदा विक्रेताहरूले उद्योग र बिक्री केन्द्रबाट भइरहेको सीधा वितरण रोक्न सरकारसँग माग गरेका छन्। ग्यास विक्रेता महासंघले आफ्ना आधिकारिक डिलरलाई पन्छाएर क्षुद्र रूपमा बेच्न खोज्दा समस्या झन थपिएको हो। अघिल्लो 4 महिनाको अवधिमा करिब 60,000 टन ग्यास कम भित्रिएकाले अहिलेको स्थिति उत्पन्न भएको महासंघको भनाइ छ। बजारमा आवश्यकता भन्दा बढी नयाँ सिलिण्डर छरिनु र आयात घट्नु नै अहिलेको समस्याको मुख्य कारण रहेको बताइएको छ। नेपाली खबर अहिलेलाई यति नै। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। अविरल वर्षाले पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि रोल्पा, बाजुरा र जाजरकोटका उच्च जोखिमयुक्त क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन टोली खटाइने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं मनसुन प्रतिकार्य कमाण्ड पोस्टका अध्यक्ष डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा आज बसेको बैठकले 3 दिनभित्र विज्ञ सहितको अध्ययन टोली फिल्डमा खटाउने निर्णय गरेको हो। टोलीले रोल्पाको थबाङ र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका एवं जाजरकोटको भेरी नगरपालिकाका प्रभावित स्थानको भौगर्भिक अध्ययन गर्नेछ। यसै गरी प्रभावित परिवारलाई तत्काल नगद वा वस्तुगत सहायता, राहत अनुदान र घाइतेको निशुल्क उपचारको प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई निर्देशन दिइएको छ। लगातारको वर्षाले हिमाली तथा पहाड़ी भूभागमा जमिन गलेर बाढ़ी, पैह्रो र गिग्रान भावको जोखिम बढ़ेकाले कमाण्ड पोस्टले मनसून अवधिभर उच्च सजगता अपनाउन भनेको छ। आगामी 3 दिनदेखि 5 दशकसम्म काम गर्ने दीर्घकालीन कानून निर्माण गर्ने सोचका साथ नयाँ शिक्षा विधेयकका लागि सातै प्रदेशमा शिक्षा संवाद शुरू गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विराटनगरबाट प्रारम्भ गरेको यस अभियान अन्तर्गत जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढ़ीमा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय तहका प्रतिनिधिसँग प्रत्यक्ष सुझाव संकलन हुनेछ। कानूनी हिसाबले मस्यौदा तयार भइसकेकाले सहभागितामूलक ढंगले अन्तिम रूप दिएर चाँडै विधेयक प्रस्तुत गर्ने मन्त्रालयको तयारी छ। नेपाल शिक्षक महासंघले भने प्रदेश स्तरीय नीति संवादमा आफ्नो संस्थागत उपस्थिति नखोजिएको भन्दै विज्ञप्ति निकालेर आपत्ति जनाएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतबाट न्याय मिल्ने अपेक्षा व्यक्त गर्नुभएको छ। काठमाडौँमा सम्पन्न इतर समूहको 3 दिने राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकाल र शाही आयोगका समयमा यस्तै अदालतले यस पटक पनि निष्पक्ष निर्णय दिने बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बजारमा खाना पकाउने ग्यासको समस्या चर्किएपछि सरकार र व्यवसाय बीच आरोप प्रत्यारोप शुरू भएको छ। ग्यास विक्रेता महासंघले नेपाल आयल निगम र मन्त्रालय प्रचारबाजीमा मात्र सीमित भएको आरोप लगाउँदै ग्यास उद्योग वा बिक्री केन्द्रबाट नभई तोकिएका डिलर मार्फत बिक्रीको व्यवस्था मिलाउन माग गरेको छ। यता अनुगमनका क्रममा 5 तारे ऱ्याडिसन होटलमा धेरै ग्यास भेटिएको भन्दै सरकारी पक्षबाट गरिएको टिप्पणी प्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि व्यक्त गरेको छ। ठूला होटलको दैनिक खपतलाई नहेरी व्यावसायिक प्रतिष्ठामा आशा आउने गरी अति रञ्जित प्रचार नगर्न चेम्बरले ध्यान आकर्षण गराएको हो। कानूनी मापदण्ड उल्लङ्घन गरी सञ्चालन गरिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका 7 आँखा अस्पतालमा सिलबन्दी गरेको छ। प्रशासन र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले विराट, सञ्जीवनी, हिमाल, विराट रानी, अखण्ड ज्योति, नेपाल र इफरा आँखा अस्पतालमा तालाबन्दी गरेको हो। तोकिएको अनुमतिभन्दा फरक सेवा चलाएको, नाक कान घाँटीको समेत उपचार गरेको र पटक पटकको निर्देशन पालना नगरेकाले कारवाही गरेको प्रशासनले जनाएको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: देशको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बढ्दै जाँदा।
1: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश खडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
2: घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98550-88002।
0: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त उजाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: ग्यारे झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर, र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: माडीवासीहरूका लागि खुसीको खबर।
8: पानी पर्दा हावाहुरी चल्दा हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
2: धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटो भन्दा छिटो सरकारले सुनिश्चित गरोस्। यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत, परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर ऑयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू 4-6 घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रुपियाँ धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्धवृद्धा महिला र बालबालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्सङ्ग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेको उपभोक्ताहरू सरकारले समस्या बढाएको बताउँछन्।
8: मेरो नाम बबाल कार्की हो, कितिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छु। कितिपुर पस्ने मेरो पसलको वरिपरि 2-3 पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो 2-3 दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँहरूले चाहिँ। तपाईँ हाम्रोबाट रासन खाने भएपछि तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजाएर मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलबाड भइरहेछ, पछिको भविष्यलाई खेलबाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको, अब यो पश्चिम हाम्रो बच्चाहरूले यहाँबाट फेरि विदेश जानु नपरोस् भन्ने क्या।
9: जमुना कुमारी ढकाल, धोबीघाट। बिहान 10 बजीदेखि छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। अहिले यस्तो लाइन बस्नु परेछ, घरमा फल परेको सासू हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाम नभनिकन बस्नु परेछ, गाह्रो त छ। जे कुरा पनि सजिलो होस् त्यही हो, दुःख नपाउन्।
10: रमेश बुढा कृतिपुर, 9 बजे आएको हो लाइनमा बसेको, 3-4 घन्टा पछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। मन्दिरलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लकी ड्रमा प्राइज वितरण गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि अब पर्सनली पनि आफूले कति खर्च गरे पनि त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सहजै उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्थ्यो साइड, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नुभयो डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ अलिकति लाइनमा बसेर भए पनि।
11: कीर्तिपुर चोबार गेट, शान्ति पाण्डे। सर्टेजले अब हल्का त भयो, के गर्नु, सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेको छ। पहिले पनि भइरहेको थियो, अहिले पनि अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो नि त, यो त हामी सबैले बुझ्नुपर्छ अहिलेको उसले गर्दा। अनि पसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबै लाइन बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सधैँ यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
12: सेवाबहादुर मगर, फेरि चोभर, पहिला चाहिँ पाइरहेको चिज भाले सरकार आजे झनै सर्टेज भयो, ग्यास ग्यास त्यति सर्टेज, दुःख दुःख त्यतिकै दुःख। अब छुट्टी लिए लिए ग्यास सिलिन्डर ओर्नु पर्छ, दिनै दिन्छ, अनि 2-3 जना खटिनु पर्छ एउटा सिलिन्डर लिनलाई, कम गाह्रो छ। जसै पनि 2 जनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबरको चाहिँ खर्च बेसी हुन्छ, हिसाब गर्ने हो भने सहजीकरण होस्, राम्रोसँग चाहिँ डिलेटरमा बस्नु बस्नुमा दिउन्, त्यो नै हाम्रो जनताको लागि राम्रो हो।
13: सरिता सुनाम, पाँचजना। पहिले हामी अब पाएन, लाइनमा राखिरह, लाइनमा राखेकै लिएर अहिले पनि हामीले हामी इन्डक्सन पकाइरहेछौँ पकाउनु त। यहाँ हिजो एकछिन पुरेर गयौँ, लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फ्रिज डालो गयौँ, अनि फेरि आज आएको।
14: चेतन खती एउटा हो, अहिले कीर्तिपुर। सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौँसम्म लाइन बस्नुपर्ने तातो घाममा, होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई यसबाट छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ, यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटोभन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
15: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास लिन आएको थिएँ, लगभग 10 बजीतिर म आएको थिएँ। अब रुममा गयो भने कति रुपियाँ बाबु ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन लिन्छ, न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेको छु, मसँग स्क्रिनसट यतिको छ, क्यास लिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
16: लोपाकान्त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारी तिनीहरू कहाँ गएर बरु चाहिँ नाम लेखाएर यो

0: र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 110,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्लो 28 दिनमा औसतमा 132,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी परिपूर्ति आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचार बाजीको विषय बनाउन नहुनेमा जोड दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकालेर समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचार बाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढाउन र सरकार चरुवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
1: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धा बीच भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल, डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो, सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई, भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगायतका खबर प्रस्तुत गर्यो।
2: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसापानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिस्याङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढी स्थानीयवासीलाई नजिकको त्रिभुवन निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 मध्ये 3 घर फर्काइएको छ भने बाँकी 6 जनाको सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली

0: प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका दुई रिस्याङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने
1: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका दुई धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला दुईका वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पारी भत्किने, छानो उप्किने, घर चर्कने लगायत क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
0: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिमलपानीमा 55 मिलिमिटर, काठमाडौँको बुढानीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: नेपाली काँग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। काँग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदनहरू पारित सहित 5 मुद्दे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग संवाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन काँग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
0: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागि प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न उहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यसै गरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको होलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कारवाही हुने बताउनुभयो।
1: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैंक मध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवील प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनबी, सानीमा, भाषा पुछ्रे, कृषि विकास नेपाल, एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
0: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्र्याउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्नेछ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भुटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाङ्गीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भुटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाङ्गी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भुटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
4: भाटपटेनीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्ने भएको छ। आफ्ना स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिन रात 24 घण्टा खोल्न लागेको भाटपटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजीसम्म मात्रै खुल्दै आएकोमा यो निर्णयले ग्राहकले थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग

0: भन्ने विश्वास छ।
1: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा सञ्चालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी, कोइका र विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्मसम्हार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वी चोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 15 सम्मको समय सीमा दिइएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर जब सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
1: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले भ्रमणका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल करीमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर 2 दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करीमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा सईद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाफ कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेसनल मिक्स मार्शल आर्ट्स एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराती भारतको बेंगलुरूमा भएको रोनिन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जित हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआथाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जित हासिल गर्दा निकै खुसी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
1: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मैकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ।

0: खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारै जनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना।
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सह्य नहुने अध्यक्ष ओलीको चेतावनी।
0: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
1: र सुस्मिता थापा मगर प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। बङ्गलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र बजेन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय
0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: नारेडीको कटा नियन्त्रणमा सुस्तामै खटिए आयोजना प्रमुख चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा चितवनमा तीन प्रदेशका 234 स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम प्रदान सरकार र लघुवित्त पीडित बीच सात बुँदे सहमति तथ्य तथा तर्कमा आधारित राजनीतिक धारणा बनाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह फेक शासन विरुद्ध निर्णायक आन्दोलन गर्ने भन्दै जेएनजी आन्दोलन पुनर्पाठ गर्नेको घोषणा र लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने प्रभावित तीन जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने निर्णय बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा माडीमा 7-14 वर्ष उमेरसम्म समूहका बालबालिकाको सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। होप फर चिल्ड्रेनको द्वारा आयोजित स्वास्थ्य शिविरमा करिब 81 जना बालबालिका उपचार तथा स्वास्थ्य परीक्षणमा सहभागी भएका थिए। बालबालिकाको स्वास्थ्य अवस्था पहिचान तथा आवश्यक उपचारका लागि आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा माडी लाइन्स र औषधि व्यवसाय संघ माडीले सहयोग गरेका थिए। बालबालिकाको नियमित स्वास्थ्य परीक्षणले उनीहरूमा देखिन सक्ने स्वास्थ्य समस्या समयमै पहिचान तथा उपचार गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ। होप फर चिल्ड्रेनले बालबालिकाको स्वास्थ्य तथा समग्र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। चितवन उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभाको अवसरमा माडी छ कल्याणपुर स्थित सरोज कृषि फर्म सम्मानित भएको छ। एकै स्थानमा माडीकै ठूलो जलाशयमा माछा पालन गरेको सरोज कृषि फर्मले माछासँगै कुखुरा हाँस र बाख्रा पालन समेत गर्दै आएको छ। व्यावसायिक रूपमा ठूलो लगानी गरी कृषि क्षेत्रमा विशिष्ट योगदान गरेको कदर स्वरूप साधारण सभाको अवसरमा सो फर्मलाई सम्मान गरिएको हो। साधारण सभामा माडी नगर प्रमुख तारक कुमारी काजी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन घिमिरे लगायत फर्मका सञ्चालक नगेन्द्र शाहलाई पनि सम्मान पत्र प्रदान गर्नुभयो। त्यसै गरी जीडी कंक्रिट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई पनि सदर सभामा सम्मान गरिएको थियो। कार्यक्रममा उद्योग व्यवसायले माडीका उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या सम्भावना र स्थानीय तहसँगको सहकार्यका विषयमा छलफल गरेका थिए। यसैबीच चितवन उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभाकै अवसर पारी माडी स्याउलीवास स्थित हिमालचुली नेचर फार्मेस्ट्री पनि सम्मानित भएको छ। माडी क्षेत्रमा ठूलो लगानी भित्राएर इको एवं कृषि पर्यटनको विकासमा महत्वपूर्ण योगदान गरेको कदर गर्दै साधारण सभाका अवसरमा सो फार्मिस्टलाई सम्मान गरिएको हो। पश्चिमी नवलप्रासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धनको माथिल्लो भाग तीव्र रूपमा कटान गरेपछि तटीय बस्ती गम्भीर जोखिममा परेको छ। नदी नियन्त्रण तथा सम्भावित क्षति रोक्न नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदी आफै कार्यस्थलमा खटेर बचाउ कार्यको नेतृत्व गरिरहनु भएको छ। चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतंक मचाएको एउटा बाघलाई चितवन राष्ट्र निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिका वडा नम्बर 1 को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो। आइतबार बिहान 6:30 बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए। बाघको आक्रमणबाट स्थानीय 60 वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। यस्तै दिलाकुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ। बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। चितवनमा तीन प्रदेशको स्काउट विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ। चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा साउन 29 गतेदेखि सुरु भएको 3 दिने ट्रुप लिडर ट्रेनिङ क्याम्प तथा नेतृत्व विकास तालिम आइतबार सकिँदैछ। अङ्कुरम एकाडेमीमा सञ्चालन गरिएको तालिममा मधेस, बागमती र गण्डकी प्रदेशका 54 विद्यालयका 234 जना विद्यार्थी सहभागी रहेका थिए। सहभागीमध्ये 134 जना छात्रा र 100 जना छात्र रहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको पक्षमा उभिने सबै नेता कार्यकर्तालाई आवाराको संज्ञा दिएपछि पुनर्गठन पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेका छन्। ओलीले शनिबार इलामा पुगेर पुनर्गठन पक्षधर नेता कार्यकर्तालाई आवाराको संज्ञा दिनुभएको थियो। ओलीको सो अभिव्यक्तिपछि उनीहरू आक्रोशित बन्दै त्यसलाई शक्तिमा बदल्ने अवसरका रूपमा प्रयोग गर्न एकीकृत हुन थालेका छन्। उनीहरू देशभर संगठित हुँदै आपसमा भेट्ने, संगठित हुने, चिया खाने र पार्टी पुनर्गठनको पक्षमा सशक्त आवाज उठाउने निष्कर्षमा पुगेका हुन्। नेपाली काँग्रेसको इतर समूहले आयोजना गरेको तीन दिने राष्ट्रिय भेला 5 प्रस्ताव पारित गर्दै सकिएको छ। भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा 5 बुधे प्रस्ताव पारित गरेको हो। भेलाले 54 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय बमोजिम 15 महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताउनु भएको छ। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काँग्रेसभित्र देखिएको बताउनु भएको हो। लुम्बिनी प्रदेश सभाको 8 महाधिवेशन अधिवेशन अन्तर्गतको बैठक भदौ 1 गते सोमबार बस्ने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक दिउँसो 1 बजे बस्नेछ। सोमबार बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले बताउनुभयो। विक्रेता महासंघ नेपालको विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउन व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र कानून व्यवसायी मञ्चले उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै बहिष्कार गरेको जनाएको छ। आइतबार राजधानीको सम्वाडबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पीपीएलएको निर्देशन पालक निर्वाचन समिति रहेको आरोप समेत लगाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनैतिक धारणा बनाउन युवाहरूलाई आग्रह गर्नुभएको छ। मदन भण्डारी आइडियोलोजी रेस्टुरेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गर्नुभयो। आफूभन्दा भिन्न विचार राख्नेहरूप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सरकार लघु वित्त तथा वित्तीय शोषण सम्बन्धी किसान मजदुर आन्दोलन समितिबीच 7 बुधे सहमति भएको छ। लघु वित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। सहमति भएसँगै समितिले काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सरकारसँग भएको सहमति कार्यान्वयन नभएसम्म लघु वित्त संस्थाहरूले गर्दै आएका अवाञ्छित गतिविधि रोक्नुपर्ने बताउनु भएको हो। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबर कामुखहरू पुनः एकपटक। नारीटीको कटान नियन्त्रणमा सुस्तामै खटी आयोजना प्रमुख स्थानमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा। चितवनमा 3 प्रदेशका 234 स्काउट विद्यार्थी र नेतृत्व विकास कार्यक्रम प्रदान। सरकार र लघुवित्त पीडित बीच 7 बुधे सहमति। तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन राष्ट्रपति भण्डारीको आग्रह। फेक शासन विरुद्ध निर्णायक आन्दोलन गर्ने भन्दै जेएनजी आन्दोलन पुनर्गठन। र लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्रीले सोमबार विश्वासको मतले पहिरो प्रभावित 3 जिल्लामा भूगर्भिक अध्ययन टोली पठाउनु। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5555 7070 61 र 0855 5573 53।
2: चौबीस घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4943 4440 4395 80 र 98 550 26 440।
3: इट्स 7 o'clock अहिले 7 बजे को छ।
4: हो साँझ 7 बजे को समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुँदे निष्कर्ष सहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघ्यो।

0: छानी लिनुहोस्। यो प्याक खरिद गर्न #1415#2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब समाचार विस्तारमा। नेपाली कंग्रेस संस्थापन इतर पक्षको तीन दिने राष्ट्रिय सम्मेलन विभिन्न पाँच बुँदे निष्कर्ष सहित आज सम्पन्न भएको छ। नेपाली कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा आयोजित तीन दिने सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन, सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरेको छ। यसै गरी सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जन सहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राणा र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रकाश क्विंकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष समितिले सम्मेलनले गरेको छ। सम्मेलन समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। उहाँले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो। पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डाक्टर शशांक कोइरालाले सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दैछ। कार्यक्रम अन्तर्गत सो पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्नेछ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भूइमान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ एक घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा सघन छलफल हुनेछ। नागरिक, सरकार, व्यवस्थापिका, संसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई

बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न कार्यक्रम तय गरिएको सचेतक परियारले बताउनुभयो। मन्त्रीहरूलाई आम नागरिक प्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक पार्टीको सांगठनिक तह संसदीय दल र सरकारमा रहनुभएका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजना आदान प्रदान गर्ने लक्ष्य पार्टीले लिएको छ। सरकारले पश्चिम नेपालको पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसुनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसुन प्रतिकार्य कमाण्ड पोस्टले खोज, उद्धार, राहत तथा पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ। यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुनर्निर्माण र पुनस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ। हिमाली तथा पहाड़ी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2, रिसाङमा गएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने अन्य 2 जना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका वडा नम्बर 2 सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहरपुरमा मृत्यु भएको छ। बेपत्ता 4 जना मध्ये 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। पहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न नेपाली सेना सहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ। पहिरोबाट 8 घरमा क्षति भएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 1 वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको हो। यस्तै बागलुङको निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेका निसीखोला 2 वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किने लगायतको क्षति पुगेको बताउनुभयो। मनसुन सक्रिय भएपछि पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह समेत गर्नुभएको छ। देशभर आज मनसुनी वायुको प्रभाव रहेकोले मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अध्यावधिक भइरहन अनुरोध गरिएको छ। सरकारले

0: को चौदवटै जिल्लामा आर्थिक वर्ष 2073-74 देखि नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 बाली वस्तुमा 3 सुपर जोन तथा 38 जोन सञ्चालनमा थिए। गत असारको अन्तमा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,00 रुपियाँ बजेट विनियोजन भएको थियो।
1: जति विनियोजन भएको थियो त्यसको चाहिँ 77.28% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले यान्त्रीकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको।
0: कृषिमा आधारित जोन तथा सुपरजन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
1: युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसायमा अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरू माझ कृषि उद्यमीहरू माझ पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
0: सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22,000 किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
1: प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको छ कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित चाहिँ सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
0: परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नुपर्नेमा किसानले जोड दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद तथा पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा आज बिर्ता मोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। यस्तै नेपालका प्रधान सेनापति र भारतका प्रधान सेनापति बीच जंगी अड्डामा भोलि नै द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। नेपाल भारत बीच सन् 1950 एकअर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा छ। बैतडीमा इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको छ। बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय पुरचौडी र इलाका प्रशासन कार्यालय मेलौली गरेर दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
3: बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनु पर्ने बाध्यता हटेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई विगतमा कर्मचारी अभाव प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुर्चौडीबाट सेवा प्रभावित हुँदा स्थानीयले शास्ति खेप्नु परेको भए पनि पछिल्लो समय द्रुत सेवा दिने कार्य सुरु भएपछि सेवाग्राहीले ठूलो राहत महसुस गरेको बताउनुहुन्छ। इलाका प्रशासन कार्यालय

0: पुर्सौडीका प्रमुख उत्तम कटुवाल।
1: पुर्चौरी नगरपालिका र दिलासैनी पालिका पुर्चौरी इलाका प्रशासन कार्यालय अन्तर्गत क्षेत्र रहेको छ। सबै नागरिकहरूले यस क्षेत्रमा दैनिक रूपमा आफै सेवाग्राहीहरूलाई पर्याप्त रूपमा सेवा प्रदान गरेका छौँ। पुर्चौरी इलाका प्रशासन कार्यालय यो कुनै किसिमको झन्झट नदी काम गरेको अवस्था।
0: यस्तै जिल्लाको तल्लो सुरार क्षेत्रमा गत वैशाख 24 गते इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ कार्यालय प्रमुख महेश भट्ट।
2: तल्लीसोराट बेल्टाको मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वर गाउँपालिका तिनटै पालिका भएकोवटा यसले हालसम्म 1020 नयाँ नागरिकता जारी गरेको 310 प्रतिविधि वितरण गरेको छ। 50 नागरिक गुनासो सम्बोधन र 12 बजार अनुगमन सम्पन्न भएको छ।
0: पहिले नागरिकता वा राहदानी बनाउनु पर्दा पुरै दिन ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनु पर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेसमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघेको छ। भूकम्पका कारण करिब 5,000 मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको करिब 29 करोड जनसंख्या लगभग 17,000 टापुमा बसोबास गर्छ। यो पेसिफिक रिङ अफ फायरमा पर्ने भएकाले विश्वको सबैभन्दा बढी भूकम्प आउने देशहरू मध्ये एक हो। हिजो बिहानै गएको 7.7 म्याग्नेच्युडको भूकम्पको केन्द्रबिन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे सहरबाट करिब 68 किलोमिटर उत्तर पश्चिममा पूर्वी नुसा तेङ्गरा प्रान्तमा परेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणले यसको गहिराई 10 किलोमिटर बताएको छ। भूकम्पपछि अहिलेसम्म करिब 341 पराकम्प गइसकेका छन्। यो पछिल्लो वर्षहरूमा इन्डोनेसियाको सबैभन्दा घातक भूकम्प मध्ये एक मानिएको छ। हंगेरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरेको छ। पोल्यान्डको बस हंगेरीको M3 राजमार्गमा दुर्घटनाग्रस्त परेको थियो। उक्त स्थान राजधानी बुडापेस्टबाट करिब 140 किलोमिटर पूर्वमा पर्छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नेपालका विभिन्न 20 वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। ब्याङ्किङ प्रणालीमा उच्च तरलता कायम रहेका बेला साउनको तुलनामा भदौ महिनामा पनि औसत ब्याज दर थप घटेर आएको छ। भदौ महिनाका लागि व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर साउनको 4.1675% घटेर 4.136% झरेको छ। संस्थागत निक्षेपको औसत ब्याज दर पनि 3.116% घटेर 3.081% झरेको छ। भदौ महिनाका लागि कुल 5 ब्याङ्कहरूले ब्याज दर घटाएका छन्। 15 वाणिज्य ब्याङ्कहरूले साउन महिनाकै ब्याज दरलाई निरन्तरता दिएका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। सिप्रदी यात्रीद्वारा काठमाडौँको बुढा नीलकण्ठ स्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर यात्री P2 बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै अर्थमन्त्री वागले त्यस्तो विचार व्यक्त गर्नु भएको हो। नेपालले आफै डिजाइन गरेर द्विपाङ्ग्री विद्युतीय सवारी साधन निर्माण गर्नु आफैमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले त्यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल बनाउन सुझाव दिनुभयो। नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित सक्नुपर्छ भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीले खोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्ट पूर्जा बनाउने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनु भयो। ग्यास विक्रेता महासंघ नेपालले विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न माग गरेको हो। विक्रेता मार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्र मार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिनु भएको छ। उहाँहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐनका आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने उल्लेख गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानले ललितपुरमा आयोजना गरेको छलफलमा उहाँहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सृजना हुने उल्लेख गर्नुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
6: किङ्स टी टेन इन्डोर क्रिकेट प्रतियोगितामा 28 टोलीको सहभागिता रहने भएको छ। भदौ 1 गतेदेखि 5 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धापछि छनौट भएका टोली राउन्ड अफ 16 प्रवेश गर्नेछन्। त्यसपछि नकआउटका आधारमा खेल हुनेछ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पूजा निम्स दाई प्रति सम्मानमा यस प्रतियोगिताको गिभिङ अप इज नट इन माई ब्लड सर, इट्स नट इन दि ब्लड रहेको छ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रूपमा मुआ थाई फाइटर रजिना विष्ट रहेकी छिन्। हिमालयन राइडर्स सोसाइटी हेटौडाले हेटौडा उपमहानगरपालिका 18 स्थित गोरक्ष तालको प्रवर्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचार प्रसार हुन नसकेको गोरक्ष तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको हो। साइक्लिङका माध्यमबाट हेटौडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्ष तालको प्रचार प्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। बङ्गलादेशले घरेलु टोली अस्ट्रेलिया विरुद्धको पहिलो टेस्टमा 9 विकेटको शानदार जित निकालेको छ। बङ्गलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बङ्गलादेशले 9 वर्ष अगाडि अस्ट्रेलिया विरुद्ध जित निकालेको थियो। यो जितसँगै बङ्गलादेशले 2 टेस्टको श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट अगस्त 22 म्याके स्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको 57 रनको लक्ष्य बङ्गलादेशले मात्र 1 विकेट गुमाएर पूरा गर्यो। बङ्गलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिए। दोस्रो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले 57 रनको झिनो लक्ष्य प्राप्त गरेको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रिनले 104 रनको योगदान गरे। उनले 204 बलमा 4 चौका र 1 छक्का प्रहार गरे। बङ्गलादेशका मेहदी हसन मिराजले 5, हसन मोहम्मदले 3 तथा तस्किन अहमद र ताइजुल इस्लामले 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङ्समा 198 रनमै समेटिएको थियो।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थान, पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको वर्षा र तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 37.8 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 10 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 26.4 मिलिमिटर। दिपालको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 12.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन पाँच बुधे निष्कर्ष सहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा, बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परिमृत्यु हुनेको संख्या 53 नाग्यो। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
9: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
10: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
9: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
11: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
12: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
11: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
13: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
9: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
13: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
9: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
14: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
15: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
9: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
16: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
9: प्रोप्राइटर नरेश महतो, गीता महतो।
17: सम्पर्क 97625 73 89, 98074 46182 र 98495

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पहिरोको कहर बढ्दै पाँच दिनमै 22 जनाको मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
1: मा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने।
0: क्षमता भन्दा बढी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रुपैयाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
2: कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने। केसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान।
0: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसा आइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड अनुदान।
3: जथाभावी चाहिँ यो कानूनको उल्लङ्घन गरेर यो कानूनले दिएको भार वहन क्षमता भन्दा बढी लोड ल्याएर सडक चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
0: र टप एन T20 खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिमयुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
5: गएको 5 दिनमा रोल्पा, बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थवाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढेपछि 200 भन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60-70 घर परिवारका 150-200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसाङ फारुलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
6: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थवाङ गाउँपालिका मा चाहिँ सुरुमा चाहिँ यही 27 गते पहिरोबाट करिब करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेपत्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेपत्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ भने दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यस्तै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा एकजनाको मृत्यु भयो र दुईजना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जाजरकोट जिल्लामा यो चाहिँ भेरी नगरपालिका अर्डन 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठुलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ, करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग निरन्तर रूपमा सम्पर्क कायम गरी ती जिल्लाको वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भमा उहाँलाई तत्काल राहत दिने कुरा उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यस्तै प्रदेश सरकार र सङ्घीय सरकार लगायत यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताका लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। निरन्तर रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, सञ्चार भइराखेको छ।
5: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमिन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
1: खानाबाट झ्याप्पै पहिरो पनि जान सक्छ कहिलेकाहीँ। कहिलेकाहीँ हामीलाई कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू 100 वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारणले गर्दा यहाँ भौगर्भिक हलचलहरू छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्याप्पै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै पहिरोका सङ्केतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
7: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सकियो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा चाहिँ?
1: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्। नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरले असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
5: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 वटै स्थानीय तहमा विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा भैँसी बङ्गुर र मत्स्य पालन तर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रुपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सडक तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाडीको पारवहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सडक विधेयकमा क्षमता भन्दा बढी भार बोकेर सडक तथा पुलमा क्षति पुर्याउने मालवाहक गाडीलाई प्रतिपटक 5,00,000 रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाले थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड रुपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सडकलाई दिगो बनाउन पारवाहन सीमा कडाई गर्न लागेको बताउनुभयो।
3: जथाभावी चाहिँ यो कानुनको उल्लङ्घन गरेर यो कानुनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सडक चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भावनाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सडकलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानुनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोजे हो, अरू केही गर्न खोजे होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने चाहिँ भार भनेको 10.2 टन हाम्रो कानुनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै त्यो बन्देज छैन।
5: नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुङ्गिने भन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोडिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई काङ्ग्रेस एकबद्धता हुने बताउनुभयो।
8: पहिलेको पार्टी अधिवेशनमा मैले भने पनि थिएन, त्यो चाहिँ त्यसलाई मैले भनेको थिएँ सबै पार्टीको सहमतिले गरौँ विशेष महाधिवेशन, यसरी नगर्नु भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्य तरिकालाई धेरै साथीहरूलाई बाहिर राखियो। त्यसको खिलाफमा हामीले अदालतमा गयौँ, अदालतले भनेको छ यो त अन्याय भयो भनेर। मलाई विश्वास छ अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णय आउनु बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पुरा विश्वास गर्दै म अदालतलाई अदालतको लागि पनि मान्छु।
5: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
2: यसका पछाडि केही दम छैन, केही छैन, न पार्टीको तरिका न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका होला। अध्यक्ष हटाउँछु भने आएछ, के भने आएछ, अहिले यी सबै कुराहरू बेकारका कुरा। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस् मेरो आग्रह छ, केही हुनेवाला होइन।
5: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी20 प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डर्बिनमा अगस्त 20-30 हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाली खेलाडीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यसअघि पनि टप एन्ड टी20मा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ।
9: सन्तोषी रावल
10: कतै अविरल वर्षाले बाढी पहिरो, कतै पानी नपर्दा खेत बाँझै।
11: 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन,
12: पानी ठिलो फाएर यस्तो फाएर बिहार पनि छिप्पिएको, पानी पनि यस्तो छ, नपर्ला गाता लासन खेती।
10: सिंचाइ अभावले थलियो धान खेती, दाङमा 100 बिघा बाँझै रिपोर्ट। पहिरोको पीडामा बालबालिका सुरक्षाको खोजीमा सरकार कुर्दै। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: बाल बालिका को स्वस्थ भविष्य को लागि संतुलित र पोषिलो आहार अत्यंत आवश्यक छ। बिहान उठे देखि दिनभरि नै उनीहरुको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
14: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढी पहिरोले जनजीवन प्रभावित भइरहेको छ, तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा 100 बिघा जमिनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
16: दाङमा सिंचाई सुविधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझे छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। कोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी:
17: पानीले खेलो भयो, पहिले त त्यही साउनको पानी खेलो भयो र यस्तो भयो, बिहार पनि छिप्पिएको, पानी पनि यस्तो छ, बल्ल गर्न लाग्छौँ खेती। अहिले हुन्न के हो, अब पानी पर्दैन, रोपा धान त्यस्तै छ।
16: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन:
18: हामीले धेरै मार्का परेको छ, अर्को कुवाबाट हामी के भन्छन् कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन, के गर्ने? अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेको थियौँ, अब पानी आकाशबाट पनि आन्न, कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ, के गरौँ?
16: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीडा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तिनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कोराही 8 ढिकपुरका किसान टेक बहादुर खड्का:
19: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाइको व्यवस्था पनि छैन, र एक त प्रकृतिले पनि अलिक ठग्यो, आकाशबाट पनि पानी परिराखेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेको पनि छैन, अझै बाँझै छ। हामीले कुवाबाट एउटा दुइटा गरा गर्दै सिंचाइ गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन, ब्याड छिपेर पनि त्यो समय गएको अवस्था जस्तो पनि छ, मोल बिउको पनि समस्या छ, सिंचाइको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हाम्रो यतातिर खेती।
16: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी:
20: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो, तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा वर्षा भएको कारणले केही क्षेत्रफल घटेको छ।
16: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
10: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
4: तरको माथिबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
10: पहिरो प्रभावित बालबालिकालाई जोगाउने सरकारको पहलबारे बालबालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौँ,
22: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
21: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जाजरकोटमा हालै ठूलो वर्षापछि पहिरोले जनधनको क्षति पनि भएको छ। केही बाटोहरूमा पहिरो जाँदा विद्यालयहरू बन्द भएका छन्। जाजरकोटका केही विद्यालयका बालबालिकाको प्रश्नको जवाब हामीले प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग लिएका छौं।
4: नमस्कार, म राजेन्द्र, म जाजरकोटको खेडागा नगरपालिका वार्ड नम्बर 12 चन्द्रशती माध्यमिक विद्यालयमा अध्ययनत छात्र। हाम्रो विद्यालय गाउँघरतिर चाहिँ सडकको माध्यमबाट पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ होला।
24: स्थानीय तहसम्म चाहिँ कोर्डिनेट गर्छौँ, जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ नलगाड नगरपालिकासँग सम्बन्धी रहेछ। नलगाडको हाम्रो विपद फोकल पर्सनलाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी डोजर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ले वातावरण हामी सिर्जना गर्छौँ। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौँ। यो प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
25: मेरो नाम चाहिँ प्रतिज्ञा, म चाहिँ अहिले पढ्ने 10मा। हाम्रो यो विपद व्यवस्था सम्बन्धी अब के व्यवस्थापन गरिएको छ, विद्यार्थीहरूलाई के कतिको सुविधा दिएको छ, अनि बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के भूमिका रहेको छ, अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ, कति योजनाहरू बनाइएका छन्, यसलाई कसरी हामीले न्यूनीकरण गर्न सक्छौँ, र विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू
24: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अलि हलचलको कारणले र अघिचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रसार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कुलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन जाने विपदबाट कसरी हामी सेभ हुने, हाम्रो टिमहरू कसरी परिचालन हुने, कुन ठाउँमा विपदको यदि घटना भइहाल्यो भने सम्बन्धित स्थानीय तहको विपद फोकल पर्सन नजिकको सुरक्षा निकायमा कसरी चाहिँ सूचना छिटोभन्दा छिटो पुर्याउने भनेर टोल फ्री नम्बर 1234 हामीले त्यो नम्बर कायम गरेका छौँ। जुनसुकै व्यक्तिले जुनसुकै प्रकारको चाहिँ विपद पर्दा पनि त्यो फोनमा चाहिँ तपाईँ कल गरेपछि हामी तत्काल रिस्पोन्ड गरेर क्विक रिस्पोन्स टिमहरू चाहिँ हामीले चाहिँ गठन गरेका छौँ। अब ब्याड लक भनौँ, अनलकी भनौँ, हिजो राति चाहिँ तपाईँ ठुलो चाहिँ वर्षा र विपदको कारणले गर्दा भेरी नगरपालिकाका विभिन्न ठाउँमा चाहिँ ठुलो चाहिँ बाढी र पहिरो जाँदाखेरि केही चाहिँ विद्यालय आगमन जाँदा हामी दिनभरि चाहिँ राहत उद्धारको कार्यक्रममा खट्यौँ र केही विद्यालयमा एक दुई दिन चाहिँ त्यो बाटोहरू सञ्चालन गर्न हामी समन्वय गरिरहेका छौँ। स्थानीय विपद व्यवस्थापन समिति र भोलि चाहिँ हामी डिडिएमसीको बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो, ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन्, त्यो डिडिएमसीको बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहार र चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौँ। प्रश्नको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपदमा कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजिओ आइएनजिओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापन बाट पनि हाम्रा चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
1: नमस्कार, मेरो नाम ईश्वर कक्षा नौ गर्छु, यही जाजरकोट खेडाघाट नगरपालिका वडा नम्बर 12। मेरो स्कुलको नाम चाहिँ श्री जनकल्याण माध्यमिक विद्यालय खेडाघाट नगरपालिका। अहिले जाजरकोटमा बढी बाढी पहिरो गएको छ अनि त्यसपछि हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू भिजिसकेका छन् र त्यसपछि यो बाढी पहिरो जोखिममा तपाईँहरूले कस्तो भूमिका लिनुभएको छ हामीलाई यसको बारेमा?
24: हस्, धन्यवाद। प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौँ। प्रशासनकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धित त्यो त्यस्तो खालको घटना घटेको, बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठुलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन् र यो प्रश्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन्, स्थानीय तहको सहकार्यमा र सडक चाहिँ डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका चाहिँ बाटाहरू तत्कारहरू चाहिँ खुलाउने, विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौँ र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौँ। र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ, त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो रिस्पोन्स गर्ने टिम छ। त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो, विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ, केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ। बाबु नानीहरूलाई म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
21: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 0152 68 66 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
22: पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै 5 22 मृत्यु। रोल्पा, बाजुरा र जाजरकोटका सयौं परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमता भन्दा बढी भारी बोक्ने गाडी धनीलाई अब 5,00,000 रुपियाँसम्म जरिवाना गरिदै काँग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुङ्ग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउडाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड अनुदान उपलब्ध गराइएको छ। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5963-98550-77061 र 98550-77053।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26440।
5: It's 8 o'clock, अहिले 8 बजेको छ।
6: राष्ट्रको पक्षमा उभिने संकेत, निधि र महत बीच मतभेद हुँदा मञ्चमै प्रस्ताव खोसाखोस।
7: जाजरकोटको रेसाङमा पहिरोको त्रास, 300 जनाको सेनाद्वारा उद्धार। पहिरो प्रभावित 3 जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने सरकारको निर्णय।
6: ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग ग्यास विक्रेता महासंघको माग। सरकार र लघुवित्त किसान मजदूर आन्दोलन समिति बीच 7 बुधे सहमति, आन्दोलनका कार्यक्रम स्थगित।
7: हिजबुल्लाको वरिष्ठ कमाण्डर मारिएको इजरायलको दावी, लेबनानमा इजरायलले गरेको आक्रमणको अरब लीगद्वारा निन्दा।
6: र टप एन्ड टी20 खेल्न अस्ट्रेलिया जाने नेपाली टोलीको विदाई।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
7: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। आसन्न 15 महाधिवेशन पूर्व सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने निर्णय गर्दै नेपाली कंग्रेसको संस्थापक इतर पक्षका नेताहरूको राष्ट्रिय भेला सम्पन्न भएको छ। शुक्रबार शुरू भएको राष्ट्रिय सम्मेलन 5 प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो। सम्मेलनले पार्टीको 15 महाधिवेशनदेखि धर्म र संस्कृतिसम्मको प्रस्ताव पारित गरेको छ। सम्मेलनले मुलुकको विद्यमान जटिल परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय र लोकतन्त्रको सुदृढीकरणका लागि अन्य लोकतान्त्रिक शक्तिसँग निरन्तर संवाद र सहकार्य गर्ने नीति लिएको नेता दीपक कुइकेलले जानकारी दिनुभयो। बैठकका निर्णय सुनाउँदै कुइकेलले भेलाले नेपालको सनातन धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानको अभिन्न अङ्गका रूपमा स्वीकार गरेको बताउनुभयो।
26: सनातनदेखि चलिआएको हिन्दू, बौद्ध, किराँत र प्राकृतिक धर्म संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानको रूपमा रहिरहेको छ। राष्ट्रलाई अघि बढाउन प्रतिबद्धता व्यक्त गर्दछ।
7: इतर पक्षको यो सम्मेलनको संयोजकमा डाक्टर शशांक कोइराला हुनुहुन्थ्यो। यो समूहले पार्टी सभापति देउवालाई नै मान्दै आएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन हुनुभएका गगन थापालाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत मान्यता दिएपछि यो समूहले पुनरावेदन समेत गरेको छ। सर्वोच्च अदालतले पुनः सुनवाईका लागि आदेश गरिसकेको छ।
0: यसबीच नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्ता दिनु अस्वाभाविक भएको टिप्पणी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा भूषालले विशेष महाधिवेशन मार्फत निर्वाचित गगन कुमार थापा नेतृत्वको कांग्रेसलाई न्यायालयले दिएको वैधानिकता उल्टिन सक्ने आशंका व्यक्त गर्नुभएको हो। उहाँले उक्त मुद्दामा सर्वोच्च अदालतको आदेशपछि मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्न सक्ने बताउँदै त्यसबाट संविधान र लोकतन्त्रमाथि नै संकट आउन सक्ने चेतावनी दिनुभयो।
9: यिनीहरू आफै असफलतालाई ढाक्न छोप्नका लागि आफ्ना लफङ्गागिरी ढाक्न छोप्नका लागि यिनीहरूले अरू तमाम वितण्डाहरू गर्नेछन्। ती वितण्डाहरूको अन्तिम प्रहार संविधानमाथि हुनेछ र लोकतान्त्रिक व्यवस्थामाथि हुनेछ र मुलुक एउटा डरलाग्दो संकटतर्फ जानेछ।
0: भूषालले सरकार र सत्तारूढ दलले आफ्ना कमजोरी ढाक्न ठूलो गतिविधि गर्न सक्ने वा पुरानै नेतृत्वलाई निरन्तरता दिने प्रयास गर्न खोजेको आरोप पनि लगाउनुभयो। उहाँले सत्तारूढ दल रासोपाले पुराना राजनैतिक शक्तिहरूमा पुराना नेता रहिरहन् भन्ने चाहेको आरोप पनि लगाउनुभयो।
7: नेपाली कंग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय सम्मेलनले धर्मबारे महत्वपूर्ण र रणनीतिक निर्णय गरेको छ। तीन दिने सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेको हो। पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो सम्बोधनको केही समय धार्मिक विषयमा समेत केन्द्रित गर्नु र आफू व्यक्तिगत रूपमा हिन्दू भएको स्पष्ट पार्नुले पनि कंग्रेस संस्थापनेतर हिन्दू राष्ट्रका पक्षमा मोडिन लागेको संकेत गरेको छ। देउवाले आफूले दिदीको विवाह समेत व्रतबन्ध पछि हिन्दू परम्परा र रीतिरिवाज अनुसार गरेको बताउँदै अहिले पनि पशुपतिनाथमा पूजा गर्ने गरेको उल्लेख गर्नुभयो।
11: त्यहाँ पनि मैले चाहिँ नि अग्नेश्वरीमा बिहा गरेको हिन्दू रीतिरिवाज अनुसार गरेको हो। त्यस कारण व्यक्ति रूपमा पुरा हिन्दू हेर्नुहोस्, नेपाल के हुने के नहुने भन्ने गर्दा नेपाली जनता हातमा छ, तर नेपाली त हिन्दूलाई हिन्दू हुन पाउँदैछ पाइँदैन।
7: संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय सम्मेलनको समापन सत्रमा प्रस्ताव प्रस्तुत गर्दा नेताहरू बीच विवाद देखिएको छ। सम्मेलनको हलमा आएका सुझाव संकलन गरेर तयार गरिएको प्रस्ताव निर्णयार्थ हलमा प्रस्तुत गर्ने क्रममा नेता विमलेन्द्र निधि र डाक्टर प्रकाश शरण महत बीच विवाद देखिएको हो। धर्मको विषयलाई लिएर महत र निधि बीच विवाद देखिएको बुझिएको छ। उनीहरू बीच भनाभन र कागज खोसाखोस समेत भएको थियो।
12: पन्ध्रौं महाधिवेशनबाट निर्वाचित हुँदैको सबै निर्वाचित होइन के
7: देउबाको यो धर्म सम्बन्धी अभिव्यक्ति र सन्दर्भलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपालमा पछिल्लो दिनमा हिन्दू राष्ट्र निर्माणप्रति दबाव बढ्दै गएको छ। संविधान संशोधनका क्रममा धर्मनिरपेक्षताको विकल्पमा हिन्दू धर्म सापेक्ष बनाउनु पर्ने एक थरीको माग छ। त्यसमा हिन्दूवादी संघ संस्थाहरूले त दबाव र आन्दोलन नै गर्दै आएका छन्। राजनीतिक दलभित्र पनि त्यो दबाव प्रवेश गरिसकेको छ। त्यसमा पनि कंग्रेसभित्र पहिलादेखि नै यो मुद्दाले प्राथमिकता पाइरहेको थियो। कंग्रेस नेता शशांक कोइराला त्यसको पक्षमा समेत हुनुहुन्छ अनि देउबा समूहको अहिलेको भेला आयोजनामा तिनै कोइरालालाई संयोजक बनाउनु र समापनमा देउबाले हिन्दू हुँ भनेर भन्नुलाई यो समूहले धार्मिक एजेण्डा परिवर्तन गर्न खोजेको अर्थमा बुझ्न सकिन्छ। त्यसमा नेपालको हिन्दू धर्मको विषय चाहिँ भारतका लागि पनि चासोको विषय बनेको छ। त्यस अर्थमा देउबाको अभिव्यक्ति सोच विचार गरेर नै आएको बुझाइ राजनीतिक विश्लेषकहरूको छ। राजनीतिक एजेण्डा नपाएपछि कंग्रेस इतर पक्ष नयाँ फण्डा लिएर आएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले बताउनु भएको छ। धर्मका नाममा राजनीति हुँदैन भन्ने कुरा कंग्रेस नेतृत्वले उहिले बुझेर अघि बढिसकेकाले हिन्दुत्वको नारा प्रभावकारी नहुने विश्लेषक आचार्यले बताउनु भयो।
13: दबार कांग्रेस पार्टीले महासमिति बैठकदेखि नै छिपिरहेको हो, होइन भरिमा भएको महासमिति बैठकदेखि 54% सही गरेर दिएको छन् भन्ने कुरा त्यो कुरा पनि उठेको थियो। त्यसलाई चाहिँ अब राजनीतिक चाहिँ एजेन्डा बनाउने कसरत चाहिँ अहिले अब गरिरहेछ देखियो नि त। त्यसले अरूले पनि बोले, शेरबहादुरजीले पनि म हिन्दू हुँ हिन्दू भने अझ अहिले पास गरेको कुरा पनि अझ थप चाहिँ सनातन हिन्दू धर्मका कुराहरू लिइसकेर अब अहिले ग्लोबल एउटा चाहिँ अन्तर्राष्ट्रिय फेनोमेना छ राइटिस्ट कोर्स, त्यसबाट प्रभावित भएको देखिन्छ। तर काङ्ग्रेसको मूल सिद्धान्त यसका फाउन्डिङ यसलाई चाहिँ उहिले नै रिजेक्ट गरेको कुरा हो।
0: भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। आज अपरान्ह एयर इण्डियाको विमान मार्फत सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले रक्षा मन्त्री समेतको जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रधानमन्त्री बालिन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग पनि भेटवार्ता गर्नुहुनेछ। सन् 2026 जून 30 भारतको प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ। भोलि शीतल निवासमा उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजराम बस्नेतले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान सेनापति सेठलाई मानार्थ महारथीको दर्जा चिन्ह प्रदान गर्नुहुनेछ। प्रधान सेनापति

0: तथा नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन घरको।

0: ढुक होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
2: यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: बागलुङको पश्चिममा पर्ने निसेखोला गाउँपालिकामा विपदका कारण 8 घरमा क्षति पुगेको छ भने 40 त उच्च जोखिममा परेका छन् मनसुन सक्रिय भएसँगै निसेखोला गाउँपालिका दुई धारा टोलमा पहिरो खस्ता 8 घरमा क्षति पुगेको हो निसेखोलाका 40 घर पहिरोको उच्च जोखिममा परेका निसेखोला दुईका उपाध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो पहिरोले कतिपय स्थानीयका घर कोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने छानो उपकर्ने घर सर्किने लगायत भएको उहाँले बताउनुभयो उपल्लो बेङ्गीको पहिरोका कारण बस्तीमा थप क्षति जोखिम बढेको वडाध्यक्ष विश्वकर्माले बताउनु भएको छ लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो
3: केही दिनदेखि परेको अविरल वर्षाका कारण रुकुम पश्चिमको मसिकोट नगरपालिका 5 सेरी गाउँमा पहिरो जाँदा वर्कसपमा राखिएका सवारी साधनमा क्षति पुगेको छ पहिरोका कारण आसपासका 3 घर जोखिममा परेका छन् आज दिउँसो मध्य पहाड़ी राजमार्गको सड़क छेउमा धनबहादुर विकले सञ्चालन गर्दै आउनु भएको युग इन्जिनियरिङ वर्कसपमाथि 81 पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झवेन्द्र परियारले जानकारी दिनुभएको छ पहिरोका कारण वर्कसपको एक तले जस्ता पाता र फलामले बनेको ट्रस्ट भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले बताउनुभयो प्रहरी निरीक्षक परियारका अनुसार पहिरोका कारण दुई तले पक्की घर एक तले टिन लगाएको घर र दुई तले टिन लगाएको कच्ची घर पनि जोखिममा परेका छन् प्रहरी स्थानीयवासी र मुसिकोट नगरपालिकाको जेसीबीको सहयोगमा पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ जोखिममा रहेका घरबाट सर्वसाधारण तथा घरभित्र रहेका सामानलाई सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेको प्रहरीले जानकारी दिएको छ
4: अविरल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका 4 जिल्लामा सरकारले बहुगर्भिक अध्ययन टोली पठाउने भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन प्रतिकार्य कमाण्ड पोस्टले आज बसेको बैठकले यो निर्णय गरेको हो पहिरो प्रभावित रोल्पाको थवाङ गाउँपालिका र सुनछाहारी गाउँपालिका बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक बहुगर्भिक अध्ययन गर्न टोली पठाउने निर्णय गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो कमाण्ड पोस्टले 3 दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरेको हो पहिरोका कारण जनधनको क्षति भएको रोल्पा जाजरकोट र बझाङ लगायतका जिल्लामा राहत तथा अनुदानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरिएको छ विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 अनुसार तत्काल राहत र घाइतेको निशुल्क उपचार गराउन जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीय निकायले पनि अनुरोध गरिएको उपसचिव महतले जानकारी दिनुभयो कमाण्ड पोस्टले अस्थायी आवास निर्माण पुननिर्माण र पुनर्स्थापनालाई पनि कार्यविधि अनुसार तत्काल काम अघि बढाउन सम्बन्धित स्थानीय तह र जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ
3: कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो त्रिपाल कम्बल ब्ल्याङ्केट टेन्ट लगायत खाद्यान्नको सामग्री पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतका सचिव लक्ष्मी कुमार विकल

0: जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटबाट माग भई आए अनुरूप राहत सामग्री पठाइएको सचिव विकले बताउनुभयो। उहाँका अनुसार 10 जिल्लालाई पुग्ने गरी प्रदेश आपतकालीन केन्द्रमा भण्डारण गरेर राखिएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले विपद प्रतिकारीय खोज तथा उद्धार राहत का लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिएको बताउनुभयो। अहिले जाजरकोटमा पहिरोमा हराइरहेकाहरूको खोजी तथा उद्धार गर्न र विस्थापित परिवारका लागि प्रशासन सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सहितको सुरक्षा जनशक्ति टोली परिचालन गरिएको सचिव विकले बताउनुभयो।
1: सुदूरपश्चिम भ्रमणमा रहनुभएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल अचानक अस्वस्थ भएपछि उहाँलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। पैतडीको गोठाला पानी पुग्नुभएका मन्त्री लम्साल अस्वस्थ भएपछि काठमाडौँ ल्याउन सुर्खेतबाट हेलिकप्टर मगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले जानकारी दिनुभयो। शुक्रबार धनगढ़ी पुग्नुभएका मन्त्री लम्साल डोटी र दार्चुला हुँदै बैतडी पुग्नु भएको थियो। बैतडीमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यालय प्रमुखहरूको बैठकमा सहभागी भएर बझाङ जाने उहाँको कार्यक्रम थियो, तर अचानक अस्वस्थ भएपछि उहाँको बझाङ भ्रमण स्थगित गरी काठमाडौँ ल्याउने तयारी गरिएको हो।
0: देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले आज विज्ञप्ति जारी गर्दै प्रभावकारी वितरण च्यानल विक्रेता डिलर पन्छाएर उद्योग र विभिन्न केन्द्र मार्फत आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक शास्ति खेप्नु परेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गर्नुभएको हो। एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कोतिर अनुगमनको बहानामा दुःख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघको ठहर छ। महासंघले तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरू बन्द गरी विक्रेता मार्फत मात्र बिक्री वितरण सहज गर्न सरकारको ध्यान आकर्षण गराएको छ। डिलर मार्फत वितरण प्रणाली मिलाएर मात्र उपभोक्ताले पाइरहेको शास्ति अन्त्य हुने र वास्तविक समस्या समाधान हुने महासंघको दावी छ।
1: नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा शुरू गरेको शिक्षा संवादमा संगठनलाई व्यवस्था गरेको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले सातै प्रदेशमा शिक्षा ऐन निर्माण अघि सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कोशीबाट संवाद शुरू गरेको थियो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा आज हस्ताक्षरित विज्ञप्तिमा शिक्षक कर्मचारीको समस्या र पेशागत आन्दोलनप्रति सरकारको नियत उदाङ्गो भएको टिप्पणी गरिएको छ। महासंघले शिक्षकहरूको आधिकारिक संस्थालाई सहभागी नगराइएको भन्दै आन्दोलनको चेतावनी दिएको हो। महासंघले यस विषयलाई गम्भीरतापूर्वक लिँदै अविलम्ब आफूलाई सच्याउन मन्त्रालयको ध्यान आकर्षण गराएको छ। मन्त्रालयले सच्चिन चेतावनी दिँदै कार्यशैली नसच्याएमा उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको जिम्मेवार मन्त्रालय आफै हुन महासंघको भनाइ छ।
0: विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया शुरू गरेको छ। आयोगले पहिलो चरणमा करिब 30 जनाको समकक्षता निर्धारण गरेको छ। यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम शुरू गरेको हो। आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर खड्गबहादुर केसीले आफूले साउन 22 गते पद बहाली गरेको र साउन 25 गतेदेखि समकक्षता निर्धारण सम्बन्धी निर्णय गर्न थालिएको बताउनुभयो। उहाँका अनुसार हाल त्रिभुवन विश्वविद्यालयकै समकक्षता निर्धारण कार्यविधि अनुसार काम भइरहेको छ भने आयोगको नयाँ कार्यविधि स्वीकृतिको चरणमा रहेको छ। विज्ञ जनशक्ति अभाव भएपछि आयोगले त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काजमा ल्याएर समकक्षता निर्धारण गरिरहेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। देशलाई संकटबाट जोगाउन फेक शासन विरूद्ध निर्णायक आन्दोलन आवश्यक रहेको निष्कर्ष सहित जेएनजी अगुवाहरूले आन्दोलन पुनर्गठनको घोषणा गरेका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी कमन जेएनजी नेपालद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले जेएनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको भूमिकाको कड़ा आलोचना गरेका छन्। राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको ठहर गर्दै अभियन्ताहरूले आगामी भदौ 23 गते खबरदारी र्याली सहित सरकारलाई ज्ञापन पत्र बुझाउने घोषणा गरेका छन्। कमन जेएनजी नेपालका अध्यक्ष विके शाहले आन्दोलनका पीड़ितलाई न्याय दिलाउन सरकारलाई ज्ञापन पत्र बुझाउन लागि जानकारी दिनुभयो। शाहले जेएनजी आन्दोलन सम्बन्धी छानबिन आयोगको प्रतिवेदन अनुसार दोषीलाई कार्यवाही गर्न प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार असफल भएको टिप्पणी गर्नुभयो।
3: सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच 7 बुधे सहमति भएको छ। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। सहमति भएसँगै लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सरकार र आन्दोलन रत समूह बीच भएको सहमति कार्यान्वयन नभएसम्म लघुवित्त संस्थाहरूले गर्दै आएका गतिविधि रोक्नुपर्ने माग समेत गर्नुभयो।
4: गण्डकी मेडिकल कलेज पोखरामा अध्ययनरत एमबीबीएस इन्टर्नशिपका प्रशिक्षार्थी चिकित्सकहरू र कलेज व्यवस्थापन समिति बीच सहमति जुटेको छ। इन्टर्न डाक्टरहरूले उठाएका विभिन्न मागहरूका सम्बन्धमा कलेज व्यवस्थापन समिति र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरू बीच भएको समन्वय बैठकमा दुई बुधे निर्णय गर्दै सहमति कायम गरिएको हो। सहमति अनुसार इन्टर्न डाक्टरहरूलाई यसअघि उपलब्ध गराइदिई आएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनको निरन्तरता दिने भएको छ। यस्तै अन्य थप विषयहरूमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय एवं अन्य नियमनकारी निकायहरूबाट प्राप्त हुने निर्देशन अनुसार अघि बढ़ने निर्णय भएको छ।
3: धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका एकी 23 वर्षीय पुनिता कुमारी महतो रहेकी छिन्। पुनिता जनकपुर धाम उपमहानगरपालिका 17 तेतरिया स्थित आफन्तको घरमा आएको बेला घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसूदन नेउपानेले जानकारी दिनुभयो। बिहान करिब 11 बजे मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर धाम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
4: काठमाडौँ महानगरपालिका 16 टौडोलमा चोरी भएको आरोपमा 4 पक्राउ परेका छन्। पक्राउ परेमा नुवाकोटको लिखु गाउँपालिका 3 25 वर्षीय सुमन थापा मगर, कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका 23 वर्षीय दिपेश नेगी, गोर्खाको धारसे गाउँपालिका 5 51 वर्षीय धनबहादुर सुनार र सोही ठाउँका 35 वर्षीय सुखबहादुर गुरुङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त बालोजुबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरू विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट 6 म्याद थप भएको छ। यो समूहले साउन 26 गते टौडोलको स्थित एक घरमा चोरी गरेको थियो। उनीहरूबाट नगद 75,000, सुनका गहना, ल्यापटप, मोबाइल, घड़ी जस्ता सामानहरू बरामद भएको छ।
3: कैलालीका 13 स्थानीय तहमा एक स्थानीय तह 2 उत्पादन अभियान अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराइएको छ। कार्यक्रमबाट जिल्लाका 373 किसान लाभान्वित भएको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। किसानलाई स्थानीय

0: घरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आय आर्जनमा वृद्धि गर्ने तथा बढीभन्दा बढी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिनुभयो।
1: तामझामका साथ उद्घाटन गरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गमा उद्घाटनको 21 दिनपछि सर्वसाधारणका लागि भोलिदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। साउन दोस्रो साता उद्घाटन गरिएको सुरुङ मार्गमा आजसम्म एम्बुलेन्स लगायत आकस्मिक तथा आपतकालीन सवारी साधन बाहेक अन्यले प्रवेश पाएका छैनन्। आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीका अनुसार अहिले दैनिक करिब 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्गबाट आवत जावत गरिरहेका छन्। ती सवारीलाई निशुल्क आवत जावतको व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि खुला गर्नु अघि सुरुङभित्र अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास भइरहेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले हिजबुल्लाहको बद्र युनिटका वरिष्ठ कमाण्डर अबु हसन अलालाई मारेको दावी गरेको छ। इजरायली सेनाले सामाजिक सञ्जाल एक्स मार्फत इजरायली सेना विरूद्ध हिजबुल्लाहका गतिविधि विरूद्ध यो कार्यवाही गरिएको उल्लेख गरेको हो। हसन अला दक्षिणी लेबनानमा विस्फोटक पदार्थ भरिएका ड्रोन पठाउने सहित इजरायली सेना विरूद्ध धेरै आक्रमणको योजना बनाउन र सञ्चालन गर्न संलग्न रहेको दावी सेनाले गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच अरब लिगले लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरेको छ। हिजो गरिएको हमलामा 11 जनाको मृत्यु भएको र द्वन्द्व तनाव खतरनाक रूपमा बढ़िरहेको उसले बताएको छ। यसले द्वन्द्व अन्त्य गर्ने र समाधान खोज्ने प्रयासलाई कमजोर पार्न सक्ने चेतावनी अरब लिगले दिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले टप एण्ड टी20 श्रृंखलाका लागि अस्ट्रेलिया जाने नेपाल ए टोलीको विदाई गरेको छ। आज आयोजित कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन कुमार सिंह, क्रिकेट निर्देशक विनोद दास लगायतको उपस्थिति थियो। टोली भोलि राति अस्ट्रेलिया प्रस्थान गर्नेछ। प्रतियोगिता अस्ट्रेलियाको डार्विनमा आगामी अगस्त 21-30 हुनेछ। प्रतियोगितामा नेपालले लीग चरणमा 6 खेल खेल्नेछ। नेपालले पहिलो खेलमा अगस्त 21 एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी नेपालले दोस्रो खेल अगस्त 22 बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग, अगस्त 24 होवर्ट हरिकेन्स एकाडेमीसँग, अगस्त 26 एसीटी कोमेन्ट्ससँग, अगस्त 27 किङ्समेन र अगस्त 29 भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालले गत संस्करणमा पनि उक्त प्रतियोगिता खेले थियो। टफ एण्ड टी20 सिरिज लगतै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिकोणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ।
0: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: देउबाकै नेतृत्वमा 15 महाधिवेशन सम्पन्न गर्ने कांग्रेस संस्थापनितहरूको घोषणा। हिन्दू राष्ट्रको पक्षमा उभिने संकेत। निधि र महतबीच मतभेद हुँदा मञ्चमै प्रस्ताव खोसाखोस।
0: जाजरकोटको रिसाङमा पहिरोको त्रास, 300 जनाको सेनाद्वारा उद्धार। पहिरो प्रभावित 3 जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने सरकारको निर्णय।
1: ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग ग्यास विक्रेता महासंघको माग। सरकार र लघुवित्त किसान मजदूर आन्दोलन समिति बीच 7 बुधे सहमति। आन्दोलनका कार्यक्रम स्थगित।
0: हिजबुल्लाहको वरिष्ठ कमाण्डर मारिएको इजरायलको दावी। लेबनानमा इजरायलले गरेको आक्रमणको अरब लीगद्वारा निन्दा।
1: र टप एण्ड टी20 खेल्न अस्ट्रेलिया जाने नेपाली टोलीको विदाई।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
4: Party आदिवासीहरूका लागि खुसीको खबर।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
6: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083
7: मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056।
9: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहित
6: सम्पूर्ण उपचार सेवा,
9: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
9: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
6: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पाइल्स फिस्टुलाको उपचार हरेक दपुरमा
10: बिना अपरेसनका साथ सफल उपचार हरेक मंगलबार बिहान 8 बजेदेखि
6: उपचार।
10: सम्पर्क 98457-31034 र 97443-43915।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुधे निष्कर्ष सहित सम्पन्न।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने, देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह, रोल्पा बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने र इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघ्यो। समाचार अब विस्तारमा। नेपाली कंग्रेस संस्थापन इतर पक्षको तीन दिने राष्ट्रिय सम्मेलन विभिन्न पाँच बुधे निष्कर्ष सहित आज सम्पन्न भएको छ। नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा आयोजित तीन दिने सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरेको छ। सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जन सहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राणा र सहयोगीमा केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ। सम्मेलन समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दैछ। कार्यक्रम अन्तर्गत सो पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्नेछ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भुइँ मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ 1 घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा सदनमा छलफल हुनेछ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकारीय कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनसहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि, सहभागी अध्ययन टोली 3 दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। सो टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका 2, रिसाङमा गएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने अन्य 2 जना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका वडा नम्बर 2 सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। बेपत्ता 4 जना मध्ये 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेना सहित सशस्त्र प्रहरी निर्देशक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएका छन्।

0: यस्तै बागलुङको निसिखोला गाउँपालिका २ धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। 40 घर पहिरोको उच्च जोखिममा परेका निसिखोला २ का वडाध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। यसैबीच कर्णाली प्रदेश सरकारले रिसाङका पहिरो पीडित परिवारलाई राहत सामग्री पठाएको छ। रोल्पाको लुङ्ग्री गाउँपालिका 5 धैर्यनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरुङको मृत्यु भएको हो। देशभर आज मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा आज बिर्तामोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेसमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघेको छ। भूकम्पका कारण करिब 5,000 मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको करिब 29 करोड जनसङ्ख्या लगभग 17,000 टापुमा बसोबास गर्छ। यो पेसिफिक रिङ अफ फायरमा पर्ने भएकाले विश्वकै सबैभन्दा बढी भूकम्प आउने देशहरूमध्ये एक हो। हिजो बिहानै गएको 7.7 म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे सहरबाट करिब 68 किलोमिटर उत्तर पश्चिममा पूर्वी नुसा तिङ्गारा प्रान्तमा परेको थियो। अब आर्थिक समाचार।
4: नेपालका विभिन्न 20 वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। ब्याङ्किङ प्रणालीमा उच्च तरलता कायम रहेका बेला साउनको तुलनामा भदौ महिनामा पनि औसत ब्याज दर थप घटेर आएको छ। भदौ महिनाका लागि व्यक्तिगत निक्षेप तर्फको औसत अधिकतम ब्याज दर साउनको 4.1675% बिन्दुबाट घटेर 4.136% झरेको छ। संस्थागत निक्षेपको औसत ब्याज दर पनि 3.116% बिन्दुबाट घटेर 3.081% झरेको छ। भदौ महिनाका लागि कुल 5 ब्याङ्कहरूले ब्याज दर घटाएका छन्। 15 वाणिज्य ब्याङ्कहरूले साउन महिनाकै ब्याज दरलाई निरन्तरता दिएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारको साथ रहने

0: मा सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनु भयो। ग्यास विक्रेता महासंघ नेपालले विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न माग गरेको हो। विक्रेता मार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्र मार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिनु भएको छ। उहाँहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐनका आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने उल्लेख गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानले ललितपुरमा आयोजना गरेको छलफलमा उहाँहरूले एउटा निकायबाट मात्र ठूलो परिमाण विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनु भयो।
1: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: किङ्स टी टेन इन्डोर क्रिकेट प्रतियोगितामा 28 टोलीको सहभागिता रहने भएको छ। भदौ 1 गतेदेखि 5 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धापछि छनौट भएका टोली राउन्ड अफ 16 प्रवेश गर्नेछन्। त्यसपछि नकआउटका आधारमा खेल हुनेछ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पूजा निम्स दाई प्रति सम्मानमा यस प्रतियोगिताको गिभिङ अप इज नट इन माई ब्लड सर, इट्स नट इन दि ब्लड रहेको छ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रूपमा मुआ थाई फाइटर रजिना विष्ट रहेकी छिन्। हिमालयन राइडर्स सोसाइटी हेटौडाले हेटौडा उपमहानगरपालिका 18 स्थित गोरक्षे तालको प्रवर्धन गर्ने उद्देश्यले अभियान सुरु गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचार प्रसार हुन नसकेको गोरक्षे तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको हो। साइक्लिङका माध्यमबाट हेटौडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्षे तालको प्रचार प्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। बङ्गलादेशले घरेलु टोली अस्ट्रेलिया विरुद्धको पहिलो टेस्टमा 9 विकेटको शानदार जित निकालेको छ। बङ्गलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बङ्गलादेशले 9 वर्ष अगाडि अस्ट्रेलिया विरुद्ध जित निकालेको थियो। यो जितसँगै बङ्गलादेशले 2 टेस्टको श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट अगस्त 22 म्याके स्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ। डार्बिन स्थित मरारा क्रिकेट मैदान अस्ट्रेलियाले प्रस्तुत गरेको 57 रनको लक्ष्य बङ्गलादेशले मात्र 1 विकेट गुमाएर पूरा गर्यो। बङ्गलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिए। दोस्रो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले 57 रनको झिनो लक्ष्य प्राप्त गरेको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रिनले 104 रनको योगदान गरे। उनले 204 बलमा 4 चौका र 1 छक्का प्रहार गरे। बङ्गलादेशका मेहदी हसन मिराजले 5, हसन मोहम्मदले 3 तथा तस्किन अहमद र ताइजुल इस्लामले 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङ्समा 198 रनमै समेटिएको थियो।
1: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थान पहाडी र तराई भागका धेरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुधे निष्कर्षसहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम सुरु गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा। सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा, बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने र इन्डोनेसियामा

को शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 53 नाग्यो। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
1: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
0: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98553638 र 98555542
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056 50 10 60
8: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
9: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त उदाउनु त होला नि
10: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63 नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
11: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
12: 24 घन्टा इमर्जेन्सी सेवा
11: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड
11: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
12: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
11: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
12: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
11: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
12: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
11: भेन्टिलेटर सेवा
12: होल बडी चेकअप जाँचको सुविधा
11: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056 518 853 518 953
13: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
11: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
13: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042121343 र 98184293230

0: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा 7 देखि 14 वर्ष उमेर समूहका बालबालिकाको सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। होप फर चिल्ड्रेनद्वारा आयोजित स्वास्थ्य शिविरमा करिब 81 जना बालबालिका उपचार तथा स्वास्थ्य परीक्षणमा सहभागी भएका थिए। बालबालिकाको स्वास्थ्य अवस्था पहिचान तथा आवश्यक उपचारका लागि आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा माडी लाइन्स र औषधि व्यवसाय संघ माडीले सहयोग गरेका थिए। बालबालिकाको नियमित स्वास्थ्य परीक्षणले उनीहरूमा देखिन सक्ने स्वास्थ्य समस्या समयमै पहिचान तथा उपचार गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ। होप फर चिल्ड्रेनले बालबालिकाको स्वास्थ्य तथा समग्र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभाका अवसरमा माडी छ कल्याणपुर स्थित सरोज कृषि फर्म सम्मानित भएको छ। एकै स्थानमा माडीकै ठूलो जलाशयमा माछा पालन गरेको सरोज कृषि फर्मले माछासँगै कुखुरा हाँस र बाख्रा पालन समेत गर्दै आएको छ। व्यावसायिक रूपमा ठूलो लगानी गरी कृषि क्षेत्रमा विशिष्ट योगदान गरेको कदर स्वरूप साधारण सभाका अवसरमा सो फर्मलाई सम्मान गरिएको हो। साधारण सभामा माडी नगर प्रमुख तारा कुमारी काशी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन घिमिरे लगायत फर्मका सञ्चालक नगेन्द्र शाहलाई पनि सम्मान पत्र प्रदान गर्नुभयो। त्यसै गरी जीडी कंक्रिट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई पनि सदर सभामा सम्मान गरिएको थियो। कार्यक्रममा उद्योग व्यवसायले माडीका उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या सम्भावना र स्थानीय तहसँगको सहकार्यका विषयमा छलफल गरेका थिए। यसैबीच चितवन उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभाकै अवसर पारी माडी स्याउलीवास स्थित हिमालचुली नेचर फार्मेस्ट्री पनि सम्मानित भएको छ। माडी क्षेत्रमा ठूलो लगानी भित्राएर इको एवं कृषि पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान गरेको कदर गर्दै साधारण सभाका अवसरमा सो फार्मिस्टलाई सम्मान गरिएको हो। पश्चिमी नवलप्रासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धनको माथिल्लो भाग तीव्र रूपमा कटान गरेपछि तटीय बस्ती गम्भीर जोखिममा परेको छ। नदी नियन्त्रण तथा सम्भावित क्षति रोक्न नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदी आफै कार्यस्थलमा खटेर बचाउ कार्यको नेतृत्व गरिरहनु भएको छ। नगरपालिकाको एक बस्तीमा पसेर आतंक मचाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिका वडा नम्बर 1 बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो। आइतबार बिहान 6:30 बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए। बाघको आक्रमणबाट स्थानीय 60 वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। यस्तै दिलाकुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ। बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। प्रदेशका स्काउट विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ। चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा साउन 29 गतेदेखि सुरु भएको 3 दिने ट्रुप लिडर ट्रेनिङ क्याम्प तथा नेतृत्व विकास तालिम आइतबार सकिँदैछ। अङ्कुरम एकाडेमीमा सञ्चालन गरिएको तालिममा मधेस, बागमती र गण्डकी प्रदेशका 54 विद्यालयका 234 जना विद्यार्थी सहभागी रहेका थिए। सहभागी मध्ये 134 जना छात्रा र 100 जना छात्र रहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको पक्षमा उभिने सबै नेता कार्यकर्तालाई आवाराको संज्ञा दिएपछि पुनर्गठन पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेका छन्। ओलीले शनिबार इलामा पुगेर पुनर्गठन पक्षधर नेता कार्यकर्तालाई आवाराको संज्ञा दिनुभएको थियो। ओलीको सो अभिव्यक्तिपछि उनीहरू आक्रोशित बन्दै त्यसलाई शक्तिमा बदल्ने अवसरका रूपमा प्रयोग गर्न एकीकृत हुन थालेका छन्। उनीहरू देशभर संगठित हुँदै आपसमा भेट्ने, संगठित हुने, चिया खाने र पार्टी पुनर्गठनको पक्षमा सशक्त आवाज उठाउने निष्कर्षमा पुगेका हुन्। नेपाली काङ्ग्रेसको इतर समूहले आयोजना गरेको 3 दिने राष्ट्रिय भेला 5 प्रस्ताव पारित गर्दै सकिएको छ। भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा 5 बुँदे प्रस्ताव पारित गरेको हो। भेलाले 54 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय बमोजिम 15 महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
जसका सभापति गगन थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताउनु भएको छ। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले बीपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काङ्ग्रेसभित्र देखिएको बताउनु भएको हो। लुम्बिनी प्रदेश सभाको आठौँ महाधिवेशन अधिवेशन अन्तर्गतको बैठक भदौ 1 गते सोमबार बस्ने भएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक दिउँसो 1 बजे बस्नेछ। सोमबार बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले बताउनुभयो। विक्रेता महासंघ नेपालको विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउन व्यवस्था गर्न माग गर्नुभयो। स्वतन्त्र कानून व्यवसाय मञ्चले उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण एकपक्षीय अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै बहिष्कार गरेको जनाएको छ। आइतबार राजधानीको सम्वाद डबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पीपीएलएको निर्देशन पालक निर्वाचन समिति रहेको आरोप समेत लगाएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह गर्नुभएको छ। मदन भण्डारी आइडियोलोजी रेस्टुरेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अध्ययन संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गर्नुभयो। आफूभन्दा भिन्न विचार राख्नेहरूप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। सरकार लघु वित्त तथा वित्तीय शोषण सम्बन्धी किसान मजदुर आन्दोलन समिति बीच 7 बुधे सहमति भएको छ। लघु वित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। सहमति भएसँगै समितिले काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सरकारसँग भएको सहमति कार्यान्वयन नभएसम्म लघु वित्त संस्थाहरूले गर्दै आएका अवाञ्छित गतिविधि रोक्नुपर्ने बताउनु भएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

है ऐसन चीज, सीटी बजावे कर दे कमाल, हो जाए छमाछम मच जाए धमाल।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: के भो
2: म कोही कोही सँग बोल्या छैन
3: म पनि कोही कोही सँग बोल्या छैन।

0: Strādāja izpakojā.
1: Sodies FM, Tirana Bithoplu, 2 MHz.

साइली माझी त्यसै खोली सम्म यतिकै धाउँदैन हे नमानेला ता छु साइली खोली झरे माछी जालमा

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
0: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
2: आजको शुभ बिहानीमा सम्पूर्ण श्रोता वृन्दहरूलाई म स्वदेश एफएम को धार्मिक कार्यक्रमबाट शास्त्रोपदेश गर्दैछु। आउनुहोस् यहाँहरू सबैलाई म स्वागत गर्दछु। धेरै धेरै पहिलाको कुरा, द्वापर युगमा सरस्वती नदीको किनार एउटा महत्त्वपूर्ण तीर्थमा ऋषि महर्षिहरू त्यहाँ विभिन्न प्रकारका शास्त्र वार्ताहरू अनि छलफल गर्नुहुन्थ्यो। यो संसारको उत्पत्तिको बारेमा, यो संसार कसले उत्पन्न गर्यो, को छ यसको सृष्टिकर्ता, अनि कुन छ यस्तो गणितज्ञ जो कि सबैका स्त्री पुरुषहरू बराबर छन्, कोही कसैलाई पनि विवाह गर्न खाँचो छैन, सबैले आफ्नो आफ्नो प्रारब्ध अनुसार श्रीमान श्रीमती पनि सबैलाई प्राप्त भएको छ, बस्न अनि आफ्नो जीवन निर्वाहको लागि कोही कसैलाई पनि खाँचो छैन। सारा प्राणीहरू आफ्नो आफ्नो नियम अनुसार सन्तान उत्पत्ति गर्ने, पालन पोषण गर्ने यी आदि कुराहरूमा पनि सबको लगनशीलता देखिराखेको छ। यसो अवस्थामा त्यहाँ विभिन्न धर्मशास्त्रका ज्ञाताहरू, कोही ज्योतिष सम्बन्धी, कोही खगोल सम्बन्धी, कोही भूगोल सम्बन्धी, कोही जलचर सम्बन्धमा, कोही राजनीति सम्बन्धमा, कसको जीवन यात्रा अनि आयु सम्बन्धमा, कर्म सम्बन्धमा, यो विभिन्न पक्षमा विभिन्न ज्ञाताहरूले आफ्नो त्यहाँ तर्क दिनुहुन्थ्यो। अनि यस्तै तर्क गर्दै गर्दै जाँदा अनि यो संसारमा, यो विचित्र संसार रच्ने अनि सबलाई माया मोहमा रमाउन दिने, सबको एउटा विसर्जन प्रक्रिया पनि, यो यस्तो किसिमको के हो यो रचना, मनुष्य कसरी संसारमा आउँछ, केले दिक्ख भई चटक्क सब यो छोडेर नि जाउँछ, यस्ता किसिमका कुराहरू पत्ता लगाउन त्यहाँ ऋषिहरू अथवा रिसर्च गर्नुहुन्थ्यो। जसले यस्ता कुराहरूको रिसर्च गर्छ त्यसलाई ऋषि भनेर भनिने चलन थियो। अहिले पनि हामी यसरी ऋषि भन्छौँ। ऋषि माने रिसर्च गरेर कुनै पनि विषयमा अनि पारङ्गत भएको मान्छे चाहिँ नि ऋषि हुन्थ्यो। ऋषिहरू देवर्षि, ब्रह्मर्षि, राजर्षि गरेर धेरै प्रकारका ऋषिहरू पनि हुन्थे। कोही ब्रह्मर्षि, ब्रह्मदानी, ब्राह्मणबाट ऋषि भएर मुक्त भएका, कोही राजा भएर राज्य सञ्चालन गरेर आखिरीमा यो संसार झुटा रहेछ, परमात्मा मात्रै एउटा सत्य वस्तु रहेछ भन्ने यस्तो किसिमको रिसर्च गरेर अनि उहाँ चाहिँ नि राजर्षि भन्नुभएको हुन्छ। कोही चाहिँ त्यही त ब्रह्मर्षि राजर्षि, कोही चाहिँ देवर्षि देउताको जुली प्राप्त गरेर पनि रिसर्च गरेर अनि उहाँहरू देवर्षि ठहरिनु हुँदो रहेछ। यसरी आफ्नो आफ्नो एउटा उपाधि थियो, त्यो उपाधिले विशिष्ट भएका विद्वान अनि ऋषिहरू, तपस्वीहरू, भक्तहरू सरस्वती नदीको किनारमा

एउटा विशाल चाहिँ सभा गर्नुहुन्थ्यो। यसरी सत्सङ्ग गरेर आफ्नो जीवन बिताउनुहुन्थ्यो। गुण विशिष्ट यो संसारलाई देखेर अति मुग्ध हुनुहुन्थ्यो। यो गुण ससुरा र सम यी तीन प्रकारका गुणले विशिष्ट भएका प्राणीहरूलाई देखेर उहाँहरू यो गुण सम्बन्धी कुराबाट पनि बहुत प्रभावित हुनुहुन्थ्यो। जिज्ञासाको विषय रहेको थियो, के हो सत्वगुण, के हो रजगुण, के हो तमगुण, सत्वगुणको कार्य के हो, यस्तै गरेर अरू अरू गुणको कार्य के हो, यसको बारेमा पनि त्यहाँ धेरै धेरै छलफल हुन्थ्यो। सेवावृत गर्दै दिन बित्दै थिए। एक दिनको कुरा हो, यहाँ एक देव त्रयो मूर्ति ब्रह्म विष्णु महेश्वरा यसरी पनि त्यहाँ छलफल हुन्छ। मूर्ति एउटै हो तर कार्य विशेषले गर्दा तिनवटा देवता पनि मान्न परेको छ। एकजना ऋषिले यस्तो विचार गर्नुभयो, यी तिनजना देवतामा कुन देवता प्रधान होला, कुन देवताको प्रधानता होला यो संसारमा भन्ने किसिमको एउटा प्रश्न उठ्यो। यो प्रश्नको समाधान गर्नलाई ए ब्रह्मा विष्णु महेश्वर को अब विशिष्टता, यो ब्रह्मा विष्णु महेश्वरको विशिष्टता जाँच्नको लागि एउटा प्रश्न उब्ज्यो त्यहाँ। अब यो परीक्षा गर्नको लागि स्वयं ब्रह्माजीका मानस पुत्र भृगु ऋषिलाई सबैले अनुरोध गरे। सबैको अनुरोध सुनिसकेपछि भृगुले पनि यी तिनवटा देउताको परीक्षा लिने विचार गर्नुभयो। काम अजिलो छ, भृगु ऋषि ब्रह्माजीका मानस पुत्र ती ब्रह्माजीलाई पनि परीक्षामा पास फेल गराउनु पर्दा गाह्रो परिराखेको छ। भगवान् शिवजी देवादिदेव, ओहो त्यस्तो देवादिदेव भगवान् शिवजीको पनि परीक्षा लिनुपर्ने कठोर काम हुँदा पनि सबैको राय अनुसार सिफारिसले गर्दा भृगु ऋषि कार्यक्रम स्वीकार गरेर परीक्षाको लागि सर्वप्रथम आफ्नो पिताजी ब्रह्माजीबाट मा जानुभयो। ब्रह्माजीले आफ्नो पुत्र आएको देखेर बहुत खुसी हुनुभयो। आज मलाई सम्झेर पुत्र आएको छ भनेर बहुत खुसी हुनुभयो। अनि सामनेमा गइसकेपछि ब्रह्माजीले अङ्कमाल गर्नको लागि हात फैलाउनु भयो। आफ्नो पुत्र भृगु आइराखेको देखेर हात फैलाउनु भयो, काखमा लिन जस्तो यसरी अङ्कमाल गर्न खोज्नुभयो। खोजिसकेपछि भृगु ऋषिले त्यो कुरालाई स्वीकार गर्नु भएन। स्वीकार नगरेपछि आफ्नो पिताजी भगवान् ब्रह्माजी रिसाएर एकदम आगो हुनुभयो। ओहो ब्रह्माजी यसरी तातिया देखेर भृगु ऋषि त्यहाँबाट शिवलोकतर्फ जानुभयो। शिवलोकतिर गएर भगवान् शिवजी देवादिदेव भगवान्को दर्शन गर्ने इच्छा गर्नु, अनि यसरी आफ्नो भक्त आएको देखेर भगवान् शिवजी पनि यसरी उठ्नुभयो। अनि शिवजीलाई नमस्कार गर्नु भएन, हजुर त जसलाई पनि वर दिनुहुन्छ, अनेक किसिमका वर दिनुहुन्छ, भाङ धत्रो खानुहुन्छ भनेर यसरी उहाँलाई सम्बोधन गर्नुभएको थियो। शिवजी पनि तातेर अत्यन्त गर्माउनु हो। अनि शिवजीको यो गर्दन देखेर भृगु ऋषि त्यहाँबाट तुरन्त बिदा लिनु हो। यसरी बिदा लिइसकेपछि अब कहाँ जाने, विष्णुलाई जाँच्न जान्छु भनिकन यो परमात्मा विष्णु भगवान् यो जगतको मालिक हुनुहुन्थ्यो, उहाँ आफ्नो महलमा शयन गरिराख्नु भएको रहेछ। पाउपट्टि लक्ष्मी महारानी बस्नुभएको, पाउ दबाएर यसरी बिन्ती गरेर बस्नु भएको छ। यो अवस्थामा भृगु ऋषि गएर
भगवान स्वयं गरिराखेको अवस्थामा छातीमा गएर कुल्चिदिनु भएछ। यो भृगु ऋषिको छातीमा पाउ परेपछि भगवान विष्णु चाहिँ आँखा खोल्नुभयो। ओहो मेरो प्रभु, हजुरलाई कति कष्ट भयो होला हजुरको पाउ मलाई दिनुहोस् भनिकन पाउ समातेर मलन लाग्नुभयो। मेरो यो कठोर छातीमा हजुरको पाउ पर्यो भनिकन बहुत प्रसन्न हुनुभयो, क्षमा माग्नुभयो। अनि भृगु ऋषि त्यहाँबाट फेरि विदा भएर जानुभयो। सरस्वती नदीको किनारमा गएर उहाँले चिने रिपोर्ट अनि पास फेल प्रधान भगवान भनेर यो चिने विवरण पेश गर्नुभयो, जसमा भगवान विष्णु सत्गुणवाला हुनुहुन्थ्यो, सत्गुणको विजय भएको कुरा, सत्गुणवाला भगवान विष्णु सर्वप्रधान भएको कुरा सबै ऋषि महर्षिहरूलाई सुनाइदिनु भएको थियो। यसकारणले सत्गुण प्रधान हुँदो रहेछ। यहाँसम्मको प्रवचन गरेर आजको प्रवचनबाट म विश्राम लिन्छु। जय तु संस्कृतम, हरे नमः।

0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: 99.1

0: आज 2083 भदौ 1 गते सोमबार नाग पञ्चमी सन् 2026 अगस्त 10 तारिक नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: राजनीतिक सुरक्षाका लागि हिन्दू राष्ट्रतर्फ ढल्किँदै देउवा, एमालेभित्र सक्यो नेतृत्व हस्तान्तरणको बहस, सीमावर्ती भोक्चलनको जग्गा नाप्न नेपाल भारत सहमत, घण्टीले सुन्दैनन् संसदकै घण्टी, देशभरि अझै पनि ग्यासको अभाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्र दैनिकमा छापिएको गाई भैँसी किन्न अनुदान दिएपछि बढे व्यावसायिक पशुपालन गर्ने कृषक शीर्षकको शुभ समाचार।
0: कास्कीको रूपा गाउँपालिकाले गाई भैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेहरूको संख्या बढेको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दुध उत्पादन परियोजना सुरु गरेर सो मार्फत किसानहरूलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो। यसबाट पालिकामा दूध उत्पादन वृद्धि भएको छ भने किसानको आमदानी समेत बढेको छ। पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो हो नेपाली रेडियो।
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले काँग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीति पारित गरेको छ। यसले काँग्रेसभित्र र राजनीतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने परम्परागत मतदातासँग आफ्नो सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ देउवा पक्षले हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको अनुमान नेताहरूले गरेका छन्। यति बेला काँग्रेस मूलधारबाट अलग रहेकाले गगन थापा पक्षभन्दा फरक राजनीतिक पहिचान बनाउने प्रयास समेत रहेको कतिपय नेताहरूको भनाइ छ। काँग्रेसभित्र हिन्दू राष्ट्रको माग राजनीतिक बहसको विषय बन्दै आएको छ। फागुन 2080 गोदावरीमा भएको महासमिति बैठकमा नै हिन्दू धर्मको लाइन लिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान समेत चलाइएको थियो, तर त्यति बेला यो धारणालाई औपचारिक रूपमा स्वामित्वमा लिएको थिएन। विशेष महाधिवेशनमा सभापतिबाट बहिर्गमन भएका देउवाले 7 महिनापछि हिन्दू धर्मको लाइनलाई पार्टीको औपचारिक नीति बनाउनु पर्ने मत अघि सारेका छन्। जेएनजी विद्रोहका बेला आक्रमणबाट घाइते भएका देउवा 13 फागुनमा सिङ्गापुर गएका थिए। 5.5 महिनापछि विदेशबाट फर्केका देउवाले हिन्दू धर्मको लाइन बोक्नुका पछाडि कुनै लामो राजनीतिक उद्देश्य, सैद्धान्तिक सोच र विचार भन्दा पनि भारतको प्रभाव र आफ्नै राजनीतिक सुरक्षाका कारण नसक्ने राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण खनाल बताउँछन्। सजिलो गरेर पक्कै नै उनी नेपाल फर्केका होइनन्, केही न केही मिलाएर आएका छन्। भारतको हिन्दू अतिवादीको बढी प्रभाव होला, यो लाइन लिँदा राजनीतिमा सहज र सुरक्षा आउन सक्छ भन्ने सोच पनि होला, खनाल भन्छन्। उनको आफ्नै दृष्टिकोण र लामो सैद्धान्तिक विचारबाट यो अवधारणा आएको होइन जस्तो लाग्छ, उनले भनेका छन्। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुन सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनीतिक लाइन अघि सारेको नेताहरूको आकलन छ। देउवाको हिन्दू लाइन रणनीतिकी राजनीतिक सुरक्षा शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: नेकपा एमाले भित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बसले उग्र रूप लिन थालेको छ। पार्टीभित्र युवा पुस्ताले नयाँ सिराबाट पार्टीको पुनर्गठन गर्नुपर्ने आवाज उठाउन थालेपछि अध्यक्ष केपी शर्मा ओली र युवा नेताहरूबीच दोहोरिने सुरु भएको छ। अध्यक्ष ओलीले नेतृत्व परिवर्तनको माग गर्नेहरूलाई अराजक र आवाराको संज्ञा दिँदै पार्टी छोड्न चेतावनी दिनुभएको छ भने असन्तुष्ट युवा नेताहरूले उहाँको भनाईको प्रतिवाद गरेका छन्। यसले एमाले भित्रको आन्तरिक राजनीतिलाई थप तरङ्गित बनाएको छ। आइतबार झापाको बिर्तामोड र इलाममा आयोजित छुट्टा छुट्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र भइरहेका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभयो। झापामा आयोजित मिशन जागरण कार्यक्रममा उहाँले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर र हस्ताक्षर अभियान चलाएर नेतृत्व परिवर्तनको प्रयास नगर्न चेतावनी समेत दिनुभयो। पार्टीको नेतृत्व फेर्नुपर्ने आवश्यकता महसुस भएको भए सम्बन्धित पार्टी कमिटीमा विधिसम्मत तरिकाले कुरा राख्न उहाँले सुझाव दिनुभयो। अध्यक्ष ओलीले पार्टीमा बस्ने भए अनुशासनमा बस्न र त्यसो गर्न नसक्ने भए आफ्नो बाटो रोज्न असन्तुष्ट पक्षलाई चेतावनी समेत दिनुभएको छ। यसै गरी इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठ भएको टिप्पणी गर्नुभयो। उहाँले पार्टीको निश्चित प्रक्रिया विधि र समय हुने उल्लेख गर्दै चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो। पार्टी पुनर्गठन गर्ने पक्षधरहरू भने उहाँको अभिव्यक्तिबाट आक्रोशित भएका छन्। त्यसै गरी सरकारप्रति पनि ओलीको कटाक्ष छ, आजको हिमालय टाइम्समा खबर छ।
2: नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोग चलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले जनाएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनी अभिव्यक्ति दिएका थिए। उनको यो भनाई निकै विवादास्पद बनेको थियो। पछि यस विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै थप व्याख्या गरेको थियो। प्रधानमन्त्रीको भनाई क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको थियो। लखनऊ बैठकले क्रस बोर्डर अकुपेसनबारे नापजाँच गर्ने सहमति गरेको हो। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा क्रस बोर्डर अकुपेसनबारे नापजाँच गर्ने सहमति जुटेको हो। सहमति अनुसार उच्चतम प्रविधि प्रयोग गरी नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोग चलन गर्दै आएको जग्गा नापजाँच गरी प्रतिवेदन बुझाउने सहमति भएको छ। त्यस्तै भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चार दिने नेपाल भ्रमणका क्रममा उनी आइतबार काठमाडौँ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप सङ्केसीले सेठको स्वागत गरेका थिए। नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन्। नेपाली सेनाका अनुसार सेठले सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्। पाँच सदस्यीय भ्रमण दलमा प्रधान सेनापति सेठकी पत्नी कोमल सेठ पनि सहभागी छिन्। सेठलाई सोमबार शीतल निवासमा विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। सीमावर्ती भोग चलनको जग्गा नाप्न नेपाल भारत सहमत, काठमाडौँमा भारतका प्रधान सेनापति सेठ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: अविरल वर्षासँगै आएको बाढी पहिरो र सड़क कटानका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सड़कहरूमा यातायात प्रभावित भएको छ। कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका विभिन्न सड़क खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध हुनुका साथै कतिपय स्थानमा एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार कोशी प्रदेशका भोजपुर इलाम र शङ्खुवासभाका सड़क प्रभावित भएका छन्। भोजपुर राच बोखिममा बाढीका कारण मध्यम पहाडी लोकमार्ग एकतर्फी रूपमा मात्रै सञ्चालन भएको छ। यसैबीच शनिबार बेलुकादेखि परेको अविरल वर्षाले कर्णाली प्रदेशको जाजरकोट सहित पहाडी जिल्लामा व्यापक जनधनको क्षति पुर्याएको छ। पानी परेपछि आएको लेदो सहितको पहिरोले विशेष गरी जाजरकोटमा व्यापक क्षति पुगेको हो। भूकम्पका कारण चिरा परेको जाजरकोटको भूगोलमा दुई दिनदेखि परेको वर्षाले अकस्मात पहिरो आएको थियो। पहिरोमा परेर जाजरकोटमा चारजनाको मृत्यु भएको छ। 200 जनालाई प्रभावित स्थलबाट उद्धार गरिएको छ भने करिब 300 जना जोखिममा परेका छन्। गोरखापत्र दैनिकमा खबर छ।
2: सरकार आफैले ग्यास बिक्री थालेपछि अभाव हट्नुको साटो उपभोक्ताको शास्ति झन बढेको छ। नेपाल आयल निगमले नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा शनिबारदेखि काठमाडौँ उपत्यका विभिन्न स्थानबाट ग्यास बिक्री सुरु गरे पनि आइतबार दिनभर लाइनमा बसेका धेरै उपभोक्ता रित्तो सिलिण्डर बोकेर घर फर्किन बाध्य भए। देशभरि ग्यासको अभाव भएपछि सरकारले काठमाडौँमा आफै वितरण सुरु गरेको हो, तर अझै पनि ग्यासको अभाव हट्न सकेको छैन। उल्टै लाइन बढ्दै जाँदा र जनताले थप शास्ति खेपिरहँदा ग्यास वितरणको जिम्मेवारी पाएका व्यवसायी भने पानीमाथिको ओभाना बनेका छन्। उपभोक्ताको माग बढेसँगै बढी मूल्यमा ग्यास वितरण गर्न पल्केका व्यवसायहरू सरकारको विरोधमा उत्रिएका छन्। मुलुकभित्र मासिक ग्यासको खपत 35 लाख सिलिण्डर रहेको निगमको भनाइ छ। साउनमा मात्रै 38,38,000 ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको जनाइएको छ, तर 3 लाख भन्दा बढी सिलिण्डर ग्यास कहाँ गयो त्यसको जवाफ अहिले कोहीसँग छैन। मुलुकभर झन्डै 1 महिनादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला सरकार नै ग्यास बेच्न सक्रिय भएको नेपाल आयल निगमले शनिबारदेखि नागरिकता र राष्ट्रिय परिचय पत्रका आधारमा काठमाडौँ उपत्यका विभिन्न ठाउँबाट ग्यास बेच्न थालेको हो। दोस्रो दिन आइतबार पनि उपभोक्ताले 1 सिलिण्डर ग्यासका लागि दिनभर लाइनमा बसेर रित्तै फर्कनु पर्यो। काभ्रेस्थलीबाट खाली सिलिण्डर बोकेका काठमाडौँको टेकु स्थित नेपाल आयल निगमको बिक्री केन्द्रमा ग्यास लिन 6 घण्टा लाइनमा बसेका राजेन्द्र लामा आफू रित्तै फर्किएको बताउँछन्। आइतबारसम्म 54,505 टन ग्यास नेपाल भित्रिएको छ। 1 महिनामा भारतबाट भित्रिएको ग्यासको यो परिमाण अहिलेसम्मकै धेरै हो। यसलाई 14.2 केजीको हिसाब गर्ने हो भने साउनमा मात्रै 38,38,000 ग्यास सिलिण्डर उपभोक्तासम्म पुगिसकेको छ। देशभरि ग्यास अभाव, सरकार ग्यास बेच्दै, जनता शास्ति खेप्दै, व्यापारी रमिते शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: नेपालको शिक्षा प्रणाली र शिक्षकहरूको भाग्य फैसला गर्ने भनिएको बहुप्रतीक्षित विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया फेरि पेचिलो बन्दै गएको छ। देशका 7 प्रदेशमा शिक्षा मन्त्रालयले शिक्षा संवाद सुरु भइरहँदा शिक्षक महासंघ फेरि आन्दोलनमा उत्रने तयारीमा लागेको हो। विगतमा पटक पटक भएका सम्झौताहरू मन्त्री परिषदकै टेबुलमा थन्किएपछि शिक्षकहरूले फेरि एकपटक सडक तताउने गरी तयारी गरेका छन्। नयाँ शिक्षा ऐन ल्याउनु अघि देशका 7 प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक र सरकारवालाहरूसँग राय सुझाव लिने भन्दै शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा संवाद अभियानको थालनी गरेको छ। कोशी प्रदेशको विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयबाट शुरू भएको संवाद दोस्रो दिन मध्य प्रदेशको जनकपुर धाम पुगेको छ। कार्यक्रममा शिक्षाविद डाक्टर विद्यानाथ कोइराला, मन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिव शिशुभ देवकोटा लगायतको उपस्थिति रहेको थियो। शिक्षकलाई नै छलेर गरिने संवादले निकास नदिने शिक्षक महासंघको ठहर, सहमति हुन्छ कार्यान्वयन हुँदैन, भदौदेखि फेरि आन्दोलनको तयारी, सुझाव संकलन गर्न प्रदेश प्रदेशमा शिक्षा संवाद आजको हिमालय टाइम्समा खबर छ।
2: प्रतिनिधि सभा नियमावली 2083 अनुसार संसदमा विभिन्न चरण र अवस्थामा घण्टी बजाउने व्यवस्था छ। संसदको दैनिक बैठक शुरू हुनुभन्दा 5 मिनट अघि सांसदहरूलाई बैठक कक्षमा प्रवेश गर्न र स्थान ग्रहण गर्न जनाऊ घण्टी बजाइन्छ। बैठक बसिरहेको समयमा कुनै निर्णय गर्दा गणपूरक संख्यामा प्रश्न उठ्यो भने पुगे नपुगेको यकिन गर्दा 3 मिनटको जनाऊ घण्टी बजाएर सांसदलाई सभाकक्षमा प्रवेश गर्न सूचित गर्ने गरिन्छ। कुनै प्रस्ताव वा विधेयकमाथि संसदमा मत विभाजन हुने अवस्थामा सांसदहरूलाई आफ्ना कक्षहरू वा बाहिरबाट सभाकक्षभित्र आउन 5 मिनटको घण्टी बजाउने प्रावधान छ। गत मंगलबार कोरम नपुगेर सचिवालयले घण्टी बजाइरहँदा घण्टी चुनाव चिन्ह लिएर संसदमा झण्डै 2/3 सिट जित हासिल गरेको पार्टीले नै सुनेन। यही कारण सो दिन बैठक स्थगित गर्नु पर्यो र सरकारले पेश गरेको खानी तथा खनिज पदार्थ विधेयक 2083 स्वीकृत हुन सकेन। सभामुखले 3 मिनटको जनाउ घण्टी लगाएर बोलाए पनि स्वयं राज्यपालले त्यो घण्टी नसुनेको भन्दै आलोचकहरूले प्रश्न उठाएका छन्। सत्तारूढ पार्टीले आगामी दिनमा यसरी नै घण्टी बजेको नसुनेमा संसद महत्वपूर्ण कार्य गर्नबाट वञ्चित हुने चिन्ता विज्ञहरूको छ। सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश एक घटनाले दिएको छ। संसद सचिवालयका अनुसार यस्तो कुरा प्रणालीबाट हटाउने उपाय खोज्ने बारे सत्ता पक्ष र प्रतिपक्ष कहिल्यै छलफल गरेका छैनन्। रासोपाको संसदीय दलका नेता प्रधानमन्त्री बालेन शाहले संसदीय दलको बैठक पनि पर्याप्त रूपमा बोलाएको पाइँदैन। विगतमा कोरमको विषयलाई राजनीतिक एजेण्डा बनाएर घण्टी बजाउँदै पुराना दलको उछितो काट्ने रासोपा स्वयं सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तेर्सिन्छ भन्ने सन्देश यस घटनाले दिएको छ। घण्टीले नै सुन्दैन संसदको घण्टी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले निवर्तमान सभापति शेरबहादुर देउवालाई भाडाको कार्यालयमा नबसी आफ्नै कार्यालयमा आउन आह्वान गर्नुभएको छ। काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता भण्डारीले देउवा समूहको चुनदेवी स्थित सम्पर्क कार्यालयलाई भाडाको कार्यालयको संज्ञा दिँदै आफ्नो योगदानमा बनेको सानेपा स्थित केन्द्रीय कार्यालयमा आउन देउवालाई आह्वान गर्नुभएको हो। उहाँले निवर्तमान सभापति देउवालाई सानेपा ल्याउने प्रयास गर्न सभापति गगन थापालाई पनि आग्रह गर्नुभयो। नेता भण्डारीले निर्वाचन आयोग जस्ता संवैधानिक निकाय र अदालतका निर्णय नमान्ने हो भने भविष्यमा अरू धेरै जटिलता उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो। म सक्रिय राजनीतिमा फर्किन्न भनेर घोषणा गरिसकेका व्यक्तिलाई फेरि उचालेर सम्मान घटाइदिने र दुरुपयोग गर्ने काम नगर्न पनि उहाँले देउवा समूहका नेताहरूलाई आग्रह गर्नुभयो।
2: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि वैदेशिक रोजगारीमा श्रमिकको उडान नगराउन व्यवसायलाई आह्वान गरेको छ। संघले आइतबार इजाजत वाला संस्थाहरूका नाममा आह्वान पत्र जारी गर्दै उक्त आग्रह गरेको हो। संघले गत साउन 7 गते सम्पन्न वृहत व्यवसाय भेलाको म्याण्डेट तथा सोही अनुसार साउन 22 गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको चरणबद्ध संघर्षका कार्यक्रम बमोजिम, यसअघि पूर्व तथा अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्दै श्रम स्वीकृति भएका श्रमिकको उडान का लागि दिएको समय सीमा आइतबार साँझ समाप्त भएको बताएको छ। संघले भनेको छ भदौ 1 गतेदेखि देशभरका मुख्य तथा शाखा कार्यालयहरू समेत बन्द गरी वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गर्न गराउन सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई सूचित गरिन्छ। संघले अघि बढाएको संघर्ष कुनै व्यक्ति समूह वा तत्कालीन लाभ हानिको विषय नभई व्यवसायको पेशागत अस्तित्व, समान अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णय